0: बाबा मलाई आज स्कूल जाने मन छैन, आज जादिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: हैन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कूल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने। कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
7: आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ, त्यसैले आयातित बिउको मोह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: भएका व्यक्ति र परिवारका सदस्य तरकारी खेतीमा रमाउँदै ऋण सम्झौता भए पनि तीनकुने जडीबुटीमा फ्लाइओभर र अण्डरपासको काम शुरू भएन। निर्माणको काम रोकेका आयोजनाहरूलाई कार्यवाही गर्न निर्देशन।
3: अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि सम्झौता हुँदै सबै आक्रमण रद्द गरिएको अमेरिकाको भनाई। मध्यपूर्व युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धि दर कमजोर हुने विश्व बैंकको अनुमान।
2: र विश्वकपमा आज राति कतार अनि स्विजरल्याण्ड खेल्ने, भोलि चार खेल हुने, बिहान ब्राजिल र मोरक्को खेल्दै अग्रता जोगाउन नसक्दा क्यानाडासँग बराबरीमा रोकियो बोस्निया एण्ड हर्जेगोभिना।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा हिजो काभ्रेमा भएको दुखद दुर्घटनाको प्रसंग।
3: बीपी राजमार्ग अन्तर्गत काभ्रे प्लाञ्चोकको नवबुद्ध नगरपालिका दुई बुच्चा कोट नजिकै सेल्फी डाँडामा बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्राधिकारले काभ्रे प्लाञ्चोकका अनुसार बनेपाबाट रोशी गाउँपालिका 6 सुगुरे जाँदै गरेको अरणीको यातायातको 23X8398 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमा मृत्यु भएको हो भने 16 जना घाइते यात्रु घाइते भएका छन्। प्रहरी नायक उपरीक्षक रविन विष्टले बनेपाबाट रोशीतर्फ जाँदै गरेको बस हिजो दिउँसो 2:15 बजे अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खोजमा खसेको बताउनुभयो।
5: मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। एकजना फूलमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, इन्द्र बहादुर झाक्री हुनुहुन्छ वर्ष 75 को, रोशी गाउँपालिका 6, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को प्यारी माया तामाङ वर्ष 60, उहाँको पनि रोशी गाउँपालिका वडा नम्बर 8 हो घर। बम बहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। 14 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसआईसीयूमा राखेर उपचार भइरहेको छ। चालकको भनाइ अनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
3: यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काभ्रे प्लाञ्चो जिल्लाको नवबुद्ध नगरपालिका 2 बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको विषयमा दुःख व्यक्त गरेको छ भने 16 जना यात्रु घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। हिजो दिउँसो 23X8398 नम्बरको बस करिब 2:15 मा दुर्घटनामा परेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा बस दुर्घटनामा गहिरो संवेदना प्रकट गरिएको छ, साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। नेपाल सरकारले यस घटनाको अनुसन्धान गरी दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ।
2: काठमाडौँ महानगरभित्र मात्रै झण्डै 2000 रोपनी सरकारी तथा सार्वजनिक जग्गा शक्तिशाली व्यक्ति र समूहले अतिक्रमण गरेको निष्कर्ष निकालेको रावल आयोगको प्रतिवेदन 3 दशक अर्थात 30 वर्षपछि दराजबाट निस्कने भएको छ। सरकारले ती जग्गा खाली गराउने र अतिक्रमणकारीमाथि कानूनी कार्यवाही अगाडि बढ़ाउने गरी निर्णय पनि गरेको छ। कार्यान्वयनको निर्णय गरिएको हो। सर्वोच्च अदालतको निर्देशन र लामो सार्वजनिक दबावपछि सरकारले 1935 रोपनी भन्दा बढ़ी जग्गा फिर्ता ल्याउने तथा अतिक्रमणमा संलग्नमाथि कानूनी कार्यवाही गर्ने निर्णय हिजो गरेको हो। जग्गा छानबिन सम्बन्धी चर्चित रावल आयोगको 31 वर्ष अघिको प्रतिवेदन अहिले कार्यान्वयन गर्ने सरकारको निर्णयलाई चासोका साथ हेरिएको छ। 2049 तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले सरकारी सार्वजनिक जग्गा छानबिनका लागि आयोग गठन गर्नुभएको थियो। आयोगको प्रतिवेदन गत 21 फागुनको निर्वाचनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको शक्तिशाली सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको हो। हिजोको मन्त्री परिषदको बैठकका निर्णयबारे बताउँदै मन्त्री सस्मित पोखरेलले भन्नुभयो,
6: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 को 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने, र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।
2: निर्णयसँगै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने बाटो खुला भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित सबै निकायसँगको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गरेर आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धी कार्य सम्पादन अघि बढ़ने पनि जानकारी दिइएको छ। आयोगले काठमाडौँ महानगरका तत्कालीन 35 ओडामा जग्गा अतिक्रमण सम्बन्धी विस्तृत विवरण संकलन गर्दै नापी नक्सा र चित्र सहित प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन तयार भएको समयावधिमा काठमाडौँ महानगरका ओडा संख्या 35 थिए, जुन अहिले 32 सीमित छन्। आयोगले 2022 सालमा गरिएको नापी नक्सा र 2044 दोहोरो नक्सालाई आधार मानि सरकारी तथा सार्वजनिक जग्गाको स्थलगत अध्ययन गरेको थियो। आयोगले प्रतिवेदन बुझाए पनि सरकारले लामो समयसम्म त्यसको कार्यान्वयनमा कुनै ठोस पहल गरेनन्। त्यसको 8 वर्षपछि 2060 अधिवक्ता प्रकाश मणि शर्मा सहितले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाउँदै आयोगको प्रतिवेदन कार्यान्वयनका लागि परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
3: सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। साथै सैन्य दुरूपयोग बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्णत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्दकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पुनः इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनले बाल अधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले जनाएको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र डाक्टर बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको माग भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। यस सम्बन्धमा सर्वोच्चले भनेको छ, सशस्त्र द्वन्दको समयमा भएका कमाण्डर स्तरका निर्णयका लागि व्यक्तिगत जवाफदेताको प्रश्न खुला नै रहेको र यसलाई संवैधानिक रूपमा स्थापित संक्रमणकालीन न्याय संयन्त्रहरूबाट तयार प्रतिवेदन सिफारिश मार्फत सम्बोधन हुने नै हुँदा यसमा थप केही बोलिरहनुपर्ने देखिएन।
2: यसैबीच कर्मचारी संगठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खोल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको छ। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको हो। संवैधानिक इजलासको हिजोको बहुमत निर्णय अनुसार यसअघि जारी गरिएको अन्तरिम आदेश कायम नरहने र मुद्दा पूर्ण सुनवाईका लागि पेश गर्नुपर्नेछ। इजलासमा प्रधान न्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो। निर्णयमा प्रधान न्यायाधीश शर्मा, न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको राय एकतर्फी रहेको थियो भने न्यायाधीश सुवेदी र पौडेलले फरक मत राख्दै अन्तरिम आदेश निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। आदेशमा ट्रेड युनियन कार्यालय बन्द गर्ने, सरकारी सुविधा फिर्ता लिने तथा कर्मचारीलाई दरबन्दी अनुसार जिम्मेवारीमा खटाउने विषयमा सरकारी सम्पत्ति बाहेक अन्य सम्पत्तिमा बेदखलीको अवस्था नदेखि उल्लेख पनि गरिएको छ। श्रम अधिकार सम्बन्धी संवैधानिक व्यवस्था र यसको सीमा अन्तिम सुनवाईबाट स्पष्ट हुने भन्दै तत्कालका लागि अन्तरिम आदेश निरन्तरता नदिइएको पनि जनाइएको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा अपाङ्गता भएका र उनीहरूको स्याहारमा लागेकाहरू तरकारी खेतीबाट राम्रो आमदानी लिँदै
1: स्याहार सम्हार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले तरकारी खेती गरेपछि उहाँको नि स्याहार सम्हार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
2: नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयवासीको प्रतिकार, नक्कली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस, 2000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामनेट शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा नेपाली भूमि सुस्तामा SSB पसेपछि स्थानीयको प्रतिकार शीर्षकमा खबर प्रकाशित छ। यो नवलपरासीबाट राम कुमार श्रेष्ठले लेख्नु भएको छ। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बलको टोलीलाई स्थानीयवासीले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली शुक्रबार बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीयले हुवाल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ लखेटेका थिए। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनीतिक रूपमा सरकारले आवश्यक पहल थाल्ने बताउनु भएको छ। मन्त्रीपरिषद बैठकपछि हिजो संचारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उहाँले यो आज मात्र भएको विषय होइन, परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा गर्नुपर्ने संवाद भारतसँग गरि नै रहेको छ। त्यस्तै राजनैतिक सन्देश लिएर चीन जाँदै परराष्ट्र मन्त्री शीर्षकमा अर्को खबर छ। भारत भ्रमण सम्पन्न गरेको एक सातापछि परराष्ट्र मन्त्री शिशिर खनाल भोलि 4 दिने औपचारिक भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ। नेपाल र चीनका परराष्ट्र मन्त्रालयले हिजो एकैसाथ उहाँको बेजिङ भ्रमणको कार्यतालिका सार्वजनिक गरेका छन्। परराष्ट्र मन्त्री खनाल 31 जेठमा बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि उहाँले विभिन्न भेटवार्तामा छलफल गर्ने पनि बताइएको छ। त्यस्तै भित्रपृष्ठमा राइट सेडिङ मापदण्डले रोजगारी खोसिने सरकारवालाको गुनासो शीर्षकमा अर्को खबर छ भने सांसद भन्छन् किसानले मल पाएनन्, सरकार भन्छ डीएपी अपुग यूरिया पर्याप्त शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै हुम्लाबाट 69 करोड़को कृषि उपज निर्यात शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। हिमाली जिल्ला जुम्लाको स्याउ ओखर सिमी आलुदेखि फाफर कोदो पिठो आमदानीका प्रमुख स्रोत बनेका छन्। जिल्लामा उत्पादित कृषि उपज ठूला शहरमा बिक्री वितरण हुने गरेका छन् भने उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्ष 2081-82 69 करोड़ 15,61,000 रूपियाँ आमदानी भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
2: मा कालापानी र सुस्ताको सुस्त गति शीर्षकमा यो जी पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप BWGले दक्षिणी सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको काम शुरू गरेको छ। BWGका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्म खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 वटा सीमा स्तम्भको मरमत गरिसकेको छ भने 22 वटाको पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 वटाको मरमत र 16 वटाको पुनर्निर्माण गरेका छन्। सीमा तथा 10 गजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। यसै क्रममा दुई देशका प्राविधिकहरूले नेपालगंज जमुना नाका नजिकै भारतीय पक्षले 10 गजा क्षेत्रमा बनाएको एउटा मन्दिर पनि भत्काएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा निर्माण रोकेका आयोजनालाई कार्यवाही गर्न निर्देशन, निर्माण व्यवसायको आपत्ति शीर्षकमा खबर छ। पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अवरूद्ध र अलपत्र अवस्थामा रहेका पूर्वाधार निर्माणका ठेक्काहरूलाई तत्काल कार्यवाही प्रक्रियामा अगाडि बढ़ाउन सड़क विभागलाई विशेष निर्देशन दिएको छ। मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलद्वारा हस्ताक्षरित एक पत्र मार्फत विभाग मार्फतका विभिन्न डिभिजन तथा आयोजना कार्यालयबाट ठेक्का सम्झौता भई निर्माण कार्य ठप्प पारेका आयोजनाहरूलाई कानूनी दायरामा ल्याउन निर्देशन दिएको छ। निर्माण व्यवसायीहरूले भने आपत्ति जनाएका छन्। कान्तिपुर दैनिकमा डंकी रूट हुँदै अमेरिका छिर्न सवा करोड खर्च 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर छ। रूकुम पश्चिम मुसिकोट एकका राजेन्द्र खड्का 30 महिनापछि नेपाल फर्किनुभयो। अब उहाँसँग 14 महिनामा 18 देश पार गर्दै अमेरिका छिर्न दलाललाई पटक पटक बुझाएको 1,15,00,000 ऋण र शून्य उपलब्धि मात्रै बाँकी रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा 2,000 नेपालीलाई पोर्चुगलले दियो टीआरसी आवेदनको मौका शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2,000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको हो। पोर्चुगलमा रहेका प्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नकली प्रमाणीकरण फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिइएको हो। लेसबन स्थित नेपाली दूतावासमा 1,760 जनाले आफूहरू पीड़ित भएको भन्दै निवेदन दिइसकेका छन्। त्यो सूची दूतावासले पोर्चुगल सरकारलाई पठाइसकेको छ। एसीको नतिजामा 70 ल्याउनेलाई 7 अंक शीर्षकमा अर्को खबर सुदीप बैनीले लेख्नु भएको छ। एसीको नतिजामा सिम्बोल नम्बर 029107 भएका विद्यार्थीले विज्ञान र सामाजिकमा 3.6 र 2.4 जीपीए प्राप्त गरे। नतिजामा चित्त नबुझेर पुनर्योग गर्दा दुवै विषयमा उनले 4.4 जीपीए ल्याए। सिम्बोल नम्बर 00404772D भएका विद्यार्थीले अंग्रेजीमा 2.4 जीपीए प्राप्त गरे। पुनर्योगका लागि आवेदन दिँदा नतिजा परिवर्तन भएर 4 जीपीए कायम भयो। 31,000 विद्यार्थीको पुनर्योग गर्दा 1,800 जनाको नतिजा परिवर्तन भएको खबरमा उल्लेख गरिएको छ। ऋण सम्झौता भए पनि निर्माणमा गए तीनकुने जडीबुटीमा फ्लाइओभर र अण्डरपास शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकको भित्री पन्नामा प्रतिनिधि सभा मन्त्रालय गत छलफल असारदेखि शीर्षकमा खबर छ। विनियोजन विधेयक 2083का विभिन्न शीर्षकमाथि हुने छलफल र जवाफ असार 1 गतेदेखि 4 गतेसम्मका लागि राखिएको छ। प्रतिनिधि सभाको शुक्रबार हिजोको बैठकले विनियोजन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ। अर्थमन्त्री वाग्लेको अभिव्यक्ति र करका दर हेरफेरको विषयलाई लिएर नेपाली कम्युनिष्ट पार्टी नेकपाले तीव्र आपत्ति जनाउँदै संसदीय छानबिन समिति गठनको माग हिजोको बैठकमा अगाडि सारेको छ। असारमा 30,000 दादुराको खोप दिइने बारेमा संगम घरती मगरले बागलुङबाट लेख्नु भएको खबर पनि छापिएको छ। राष्ट्रपा महाधिवेशन तयारी तीव्र शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको खबर छ भने गणेश विश्वले नेपालगंजबाट लेख्नु भएको छ। नेपालगंज उपमहानगरपालिकाका 82% बासिन्दा शुद्ध खानेपानी उपभोग गर्नबाट वञ्चित छन्। नगरमा खानेपानी सेवाको संस्थागत विस्तार भए पनि वितरण प्रणाली चुस्त नहुँदा नागरिकको ठूलो हिस्सा शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएको खबरमा उल्लेख गरिएको छ।
10: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच जारी युद्ध अन्त्य गर्नका लागि सम्झौता अन्तिम चरणमा पुर्याइएको बताइएको छ। दुवै देशले पछिल्लो समय आक्रमण तीव्र बनाएपछि शान्ति सम्झौताको अन्तिम बिन्दु खोजिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले संचारकर्मीसँग कुरा गर्दै सम्झौतामा हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने शर्त रहेको समेत बताउनु भएको छ। अराघचीका अनुसार इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता भने पछि अलग रूपमा बस्ने पनि बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध तय गरिएका सबै आक्रमणहरू रद्द गरिएको बताउनुभयो। वार्तामा केही सहमतिका विषय अघि बढ़ेकाले सम्झौतामा चाँडै हस्ताक्षर हुन सक्ने आकलन गर्दै उहाँले सम्पूर्ण आक्रमणका कार्यक्रमहरू रद्द गरिएको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तर इरानी संचार माध्यमले सार्वजनिक गरेको 14 बुधे सम्झौताबारे ट्रम्पले असहमति जनाउँदै उक्त विवरण वास्तविक सहमतिसँग मेल नखाने समेत प्रतिक्रिया दिनुभएको छ। र इरानसँगको जारी अमेरिका इजरायल युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदर कोविड-19 महामारी पछिकै सबैभन्दा कमजोर स्तरमा पुग्ने अनुमान गरिएको छ। विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार सन् 2026 विश्वको आर्थिक वृद्धिदर 2.5% सीमित रहनेछ। यो सन् 2025 तुलनामा निकै कम हो। गएको वर्ष विश्व अर्थतन्त्र 2.9% बढ़ेको थियो। युद्ध थप चर्किएमा वा वस्तु तथा ऊर्जा आपूर्ति लामो समयसम्म अवरूद्ध भएमा अवस्था झन गम्भीर बन्ने चेतावनी दिइएको छ।
2: साझा खबरमा अब खेल खबर. विश्वकप 2026 को तेस्रो खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बराबरी खेलेका छन्. क्यानाडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनाले एक एकको बराबरी खेलेका हुन्. खेलको 21 मिनटमा जोभो लुकिचले हेडर मार्फत गोल गर्दै बोस्निया एण्ड हर्जगोभिनालाई शुरूआती अग्रता दिलाउनु भएको थियो, तर बोस्निया एण्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन. 79 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो. काइल लारिनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानाडालाई बराबरीमा फर्काउनुभयो. त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र अंक दुवै टोलीले एक एक अंक बाँडेका छन्. अब विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पारागोए खेल्नेछन्. उक्त खेल बिहान पौने 7 बजेबाट शुरू हुने जानकारी दिइएको छ. एसियाली राष्ट्र कतारले स्विजरल्याण्डको सामना शनिबार राति गर्दैछ. यससँगै कतारले लगातार दोस्रो विश्वकपको यात्रा शुरू गर्नेछ. कतारले युरोपेली राष्ट्र स्विजरल्याण्ड विरूद्धको खेल नेपाली समयअनुसार राति हुनेछ. अमेरिकाको लेभिस मैदानमा खेल हुनेछ. समूह बीमा दुवै 3 अंक बटुल्ने प्रयासमा रहनेछन्. त्यसै गरी आजको खेलमा समूह बीको रहनेछ कतार र स्विजरल्याण्ड. समूह सीमा 31 जेठमा 3:45 बजे खेल हुनेछ. ब्राजिल र मोरक्को बीचको समूह सीको खेल 31 जेठमा 6:45 बजे शुरू हुनेछ भने हैटी र स्कटल्याण्ड समूह डीको खेल 31 जेठमा 9:45 बजे हुनेछ. अस्ट्रेलिया र टर्की बीचको खेल समूह ईको हो. यो खेल भोलि हुनेछ भने जर्मनी र कुराकाओको बीचमा पनि प्रतिस्पर्धा हुने भएको छ.
3: आधुनिक प्रविधिबाट तरकारी लगाएर आमदानी लिन थालेपछि अपाङ्गता भएका व्यक्तिलाई पनि सजिलो. रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा.
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब तरकारी उत्पादनमा आधुनिक प्रविधिको सहयोग. सिन्धुपाल्चोकमा जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक गोलभेडा खेतीमा जुटेका छन्. यसले उनीहरूको आमदानी मात्र बढ़ाएको छैन, आत्मविश्वास र आत्मनिर्भरताको नयाँ आधार पनि बनेको छ.
13: सिन्धुपाल्चोकको चौतारा साँगाचोगडी नगरपालिका 8 इर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छालारोग पोर्फिरियाबाट पीड़ित हुनुहुन्छ. घाममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो, तर अहिले अवस्था फेरिएको छ. घर छेउमै निर्माण गरिएको टनल भित्र मल्चिङ प्रविधिबाट गोलबेडा खेती गरिरहनु भएको छ. पहिलो वर्षमै करिब 300 किलो गोलबेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढेको छ. अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ.
14: राम्रै भएको छ. 300 जति केजी
13: चौतारा साँगाचोगडी 13 ठूलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ. बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 वटा टनेल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ. थोपा सिंचाई, मल्चिङ र बायो डिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढेको छ. गत वर्ष 1 टनेलबाट मात्रै करिब 50,000 रुपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ.
1: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ. मलाई धेरै राम्रो छ. 1 किरेट 12 किलो निकाले हिजो मात्रै. त्यही अनुसारले एउटा टनेलको बराबर आयो भने 1 लाख
13: चौतारा सांगाचोगडी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेर करिब 60,000 रुपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल:
15: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन्, डिप्रिगेसनका कुराहरू छन्, मल्चिङ प्लास्टिकका कुरा छन्, बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
13: दुई वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आय आर्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साँगाचोगडी नगरपालिका उपप्रमुख सीता थापा:
16: किरानी भनौं अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो, किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने काम गर्दै जाँदाखेरि देख्यौं यो किराजन्य रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सक्यो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
13: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेल भित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: राहुल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनमा जाँदै काठमाडौँ महानगरभित्र झण्डै 2,000 रोपनी जग्गा अतिक्रमित नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयको प्रतिकार।
2: बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन सर्वोच्चको आदेश। नकली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस। 2,000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका।
3: सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्य सरकारी खेतीमा रमाउँदै ऋण सम्झौता भए पनि तीनकुने जड़ीबुटीमा फ्लाइओभर र अण्डरपासको काम शुरू भएन। निर्माणको काम रोकेका आयोजनालाई कार्यवाही गर्न निर्देशन।
2: अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि सम्झौता हुँदै सबै आक्रमण रद्द गरिएको अमेरिकाको भनाई। मध्य पूर्व युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धि दर कमजोर हुने अनुमान।
3: र विश्वकपमा आज राति कतार र स्विजरल्याण्ड खेल्ने, भोलि 4 खेल हुने। बिहान ब्राजिल र मोरक्को खेल्दै अग्रता जोगाउन नसक्दा क्यानाडासँग बराबरीमा रोकियो बोस्निया हर्जगोभिना।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले झ्याप्पै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समय बसिरहेका प्रतिनिधि सभाका बैठकहरू, जहाँ सांसदहरूले समसामयिक विषयमा ध्यानाकर्षण त गराउँछन् तर कतिपय सांसदले उटपट्याङ कुराहरू राखेर, अभिव्यक्ति राखेर विरोध गरिराखेकोमा पनि व्यङ्ग गर्न खोजिएको छ। एउटा बन्द कोठा छ, बन्द कोठाको माथिपट्टि कोट झुण्डाइएको छ, कोटमा लोगो छ प्रतिनिधि सभाको र नजिकै सांसद जस्ता देखिने व्यक्ति 101 उटपट्याङ शीर्षकको किताबमा केही त्यहाँ रटान मारिरहेको जस्तो देखाइन्छ र उनले हात उठाएका छन्, केही भन्दैछन्। यस्तो लेखिएको छ: आहा, आज पनि संसदमा माहौल तताइने भयो।
3: हौसको प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
2: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
1: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: नमस्कार, सीआईएन संवादमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको सीआईएन संवादमा विशेषतः बाल श्रम विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा कृषि क्षेत्रबाट बाल श्रम कसरी मुक्त गर्ने र यसमा सरकारवाला निकायको भूमिका के छ भन्ने बारेमा छलफल गर्दैछौ। छलफलका लागि हामीसँग स्टुडियोमा एफएओका कार्यक्रम विशेषज्ञ हामीसँग मधु विश्वकर्माजी हुनुहुन्छ। त्यसै गरी हामीसँग बाल बालिकाको क्षेत्रमा क्रियाशील स्वतन्त्रता अभियान नेपालका महासचिव ऋतु भट्ट राई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ दुवैजनालाई। शुरूमा त मधु विश्वकर्माजी तर्फ लागौं। वास्तवमा यो कृषि क्षेत्र एफएओले कृषि उत्पादन बढ़ाउन र यसको दिगोपनासँग काम गर्दै आइराखेको अवस्था छ र पारिवारिक कृषि वर्षको रूपमा त्यसै गरी उत्पादन बढ़ाउनुपर्छ भन्ने पनि लागिरहेको छ। आजको दिनमा बाल बालिकाको प्रयोग पनि नरहोस् र परिवारबाट बाल बालिका फेरि छुट्न अवश्य पनि सक्दैन। हामीले अहिले एफएओले गरिराखेको काम अथवा अहिले चलाइराखेको अभियान चाहिँ के छ, त्यसबाट अगाडि बढ़ौं।
1: हस्, धन्यवाद। विशेष त आज अन्तर्राष्ट्रिय बाल श्रम विरूद्धको दिवसमा यहाँहरूलाई यो आमन्त्रणमा बढ़ाउनु भयो, त्यसको लागि विशेष धन्यवाद पनि टक्राउन चाहन्छु। विशेष गरेर संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले विशेष गरेर यो कृषिलाई कसरी आधुनिकीकरण गरेर लिएर जान सकिन्छ र विशेष गरेर बाल श्रम रहित उत्पादनहरूलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने खास अभियान चाहिँ कृषि विकासमा त्यो रहेको छ भने विशेष गरेर यो बाल श्रम मुक्त कृषि र कृषिका उत्पादनहरूलाई स्थानीय तह, प्रदेशीय तह र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कसरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ र त्यसबाट विशेष गरेर स्मल होल्डर फार्मर भनेर भन्छौँ हामीले, त्यो स्मल होल्डर एकदमै निम्न स्तरमा गरिबीमा रहेका किसानहरूलाई कृषि र उद्योग मार्फत हामीले कसरी अगाडि बढाउन सकिन्छ र त्यसमा पनि विशेष गरेर परिवारहरूले जुन स्कूल जाने बाल बालिकाहरूको चाहिँ त्यो अधिकारलाई वञ्चित नगरिकन विशेष गरेर यो एज वाइज ग्रुपमा रहेका बाल बालिकाहरूलाई निकृष्ट तरिकाको बाल श्रममा नलगाइकन कृषि र कृषि उत्पादनलाई कसरी बढाएर अगाडि लगेर जान सकिन्छ भन्ने विषय नै चाहिँ हाम्रो कृषि तथा खाद्य संगठनको एउटा प्रमुख अभियान हो भनेर भन्न चाहन्छु।
0: जस्तो पारिवारिक खेती वर्षको रूपमा पनि एफएओले यो अभियान चलाइराखेको छ भने अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा पनि अभियान चलाइराखेको छ। अब बाल बालिकाको प्रयोग कृषिमा नरहोस् भन्ने एउटा भयो, तर परिवारमा रहँदै गर्दाखेरि उनीहरूले निश्चित समयमा निश्चित प्रकारको त्यो प्रकारको अभ्यास चाहिँ उनीहरू कहीँ न कहीँ सहभागी हुन सक्छन्। तपाईँहरूको विचारमा कति उमेर अथवा कुन उमेर समूहका बाल बालिकालाई कति काम लगाउँदा चाहिँ यो सिकाइको रूपमा अथवा सहभागिताको रूपमा हुन्छ, कति चाहिँ यो श्रमको रूपमा हुन सक्छ, त्यसकारण त्यो जोगाउने ढंगबाट पनि हामी लागिराखेका छौँ भन्ने छ।
1: हजुर, धन्यवाद। विशेष गरेर बाल श्रम र बाल कार्य यो दुईटालाई चाहिँ छुट्टै छुट्टै तरिकाले अलिकति हेर्नुपर्ने हुन्छ। अब विशेष गरेर बच्चाहरूले सामान्य कामहरू होइन, जस्तै पानी भुक्ने होइन, सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्। तर जुन अलिकति यो हेजार्डस वर्क, अङ्ग्रेजीमा शब्द आयो हेजार्डर वर्क, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बाल बालिकाले गर्छ, त्यो कामलाई चाहिँ हामीले अलिकति श्रमसँग जोडेर हेर्नुपर्ने हुन्छ विशेष गरेर। र यसमा पनि फेरि अब अलिकति यो कुन उमेरकाले गर्ने भन्ने छ, जस्तै अब 12 देखि 14 वर्ष उमेरकाले होइन त्यो काम चाहिँ गर्न पाउँछन्, तर तिनीहरूलाई चाहिँ निकृष्ट तरिकाको, अब निकृष्ट भन्नाले के भन्ने कुरो पनि आउँछ, विशेष गरेर अब यी रासायनिक जुन कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक कामहरू छन्, अत्यधिक चाहिँ त्यो फिजिकल वर्क गर्ने काम, शारीरिक कामहरू छन्, ती कामहरूमा चाहिँ बालबालिकालाई चाहिँ बालबालिकालाई संलग्न गराउनु हुँदैन भन्ने छ। तर पनि अब नेपालमा तपाईँले अब आईएलओको लगायतको हाम्रो रिपोर्ट हेर्नुभयो भने प्रत्येक 10 बालबालिकामा 8 बालबालिका चाहिँ अझै पनि तपाईँको कृषि क्षेत्रमा छ, संलग्न छन् भन्ने छ। एउटा डाटाले त के भन्छ भन्दाखेरि 87% तपाईँको बालबालिका अझै पनि कृषि क्षेत्रमा संलग्न छन् भनेर भन्छ। त्यसैले यो बाल श्रमलाई चाहिँ अब यसको प्रमुख कारणको रूपमा तपाईँ हेर्नुहुन्छ भने गरिबी र खाद्य अशिक्षा। अब यो गरिबीले गर्दा के हुन्छ, श्रमिक त चाहियो। अब कतिपय अवस्थामा के छ, परिवारमा पनि अब मेल जुन पुरुष हुनुहुन्छ उहाँ बाहिर हुनुहुन्छ अनि कृषिको काममा कि त महिला कि त बालबालिका उहाँहरूलाई नलगाइकन उपाय नै छैन. तर पनि अब यसलाई कृषि तथा खाद्य संगठनले विशेष गरेर खाद्य सुरक्षा कसरी बढाउन सकिन्छ, बालबालिकाको पोषणको कार्यक्रमहरू कसरी लागू गर्न सकिन्छ र कृषिमालाई अलिकति आधुनिकीकरण गरेर कसरी लिएर जान सकिन्छ ताकि बाल श्रमलाई रोक्न सकियोस् भन्ने विषयमा चाहिँ हामी काम
0: गर्दैछौँ. यो स्वतन्त्रता अभियान नेपालले बाल बालिकाहरूलाई यो श्रमबाट जोगाउनको लागि गरिराखेको अभ्यास अन्तर्गत अब बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाको त कमी छैन नेपालमा, अरूभन्दा तपाईँहरूले गरिराखेको फरक अभ्यास ताकि कृषि क्षेत्रमा सहभागिता पनि बढ्न सकोस् र श्रमिकको रूपमा नरहोस् भन्नको लागि चाहिँ के काम गरिराख्नु भएको छ?
2: सर्वप्रथम त प्रश्नको लागि धन्यवाद. अब स्वतन्त्रता अभियान नेपालले चाहिँ स्थापना कालदेखि नै बाल श्रमको अन्त्यको लागि हामीले काम गरिरहेका छौँ. विशेष त बाल श्रमको जहाँ सेक्टर वाइज चाहिँ विभिन्न सेक्टरमा काम गरिरहेको छ, ब्रिकलिनमा होस्, एम्ब्रोइडरीमा होस् होइन, कृषि क्षेत्रमा होस् अथवा थुप्रै क्षेत्रमा रहेको छ. कृषि क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ पहिलो सुरु चाहिँ नेपाल सरकारले जुन डेटा लिएर आउनुभयो त्यो डेटामै हाम्रो चाहिँ डिफरेन्सेस देखिन्छ. जस्तो श्रम मन्त्रालयले चाहिँ यो डेटा सही हो, सबैभन्दा धेरै बालबालिका चाहिँ कृषि क्षेत्रमा रहेको छन् भनिरहेको अवस्थामा चाहिँ हाम्रो एग्रिकल्चर मिनिस्ट्रीले चाहिँ त्यो होइन, जस्तो अघि तपाईँले मधुसले भन्नुभएको
0: हजुर
2: 87% कुराकानी गर्दा बाल श्रम र बाल कामको कुरा. तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि बाल श्रमलाई पहिचान गर्ने कुरा तीन चारवटा फ्याक्टर्सलाई हेर्नुपर्छ. पहिलो कुरा एज, जस्तो हजुर उमेर, कुन वर्षको बालबालिकाले कुन काम लगाइएको छ. दोस्रो काम, त्यो काम गर्ने इन्भाइरोमेन्ट के छ होइन. जस्तै 6 वर्षको बच्चालाई रातिको 11 बजे काम लगाउनु भने त्यो स्वास्थ्यमा जोखिमताको कुरा भयो. तेस्रो कुरा भनेको चाहिँ तपाईँको चाहिँ कन्टेक्स्ट इन्भाइरोमेन्टको कुराहरू हुन्छ. अनि चौथो भनेको चाहिँ त्यो बालबालिकाहरू चाहिँ विद्यालयबाट बाहिर आए भयो भने चाहिँ त्यो जोखिमतालाई चाहिँ बढाउने काम गर्छ. त्यस कारण कृषिको क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ हाम्रो नेपालको कन्टेक्स्टमा हामीले कृषि ओभरअल भन्दा पनि कृषि क्षेत्रभित्र भएको हजार्डियस वर्कहरू जोखिमताको कुरा गर्दाखेरि त्यो कस्तो कन्डिसन हुन्छ भन्दाखेरि तपाईँ जस्तै पेस्टिसाइड्सको प्रयोगहरू गरिरहँदाखेरि विषादीहरूको प्रयोग गर्नुभयो भने त्यसको तपाईँको लङ टर्म इफेक्ट हुन्छ होइन. शारीरिक त भयो, त्यसले मेन्टल हेल्थको इस्युजहरू पनि लिएर आउँछ. दोस्रो कुरो भनेको चाहिँ तपाईँले कहाँ काम लगाउँदै हुनुहुन्छ, नदीको किनारमा काम लगाउँदै हुनुहुन्छ, पहाड़मा लगाउँदै हुनुहुन्छ, हिमालयमा लगाउँदै हुनुहुन्छ. हाम्रो त कृषि प्रणाली त फरक फरक क्षेत्रको फरक फरक अनुसार हुन्छ. कतिको तापक्रममा काम गराउँदै हुनुहुन्छ त्यसले पनि डिटर्माइन गर्छ कि बालबालिकाहरू कति जोखिमदामा रहेको छ. त्यसले अनि तेस्रो कुरा भनेको चाहिँ के भन्दाखेरि चाहिँ सप्लाई चेनमा हामीले नेपालमा कुरा नगर्ने चाहिँ के भन्दाखेरि हामीले उत्पादन गरेका कुराहरू चाहिँ गरिरहँदाखेरि चाहिँ ठूलो कम्पनीहरूले के भन्छ भने बाल श्रम प्रयोग गरेको छैन, हामीले कुनै पनि फ्याक्ट्री काम गरिरहेको छौँ भन्ने कुरा. तर त्यो त्यो रोपाई गरिरहने क्रममा, पानी हाल्ने क्रममा अथवा त्यसलाई क्यारी गर्ने क्रममा चाहिँ बालबालिकाको उमेर अहिले कन्टेक्स्ट सबै हेरिरहँदाखेरि प्रयोग गरेको छ भने त्यसलाई पनि हामीले चाहिँ प्रणालीगत तहमा हेर्नुपर्छ र त्यसको लागि चाहिँ हामीले काम गरिरहेका छौँ.
0: अहिले तपाईँहरूले पाउनु भएको चाहिँ के हो त, जस्तो अघि जुन सरकारले सार्वजनिक गरेको तथ्याङ्क सँग तपाईँ सहमत हुनुहुन्न कि जस्तो मैले त्यो बुझेँ, खास कति प्रतिशत अथवा कुन कुन क्षेत्रमा र कृषिमा वास्तविकता चाहिँ यो थियो भन्ने तपाईँहरूले बुझेको कुरा के हो बालबालिकाको सहभागिताको?
2: म डेटामा मेरो सहमति असहमतिको कुरा भएन कि, नेपाल सरकारको दुईटा मिनिस्ट्रीको डिफरेन्सेसको कुरा मात्रै मैले गरेको होइन. कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हजुरको कृषि क्षेत्र अथवा अरू सेक्टरमा पनि हामीले बुझाउन नसकेको कुरा चाहिँ के हो भन्दा बाल कामको के हो र बाल श्रम के हो भन्ने कुरा चाहिँ अहिले पनि हामीले जनमानसमा बुझाउन सकेका छैनौँ. त्यस कारणले गर्दाखेरि अहिले चाहिँ हामीले श्रम मन्त्रालय युवा अबको नाम चेन्ज भएको श्रम मन्त्रालयले चाहिँ यसमा काम गरिरहनु भएको छ र नयाँ कानून चाहिँ अहिले बन्ने क्रममा छ. बाल श्रम मन्त्रीको लागि चाहिँ नयाँ कानून बन्ने क्रममा छ. पहिलो पटक नेपाल सरकारले बाल काम र बाल श्रमको डेफिनेसन भन्ने व्याख्या जुन व्याख्या गर्नुभएको छ त्यो फरक फरक लिएर आएको छ.
0: 15% बाल बालिका चाहिँ बाल श्रमको रूपमा छन्, त्यसमा 87% चाहिँ कृषि क्षेत्रमा भनेर उहाँहरूले अथवा सार्वजनिक भएको तथ्याङ्कमा देखिँदाखेरि यो जुन कृषि क्षेत्रमा वास्तविकता चाहिँ यो थियो भन्ने तपाईँहरूले काम गर्दै गर्दाखेरि पाएको त्यस्तो केही अनुभव छ कि?
2: हामीले एफएसँग साझेदारी गरेर विशेष गरी मध्य प्रदेश, बागमती प्रदेशमा चाहिँ हामीले काम गर्यौं. काम गर्ने क्रममा चाहिँ के पायौँ भन्दाखेरि चाहिँ सुरुमा चाहिँ जति पनि एक्सटेन्सन अफिसर्सहरू हुनुहुन्छ जो फेरि नगरे काम गरिराख्नु भएको छ कृषिसँग सम्बन्धित काम गर्ने व्यक्तिहरूले त्यो कुरा चाहिँ होइन भनेर नै भन्नुभयो. तर हामी जब उहाँहरूसँग काम गर्दै रहँदाखेरि चाहिँ के पायौँ भन्दाखेरि चाहिँ अघि भनेको अनुसार चाहिँ सबैभन्दा धेरै चाहिँ तपाईँको पेस्टिसाइड्सको युजमा चाहिँ बालबालिकाको चाहिँ प्रयोग देखिन्छ, जोखिम त क्रिएट गरिरहेको अवस्था देखिन्छ. अर्को भनेको चाहिँ तपाईँको चाहिँ सामान्य काम गर्ने कुरामा त अब अघि मधुसले भन्नुभएको जस्तै घरमा सहयोग गर्ने कुराहरू त भयो, तर 14 वर्षको बालक वा बालिकाले गर्ने काम र तपाईँको 6 वर्षको बालक वा बालिकाले गर्ने काम त्यही काम गरिरहँदाखेरि त्यसले त जोखिम त निर्धारण गर्छ नि त. त्यो कुराहरू जस्तो तपाईँको घाँस के अरे यो धान काट्ने बेलाको अवस्थाको कुराहरू भयो, धानलाई काटिसकेपछि त्यो हामी के भन्छौँ खन्ने जो होइन धानलाई पिट्ने कुराहरूमा कुराहरू भयो, बोरामा हाल्ने कुराहरूमा पनि त्यो उमेर समूहले पनि निर्धारण गर्छ उसको जोखिम त के हो भन्ने कुराहरू चाहिँ. अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ हामीले प्राय के गर्छ भने फ्यामिली इन्टरप्राइजेस बिजनेसको कुराकानी गरिरहँदाखेरि चाहिँ फ्यामिलीले चाहिँ कहिले काहीँ कस्तो मिसकन्सेप्ट गरिदिन्छन् भन्दाखेरि चाहिँ हामीले काम सिकाइरहेको छु नि भनेर भन्नुहुन्छ, तर त्यो बच्चाले काम गरेको पनि भाग

0: ज्याला पाउँछ मतलब त्यसरी दिने लिने हुन्छ भने चाहिँ यसलाई
1: श्रमको रूपमा लिइन्छ। अनि कतिवटा फ्यामिली इन्टरप्राइजेसमा के देखेको छ भन्दाखेरि हेर्दाखेरि चाहिँ फ्यामिली बिजनेस देखिन्छ, त त्यहाँनिर चाहिँ त्यो बालबालिकाहरूले चाहिँ एज अ इम्प्लोइमेन्टको सिचुएसनमा काम गरिरहेको हुन्छ। तर हाम्रो कानूनले फेरि फ्यामिली र त्यसपछि आएर फ्यामिली इन्टरप्राइजेसलाई चाहिँ त्यति धेरै कानुन रूपमा ल्याउनु नसकेको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ फेरि बाल कामको रूपमा डिफाइन गरेको, त्यो सबै कन्फ्युजनको कारणले गर्दाखेरि जुन श्रम मन्त्रालयले चाहिँ एक्ट ल्याउँदै हुनुहुन्छ त्यसमा क्लियर डिफाइन गरिदिएको छ बाल काम के बाल श्रम के हो। त्यसपछि बल्ल हामीसँग के हुन्छ भने नेपालमा यति चाहिँ बाल श्रम छ है भन्ने कुरा चाहिँ एक्युरेट डेटा चाहिँ त्यसपछि स्टाटिक अफिसले चाहिँ निकाल्नु भयो भने चाहिँ हुन सक्छ।
0: अब 12 देखि 14 वर्ष उमेरसम्मका बाल बालिकाहरूलाई विद्यालय जानु अघि वा फर्किसकेपछि पनि विदाको दिनमा अथवा पढाइमा असर नपर्ने गरी काम लगाउँदाखेरि यसलाई श्रमिक अथवा श्रमको रूपमा चाहिँ हामीले गणना गर्दैनौ अथवा गर्नुहुँदैन भन्ने भयो। अब एफएओले यो जुन पारिवारिक खेती वर्षको रूपमा अथवा क्षमा गर्नुहोला पारिवारिक खेती दशकको रूपमा काम गर्दै गर्दाखेरि अथवा त्यसरी मनाउँदै गर्दाखेरि कसरी सावधानी अप्नाइराख्नु भएको छ यो बारेको जानकारीको लागि?
2: विशेष गरेर मैले अघि पनि एउटा कुरा विशेष गरेर खाद्य सुरक्षा किनभने सबैभन्दा बढी जोखिममा रहेको समूह भनेकै बालबालिका खाद्य सुरक्षाबाट, त्यो चाहे पोषणको कुराले होस् चाहे त्यो उहाँहरूलाई चाहिने दैनिक चाहिँ पोषणको कुराहरू होस् या शिक्षाको कुरा होस् या होइन न्यूनतम बाल अधिकारभित्र पर्ने कुराहरू यी पर्छन् र ती कुरालाई विशेष गरेर खाद्य सुरक्षालाई कसरी अगाडि बढाउन सकिन्छ त्यो भनेको उहाँहरूलाई चाहिने दैनिक पोषणको कसरी व्यवस्था गर्न सकिन्छ, दोस्रो शिक्षाबाट वञ्चित हुनु भएन उहाँहरू स्कूलमा उहाँहरूको एटेन्डेन्सलाई कसरी चाहिँ सुरक्षित गर्ने कसरी सुनिश्चित गर्ने भन्ने विषयमा एउटा त्यो र अर्को हामीले विशेष गरेर अलिकति प्रविधि विशेष गरेर यो प्रविधिमा अलिकति हामी काम गर्दैछौँ कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ
3: त्यसलाई चाहिँ जुन मान्छेको एकदम फिजिकल वर्क हुन्छ नि त्यो शारीरिक काम एकदमै
2: उहाँले पनि भन्नुभयो कि एकदमै टन्टलापुर घाममा अब अहिले तराईमा भयो भने त होइन 42-45 टेम्परेचर छ तर पनि हजुरहरूले कहीँ न कहीँ यी सबै जलवायु परिवर्तन लगायतका कुराहरूले कृषिमा पारेको असर प्रविधि अब नेपालमा तपाईँले देख्नु भएको छ हामी त्यति प्रविधिमा अलि छैनौ प्रविधि फेरि ल्याउनलाई महँगो पनि छ भने त्यस्तो महँगो प्रविधिलाई सुलभ सजिलो तरिकाले एफएओले कसरी चाहिँ ल्याउन सक्छ त जस्तै उदाहरणको रूपमा एउटा म भनौँ टेलिप्लान्ट डक्टर भनेर हामीले चाहिँ एउटा प्रविधि बनाएका छौँ जसबाट कृषकले चाहिँ सजिलो सही तरिकाले चाहिँ मोबाइलबाटै तपाईँको चाहिँ कृषि सेवा चाहिँ लिन सक्छ भने यस्ता खाले प्रविधिहरू सामान्य प्रतिविधि तर त्यसले चाहिँ किसानलाई परिवारलाई चाहिँ सजिलो तरिकाले कृषि उत्पादनमा बढाउन सक्छ।
0: यसमा अब खाद्यान्न उत्पादनमा सहयोग गर्ने अथवा त्यो अभियान अन्तर्गत यो दुईटै अभियान एफएले जसरी चलाइरहेको छ त्यो भयो यहाँ नेपालमा त्यो कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि त्यो बाल श्रम कति हो बाल काम कति हो भन्ने बारेमा जो जोसँग यहाँहरूले त्यो सहकार्य गरिराख्नु भएको छ सरकार सहित त्यसमा पनि केही त्यस्तो मापदण्ड अथवा अभिभावकलाई हुन सक्छ किसान स्वयंलाई हुन सक्छ यो बारेमा जानकारी लिने दिने त्यो अभियान पनि सँगसँगै चलेको हो कि अथवा उत्पादन अलि बढी र सचेतना अभियान पनि पछाडि सँगसँगै अगाडि बढ्छ?
2: पक्कै छ यो दुईटै साइडमा डिमान्ड साइड र सप्लाई साइड सबै दुवैमा हामी काम गर्दैछौँ
0: माग र आपूर्ति
2: दुवैमा हामीले विशेष गरेर अब यहाँले हेर्नुभयो भने हामीले श्रम मन्त्रालयसँग मिलेर एउटा चाहिँ राष्ट्रिय कार्ययोजना बाल श्रमलाई चाहिँ कृषिबाट कसरी न्यूनीकरण गर्ने भन्ने एउटा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना पनि बनेको छ त्यो अहिले कार्यान्वयनको चरणमा छ। विशेष गरेर हामीले नागरिक समाजका संस्थाहरू विशेष गरेर उत्पादन गर्ने संस्था प्रड्युसर अर्गनाइजेसन भनेर भन्छ हामीले त्यहाँ चाहिँ हामीले यो फार्मर्स फिल्ड स्कुल भन्ने एउटा चाहिँ हाम्रो कन्सेप्ट छ जसमा हामीले बाल बालिकालाई यसरी चाहिँ हेजार्डस काममा अथवा अत्यधिक चाहिँ फिजिकल काममा रासायनिक युक्त भएको कृषिको काममा लगाउनुहुन्न भन्ने जनचेतनामूलक क्लास जनचेतनामूलक कार्यक्रमहरू होइन त्यस्ता कार्यक्रमहरू हामी रेगुलर रूपमा गरिरहेका छौँ भने नेपाल सरकार लगायतको कृषि मन्त्रालय लगायतका अन्य विभागहरू मार्फत र स्थानीय सरकारमा पनि हुने कृषि समितिहरूलाई पनि उहाँहरूको क्षमता अभिवृद्धि गर्ने त्यहाँ चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने निरन्तर छ।
0: रीति चाहिँ अब यो अघि जनचेतना नपुगेको कारणले अथवा सरकारमा पनि केही त्यस्तो अलमल अन्यल भयो कि भन्ने कुरा गर्नुभयो काम गर्दै जाँदाखेरि अब बाल बालिकालाई सिकाइको रूपमा कामको रूपमा र श्रम को रूप में

0: जुन लगाउने अथवा नलगाउने के श्रम के काम भन्ने बारेको अन्यल चिन्हको लागि तपाईँहरूको छुट्टी केही अभियान छ नयाँ?
1: पहिलो कुरा त अब नेपाल सरकारले 14 वर्षभन्दा मुनिको बालबालिकालाई श्रममा लाउनु हुँदैन भन्ने कुराको चाहिँ अब अभियान जुन सरकारले लिइरहेको छ त्यसमा पनि हामीले सपोर्ट गरेर जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। तर त्यो सँगसँगै अहिले फेरि लाइट वर्कको कन्सेप्ट पनि आएको छ भनेको सामान जुन तपाईँले बाल कामको कुरा गर्नुभयो नि तपाईँको यो 14 वर्षसम्म चाहिँ तपाईँको कुनै पनि किसिमको काम नगाउने भन्ने कुरा भयो र पछिल्लो क्रममा चाहिँ बाल काम पनि हजुरले हुन सिकाएको कुराहरू छ नि त त्यो पनि सिक्ने प्रक्रिया हो भने भनिसकेपछि अहिले त्यसमा चाहिँ हामीले सबै सम्बन्धित श्रम मन्त्रालयको अगुवाईमा सबै मन्त्रालयहरूको अरू सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरेर प्लस त्यसमा काम गर्ने संघ संस्थाहरू बसेर बालबालिकासँग छलफल गरेर अभिभावकसँग छलफल गरेर स्थानीय तहका सरकारहरूसँग पनि सरकार छलफल गरेर एउटा चाहिँ ड्राफ्ट गरेर श्रम मन्त्रालय पठाएको छ। त्यसमा चाहिँ न्यूनतम कति घण्टा चाहिँ बालबालिकाले काम गर्न पाउने अनि त्यो चाहिँ साइन्टिफिक रूपमा त्यो काम गरिरहँदाखेरि उसको सिकाइ प्रक्रियामा चाहिँ मद्दत पुगोस् र सँगसँगै थोरै पकेट मनी अथवा लाइभलीहुडको लागि पनि उसले सपोर्ट गरोस् त त्यही कारणले गर्दाखेरि उसका अरू फिजिकल डेभलपमेन्टहरू शारीरिक ग्रोथका कुराहरू हुनसक्छ मानसिक ग्रोथका कुराहरू सक्छ त शिक्षाका अधिकारहरू विभिन्न अधिकारहरू हनन नभइकन उसले सिकाइ प्रक्रियामा पनि होस् र त्यसले चाहिँ उसलाई आफ्नो पकेट मनी निकाल्न सकिन्छ।
0: त्यो प्रस्तावको विषयवस्तु अघि यहाँले भन्नुभयो कति घण्टा काम गर्दाखेरि यसलाई कामको रूपमा गणना गर्ने भन्ने
1: मसँग फाइनल ड्राफ्ट चाहिँ आइपुगेको छैन। मन्त्रालयले चाहिँ अहिले त्यो अगाडि पाउनु भएको छ सायद कानून मन्त्रालयसँग
0: भनेको त्यो पारित अथवा अगाडि बढ्यो भने चाहिँ बाल बालिकाले गरेको कति समयलाई काम कतिलाई श्रम भन्ने त्यसले छुट्याउँछ
1: त्यसले चाहिँ के हुन्छ भने हजुरको स्थानीय तहमा अथवा प्रदेश तहमा जाँदाखेरि पनि हामी चाहिँ क्लियर माइन्डेड हुन्छ नि त यो चाहिँ हो बाल श्रम यो चाहिँ बाल काम हो भन्ने कुरा अन्यता पनि हुँदैन। त्यस कारण सरकारले ल्याएका जुन नीति नियम कानूनहरू छ त्यसको कार्यान्वयन पक्षलाई पनि त्यसले अगाडि बढाउन सहयोग गर्छ।
0: अब अहिले यो बारेको जनचेतना अब तपाईँ त यो बाल बालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरूको पनि अर्को नेटवर्कमा पनि अलि नेतृत्व तहमै तपाईँको हुनुहुन्छ यो अहिले कति 77 जिल्लामा एकै प्रकारको यो जनचेतना जगाउने कुरा यो कृषि क्षेत्रमा बालबालिकाको उपयोग अथवा दुरूपयोगको कुरा यो सबै राम्रैसँग अभ्यास भइरहेको छ कि अथवा सुरुवात चाहिँ राम्रो भयो यसलाई विस्तार गर्न आवश्यक अझै छ?
1: अहिले चाहिँ हजुरको यस्तो छ बाल श्रममा काम गर्यो भनेर सिएसओ फोरम अन एसटिजी 8.7 छ। एसटिजी 8.7 भनेको चाहिँ हजुर डिसेन्ट वर्क प्रमोसन गर्नलाई मर्यादित काम प्रबन्धन गर्नको लागि बनाएको दिगो विकासको एउटा लक्ष्य हो। त्यो लक्ष्य प्राप्ति गर्नको त्यसको अनरमा चाहिँ एउटा बाल श्रम निषेधित अथवा नियमित गर्नेको हिसाबले चाहिँ 7 प्रदेशको चाहिँ बाल श्रममा काम गर्ने संघ संस्थाहरू पत्रकार साथीहरू त्यस्तै गरी कुनै ठाउँमा चाहिँ के अरे हाम्रो यो एफएनसिसिआईको पनि
0: मेम्बर्सहरू
1: पनि आएर बस्नु भएको छ। त्यो गर्ने क्रममा चाहिँ हामीले यो एउटा सेक्टरको मात्रै होइन जुन अहिले नेपाल सरकारले चाहिँ बाल श्रम मुक्त नगरपालिका भनेर जुन कन्सेप्ट लिएर आइरहेको छ त्यो कन्सेप्टलाई चाहिँ हामी कसरी अगाडि बढाउने स्थानीय तहमा त्यसै गरी चाहिँ प्रदेश तहमा चाहिँ बाल श्रम अन्त्यको लागि चाहिँ कानून निर्माण गर्ने अथवा स्ट्राटेजिक प्लान अफ एक्सन होइन अघि मैले भन्नुभएको जस्तो प्लान अफ एक्सन बनाउने र संघीय कानूनले बनेको दिएको व्यवस्था अनुरूप चाहिँ हामी जाने भन्ने काममा गरिरहेका छौँ त्यो एउटा चाहिँ कानून बन्ने प्रक्रियामा। अर्को चाहिँ के छ भने इन्डिभिजुअल जो यसको मेम्बर संस्थाहरू हुनुहुन्छ उहाँहरूले चाहिँ स्थानीय तहमा विशेष त सबै किसिमको बाल श्रम प्लस यो चाहिँ हाम्रो कृषिमा रहेको बाल श्रमको विषयमा पनि कामहरू गरेर फर एक्जाम्पल तपाईँले जाँदाखेरि जस्तै हामीले चाहिँ एफएसँग मिलेर मध्य प्रदेशमा चाहिँ मध्य स्तरीय डेलिगेट गर्यौँ त्यसमा चाहिँ यसको लिड चाहिँ हजुरको हाम्रो यो सामाजिक विकास लेबरको उसले लिड गर्नुभयो स्थानीय तह पनि हुनुहुन्थ्यो अनि सबैसँग बसेर चाहिँ हामीले के गर्नु पर्यो त यो कृषिको क्षेत्रमा भन्ने कुरा प्र्याक्टिकल च्यालेन्जेस त छ हेर्नु है उहाँले भन्नुभयो जस्तै पुरुष हुनुहुन्न महिला हुनुहुन्छ महिलाको मान्छे हुनुहुन्छ भने न्यू टेक्नोलोजी किन इन्ट्रोड्युस नगर्ने त धान काट्नको लागि मान्छेले काट्नुपर्ने जरुरी छैन भनेपछि धान काट्ने मेसिनमा चाहिँ सब्सिडी दियो भने किसानले त त्योबाट बेनिफिट हुने भयो होइन त्यसै गरी तपाईँको चाहिँ पानीको सुविधाहरू हो हामीले पानीको लिनको लागि चाहिँ अब लाइन लागेर कुलो खोदखनेर गर्नुभन्दा यदि त्यसलाई चाहिँ अलिक मोडर्नाइज गरिदियो भने त त्यो त एउटा स्विच अन गर्दाखेरि नै हुने कुराहरू भयो त्यो हुन बित्तिकै त महिलाको काम पनि कम भयो बालबालिकाहरू पनि विद्यालय जानुहुन्छ त्यसै उत्पादन गर्ने क्रममा चाहिँ अब कलेक्सन सेन्टर्सहरू चाहिँ ठाउँ ठाउँमा बनाइदिने कुराहरू भयो. किसानले पाउने होइन कि किसानको ठाउँमा आएर चाहिँ कलेक्ट गरेर त्यसको मूल्य दियो भने त तपाईँको त एउटातिर हाम्रो नेपाल सरकारले एडिसन वर्क मर्यादित काम भन्ने कुरा गरिरहेछ. मर्यादित बनाउने काममा त यो टेक्नोलोजीहरूलाई पनि इम्पोर्ट गर्दाखेरि सजिलो हुन्थ्यो. त्यस्तै अब सेभिङ एन्ड क्रेडिटको कुरा हुन्छ, सहकारीको कुरा गर्दाखेरि अहिले धेरै किसिमको आउन सक्छ होला. तर साँच्चैकै सहकारीहरू तल कमिटीमा भएको अवस्थामा चाहिँ त्यो फाइनेन्सियल म्यानेजमेन्ट कसरी गर्ने भन्ने कुरा पनि हुन्छ, जुन एफआईले गरिरहेको आएको छ.
0: जस्तो अब यहाँनिर मधुजी जस्तो एफआईले अरू यो जसले यो क्षेत्रमा उत्पादनको क्षेत्रमा काम गरिरहेका छन् सहकार्य गरिरहेका छ, यो अहिले निश्चित ठाउँबाट निश्चित केही संस्थाहरूसँग सहकार्य गरेर यो उत्पादन बढाउनको लागि काम भइराखेको हो. पारिवारिक खेती दशकको रूपमा अथवा अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा नेपालमा पनि यसको अभ्यास भइराखेको हो कि सबै क्षेत्रमा पुग्न सकिरहेको छ भन्ने लाग्छ तपाईँहरूलाई?
2: नै हामीले काम गरिरहेछौँ, सायद त्यो चाहे त्यो निजी क्षेत्र होस् विशेष गरेर प्रदेश र स्थानीय तहमा रहेका अलिकति कृषि उत्पादनमा काम गर्ने जुन निजी क्षेत्र छन् अथवा मूल्य श्रृङ्खला हामीले भ्याली चेन भनेर भन्छौँ, मूल्य श्रृङ्खलामा काम गर्ने जुन प्राइभेट सेक्टरका संस्थाहरू छन्, उत्पादन गर्ने संस्थाहरू छन्, चाहे त्यो सुगर क्यानमा होस्, चाहे त्यो टी स्टेटमा होस्, चाहे त्यो होइन पेडी राइस भनेर भन्छौँ हामीले विशेष गरेर ती मूल्य श्रृङ्खलामा काम गर्ने प्राइभेट सेक्टरहरूमा पनि हामीले चाहिँ विशेष गरेर त्यो उत्पादन बढाउने. तर त्यो उत्पादन बढाउनको लागि बाल श्रम हुनु भएन, बाल श्रम मुक्त उत्पादन भनेर हामीले कसरी ब्रान्डिङ गर्न सकिन्छ भनेर त्यो विषयमा काम गर्दैछौँ भन्दाखेरि अब विशेष गरेर वैदेशिक रोजगार छ, त्यसमा पनि पुरुषहरू बाहिर हुनुहुन्छ अनि महिलाहरूको काम त बढ्यो भने अन्तर्राष्ट्रिय यो जुन दिवस हामीले मनाउँदैछौँ महिला कृषकको, त्यसमा विशेष गरेर महिलाको जुन ड्रजरी काम भनेर भन्छ जुन उहाँहरूले घरको काम त गर्नुहुन्थ्यो भने अब कृषिमा पनि उहाँको काम चाहिँ बढी हुने भयो. त्यसैले त्यो उत्पादन त छ तर महिला अधिकार र बाल अधिकारको हनन नहुने गरी उहाँहरूको श्रमको शोषण नहुने गरी त्यो
0: यो अभियानमा बाल बालिकाहरूको लागि कृषिमा जोखिमपूर्ण काम भनेर नै तपाईँहरूले वर्गीकरण गर्नुभयो होइन? के छ यसमा यो क्षेत्रमा चाहिँ बाल बालिकाको यसलाई श्रमिकको रूपमा चाहिँ निषेधै गरेका छौ भन्ने खालको?
2: विशेष गरेर यो चिया उत्पादन, विशेष गरेर यो उखु खेती होइन, विशेष गरेर जुन डेली कन्ज्युमेबल आइटम भनेर भन्छ त्यो दैनिक उपभोग्य वस्तुहरू हुनुहुन्छ, त्यो त अब बढी उत्पादन बढी युजमा जाने भयो नि त. त्यसो भएकोले त्यस्ता क्षेत्रहरूमा अलिकति बाल श्रम बढी हुन्छ कि होइन भन्ने हाम्रो चाहिँ त्यो प्राथमिकीकरण हो त्यसमा, र त्यही क्षेत्रलाई नै विशेष प्राथमिकतामा राखेर हामीले जनचेतनामूलक कार्यक्रमहरू, हामीले के अरे क्षमता अभिवृद्धिका कार्यक्रमहरू विशेष गरेर प्राइभेट सेक्टर र स्थानीय दुवैसँगको सहकार्यमा हामीले अगाडि बढायौँ.
0: यो विषादी मेसिन र त्यसै गरी गोरुङ्गो भारी बोक्न नदिनको लागि पनि एफएले चलाइराखेको अभियान भयो. त्यसपछि ठूला जनावर अथवा गाईबस्तुको हेरचाहदेखि यसको स्याहार सुसारमा पनि बाल बालिकाको जुन प्रयोग चाहिँ निषेध गर्नुपर्छ भने तपाईँहरूलाई राख्नु भएको छ.
2: एकदमै विशेष गरेर रासायनिक मल जुन अहिले हामी कुरा गर्यौँ, एकदमै भारी सामान बोक्न, भारी सामान चाहिँ ओसार पसार गर्न नहुने, भारी चाहिँ त्यो प्रविधि जस्तै तपाईँ अब चिया उत्पादनको उसमा जानुभयो भने प्रशोधन केन्द्रहरूमा तपाईँले एकदमै बाल बालिकाहरूको प्रयोग पाउनुहुन्छ, त्यहाँ भारी चाहिँ उपकरणहरू चलाउनु पर्ने हुन्छ होइन. त्यस्ता कुराहरू विषादी त अब तपाईँले देख्नुभयो होला, पछाडि चाहिँ ट्याङ्की बोकेर विषादी सरिरहेको फोटोहरू पनि बेला बेलामा आइरहेको हुन्छ होइन. र विशेष गरेर फिसरी यो माछा उत्पादनमा पनि विषादी र त्यो त्यो पोखरी व्यवस्थापनहरूमा चाहिँ बाल बालिकाको प्रयोग भइरहेको, त्यस्तै लाइफ स्टक तपाईँको पशुपालनमा विशेष गरेर कुखुरा बाख्रा चलाउने त अब ती सामान्य नै भइहाले, तर पनि ठुला जनावरहरू गाई भैँसीहरू जुन हुन्छन् ती गाई भैँसीको चाहिँ रेखदेखमा उहाँहरूको चाहिँ त्यो सरसफाइमा जुन कि केमिकल बढी जस्तो केमिकल इन्भल्भ हुन्छ त्यसमा, त्यस्तो कुराहरूमा चाहिँ बाल बालिकालाई चाहिँ संलग्न गराउनु हुँदैन भन्ने जनचेतनामूलक, र यसको कारण रुट कज जुन छ त्यो रुट कज त्यो मुख्य प्रमुख कारणमा चाहिँ हिट गर्न सकिन्छ कि भनेर हामीले खाद्य सुरक्षा र गरिबी निवारण
0: ऋतुजी, अब यो बाल बालिकालाई श्रमिकको रूपमा त लगाउनु मिलेन, कामको रूपमा त्यो लगाउने अभ्यास भए पनि यसलाई नीतिगत रूपमा सरकारले व्यवस्थापन गर्न अझै बाँकी छ. यो अभियान चलाउँदै गर्दा किसानहरूको गुनासो अथवा तपाईँ आफूहरूलाई पनि लागेको मानव अब घरमा परिवारको सदस्य कोही छैन, घरमा भएका बालबालिकालाई त्यसरी श्रमिक रूपमा लगाउनु मिलेन, के कुराको आवश्यकता अथवा त्यो खड्किएको जस्तो के लाग्छ? जस्तो बालबालिकाले बोक्न नमिल्ने अथवा रेखदेख गर्न नमिल्ने हो भने त्यसलाई अझ वैज्ञानिक र व्यवस्थित अथवा आधुनिक बनाउने नाममा हामीले के गर्न सक्यो भने, अथवा एफएओले नै भोलि किसानहरूसम्म अर्को यो खालको सहयोग गरे राम्रो हुन्थ्यो भन्ने लागेको कुरा चाहिँ?
1: सबैभन्दा पहिला चाहिँ एउटा कुरा के राख्न चाहे भन्दाखेरि चाहिँ यहाँलाई मेरो आफ्नो बाजुरा जाँदाखेरिको अनुभव सुनाउँछु। त्यहाँ हामी जाँदाखेरि के पायौँ भन्दाखेरि हजुरको घरमा चाहिँ सबै बुढा मान्छेहरू हुनुहुन्छ, अनि हामी जस्तो अथवा हामी भनौँ न बिस कटेका मान्छेहरू छैनन्, सबै विदेश जानुभएको छ, विशेष गरी भारत जानुभएको छ,
0: सहर
1: पसेको अवस्था छ। अब कस्तो रहेछ भन्दाखेरि पहिला चाहिँ पुरुष मात्रै जानुहुन्थ्यो, अब चाहिँ पुरुष मात्रै होइन महिलाहरू पनि जान थाल्नुभयो। अब तपाईँको बाजे बोजे हुनुहुन्छ कि बालबालिका हुनुहुन्छ, अब खेत छ, अनि अब चलन के छ भन्दाखेरि चाहिँ बाहिर किनेर खाने चलन छैन, भनेपछि खेतमा केही लगाउनु पर्यो। अब हजुरबा हजुरआमा हुनुहुन्छ भने उहाँले लगाउनु भयो, सक्नु भएन भने खेताला पाउन धेरै नै मुस्किल छ, मान्छे नै हुनुहुन्न, त्यसपछि बालबालिकाले काम गर्ने अवस्थाहरू पनि देखियो। अब त्यो गर्ने क्रममा चाहिँ जस्तो हाम्रो कमिटी फार्मिङको कुरा चाहिँ होइन, कमिटीको सबै मिलेर पहिला पनि त हाम्रो पहिला त्यही हुन्छ, नयाँ आयोजित गर्नुपर्ने कुरा छैन नि त हामीसँग, आएर चाहिँ आज सबैजना मिलेर यता सकौँ भोलि यता सकौँ हामी सबैजनाले हेऱ्यौँ भनिरहँदाखेरि त्यही पपुलेसनले पनि त काम गर्न सक्छ, वर्ल्ड पिपलले पनि काम गर्न सक्छ। त्यसमा स्थानीय तहले चाहिँ हामी तपाईँहरूलाई सपोर्ट गर्छौँ भन्ने एउटा कुरा, एउटा हजुरले भन्नु आज जस्तो मोडर्न टेक्नोलोजीको कुराहरू जस्तो खुलो नालाको कुराकानी गरिरहँदाखेरि चाहिँ अहिले त हाम्रो गाउँको मान्छेहरूले आफ्नो सिप कति छ आफूले गरिरहेको कुरालाई मात्रै गर्नुभएको छ, तर अब मोडर्न टेक्नोलोजीमा त तपाईँको धेरै विकास भइसकेको अवस्था छ भने इन्जिनियरिङ पढ्ने हाम्रोमा चाहिँ धेरै कलेजहरू छ, उनीहरूले प्र्याक्टिकल गर्न पाएको छैन भने त्यो फिल्ड किन प्र्याक्टिकल हुँदैन त दोस्रो कुरा। तेस्रो कुरा हाम्रो चाहिँ जस्तो उनीहरूले त्यो काम गरिरहँदाखेरि चाहिँ त्यो किसान कृषि गर्नको लागि सहयोग हुने कुराहरू के हो त? जस्तो पहिला कुरा त रोपाईको क्रममा
3: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
2: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धका समस्याहरू,
2: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
2: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
2: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 98451 75223 र 98056 75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
4: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
5: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
6: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 98451 75223 98056 75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
7: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। 9845725223 र 9805725223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेघाहर्ज सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेघाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेघाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेघाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेघाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेघाहर्ज मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेघाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेघाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेघाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेघाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 30 गते, तदनुसार ईस्वी सन् 2026 जून 13 तारीक, सक सम्वत्सर 1948 नेपाल र सम्वत् 1146 अनलागा रौद्र नामक सम्वत्सर उत्तरायण गृहमा ऋतु शनिबार रहेको छ आज अधिक जेठ कृष्ण पक्ष, तिथि रहेको छ आज त्रयोदशी तिथि रहेको छ, विशेष गरी त्रयोदशी तिथि रहेको छ, 22 घडी 14 पला रहेको छ, नक्षत्रमा रहेको छ कृतिका नक्षत्र 48 घडी 9 पला, योगमा रहेको छ शुकर्म योग रहेको छ 28 घडी 45 पला, करणमा रहेको छ भद्राकरण रहेको छ 49 घडी 17 पला, चन्द्रमा आज मेष राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दाद योगमा आज ध्वज योग रहेको छ। आज बिहान सूर्योदय 5:09 भयो भने सन सूर्यास्त 6:59 हुनेछ र आजको दिनमान घड़ी 13:50 रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। र आजको कालबेलाको समय भनिरहेको छ साँझको 5:16 6 सेकेन्डदेखि, विशेष गरी साँझको 7:11 आज कालबेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यस्तै गरेर कालबेला रहेको थियो बिहानको, अहिले यतिखेर
बिहानको चाहिँ 5:07 मिनट 36 सेकेन्डदेखि 6:51 मिनट 40 सेकेन्डसम्म कालो बेला रहेको थियो। यो कालो बेला सकिएको छ। अहिले यतिखेर शुभ बेला सुरु भइराखेको छ। शुभ बेलाको समय रहेको थियो बिहानको 6:51 मिनट 40 सेकेन्डदेखि 8:35 मिनट 44 सेकेन्डसम्म शुभ बेला रहेको छ। लाभ बेलाको समय रहेको छ दिउँसोको 1:47 मिनट 57 सेकेन्डदेखि दिउँसोको विशेष गरी 3:32 मिनट 2 सेकेन्डसम्म आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी म गराउँछु। ग्रह गोचर यानि कि सूर्यले नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भन्ने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा मेष राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मेष राशि आउँछ। कृतिका नक्षत्रको प्रथम चरण नाम आउँछ अमृता अथवा अम्बिका अथवा अमृत नाम आउँछ अथवा अर्जुन नाम आउँछ। अन्त्यनाडी राक्षस गर्न परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी मैले गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ? मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरुका लागि आजको दिन अधैर्य व्यवहारले समस्या निम्ति आउला। समयमा बसन र सहज नबन्दा शुभ चिन्तकहरू टाळिन सक्छन्। अरूको सुझाव व्यवस्था गर्दा दुःख पाइन्छ। कामको सन्दर्भमा केही वाद विवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्रो विचार पुर्याउनु होला। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नु पर्दा महत्वपूर्ण काम बिग्रने डरले सताउन सक्ने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन समयमा गरिएको कामले हौसला जगाउनेछन्। आफन्तको सान्निध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुँदै जानेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछन्। व्यापारले फाइदा दिलाउनेछन्। तत्काल धेरै गर्न नसके पनि पछिका लागि जग बसाउने समय भनी राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन समयमा होस नपुग्नाले व्यवहारमा पछि परेर परिस्थितिवश चिताकामा बाधा पुग्न सक्छ। अरूका लागि रकम र बुद्धि खर्च गर्नु पर्ला। अवसरको खोजीमा केही दुर्धुप गर्नु पर्ला। खर्च बढ्नुको साथै अर्थ अभावको महसुस हुनेछ। समयमै सजग नहुँदा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। चुनौती पन्साउँदै होसियारीका साथ काम लिनुपर्ने समय राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनतले आमदानी बढाउनेछन्। सानो प्रयत्न गर्दा महत्वपूर्ण काम बन्न सक्छ। श्रमको उचित मूल्याङ्कन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्नुको साथै उठ्नुपर्ने रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापारमा मनको आयोजन हुन सक्छ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। पछिको लागि केही सामान्य लगानी गर्न पनि सकिने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कीर्तिमानी काम गर्ने समय रहेको छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्दै जानेछन्। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्दैछ। व्यापारमा पनि प्रशस्त फाइदै फाइदा हुने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकेला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भनी बढ़िरहनेछन्। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट नै धोका पाइने सम्भावना रहेको छ। व्यवहारिक काममा खर्च बढ्दै जानेछन् भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुपर्ने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हात लागि हुने योग देखिएको छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकेला। गरिआएको कामलाई भने निरन्तरता दिन सकिन्छ। आश्वासन दिनेहरूले झुक्क्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइला। पेसा व्यापार व्यवसायमा केही मन्दी आउन सक्ने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन प्रतीक्षा गरेको उपलब्धि प्राप्त हुनुका साथै मनका धन लाभ हुन सक्छ। दिन मनोरञ्जन पूर्ण रहनेछ। शोक पूरा हुँदै जानेछन् भने विभिन्न भौतिक साधन प्राप्तिको योग रहेको छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउँदैछ। व्यवसायका लागि यात्रा सम्भावना रहेको छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। आतिथ्यपूर्ण सम्मान समेत प्राप्त हुने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन व्यापार लगायत आर्थिक लाभ हुने, काममा फाइदा हुन सक्छ। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रो प्रतिफल दिलाउँदैछन्। शत्रुहरू किराना लाग्दै जानेछन् भने प्रतिस्पर्धा पनि विजयी भइनेछ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। पहिले ईर्ष्या गर्नेहरू नै सहयोग गर्न थाल्दैछन्। तैपनि आफ्ना योजना गोप्य राखेर अघि बढ्दा नै राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
2: मकर राशि
0: उनीहरूका लागि आजको दिन छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने योग देखिएको छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। पढाइ लेखाइमा समय दिन नसकेला अरूको भर पर्दा काममा बाधा पुग्न सक्छ। अलि सजग रहेर अगाडि बढ्दा राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
2: कुम्भ राशि
0: उनीहरूका लागि आजको दिन महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। बेसुरमा दिएको वचनले आफैलाई अप्ठ्यारो पार्न सक्छ। नजिकका साथीभाइहरूसँग असमझदारी बढ्न सक्छ। चिताएको काम बिग्रिनाले परिस्थिति अलि प्रतिकूल रहनेछ। पेसा व्यापार व्यवसायमा सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइला साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौताहरू भंग हुन सक्ने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ।
2: मीन राशि
0: उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा राम्रो प्रतिफल प्राप्त हुने समय रहेको छ। साथीभाइले पनि राम्रो सहयोग जुटाउँदैछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुने छ र विशेष गरी समय रहेको छ। भौतिक साधन जुटाउनाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय रहेको छ। मेहनतले प्रतिस्पर्धामा जित हासिल हुनेछ। रोकिया काम पुनः शुरू हुन सक्छ। व्यापारमा पनि मनका धन लाभ हुने खालको योग भने राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

त्यसपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गरिसकेका छौँ। आजका तिथिमिथि पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गरिसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। आज म तपाईँलाई विशेष केही कुराको जानकारी गराउँ कि भनेर पनि उपस्थित भएको छु। मैले तपाईँहरूलाई विशेष गरी हाम्रो धर्म संस्कार संस्कृतिको विषय पनि केही कुरा सिकाउन खोजिराखेको छु क्या। अब आफूले कति जानेको छु भने त्यति कुराहरू सिकाउँछु मैले, हो कि होइन? त्यसले गर्दा हामीले वेद भनिन्छ, भागवत भनिन्छ, पुराणहरू भनिन्छ, होइन? के हो त यो वेद? कतिवटा हुन्छन्? भागवत कतिवटा हुन्छन्? पुराणहरू कतिवटा हुन्छन्? होइन, पुराणहरू कतिवटा हुन्छन्? उपपुराण कतिवटा हुन्छन्? है, उपनिषद कति हुन्छन् भन्ने विषयमा पनि हामीलाई केही पनि थाहा छैन कसैलाई। कसैलाई थाहा होला, कसैलाई थाहा छैन। आज म तपाईँहरूसँग वेदको विषयमा अलिकति छोटो वर्णन लिएर उपस्थित भएको छु। वेदको विषयमा जानकारी म तपाईँलाई गर्न खोजिराखेको छु। विशेष गरी चाहिँ वेद विशेष गरी चार प्रकारका वेद हुन्छन्, तपाईँले यो कुरा तपाईँलाई पनि थाहा होला। हामीले विशेष गरी चाहिँ शुक्ल यजुर्वेद हामीले अध्ययन गर्ने गरेका छौँ। हामीले शुक्ल यजुर्वेद हाम्रा गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चाहिँ। अब के सिकाउँछ त ऋग्वेदले? ऋग्वेदको सारांशको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको जन्मस्थान पनि हामीले भन्न सकिन्छ। मुख्य कुरा तपाईँले खुलेर भन्दाखेरि ब्रह्माण्ड कसरी सुरु भयो, प्रकृति स्वयं देवत्व हो, यो के रहेका छन् त भन्ने विषयमा पनि चर्चा हुन्छ यसमा चाहिँ ऋग्वेदमा। ऋग्वेदको नासतीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा वर्णन भने गरिएको छ। यसमा तपाईँले अध्ययन पनि गर्न सक्नुहुन्छ। शून्यबाट ऊर्जा, ऊर्जाबाट सृष्टि र आधुनिक विग ब्याग सिद्धान्तसँग नजिक पनि यो हुने गर्दछ। विशेष गरी चाहिँ ऋग्वेदमा यसको वर्णन गरिएको छ, यो भनेको छ। प्रकृति स्वयं देवत्व हो, वेदले के भनेको छ भन्दा अग्नि, वायु, सूर्य, वरुण, इन्द्र आदि प्राकृतिक शक्तिहरू ईश्वरका रूप हुन्। प्रकृतिलाई सम्मान र संरक्षण गर्नुपर्दछ भनेर वेदले सिकाएको छ। यस्तै गरी सत्य एक हो तर त्यसको बोध अलग अलग तरिकाले हुन्छ। एको सत् विप्रा बहुधा भवन्ति भन्छ। यसले सहिष्णुता, विविधताको सम्मान र विशाल सृष्टि कोण सिकाउने गर्दछ शुक्ल यजुर्वेदले। विशेष गरी जीवनमा सत्य, तप, श्रद्धा र मित्रको मित्रताको महिमा पनि यसले सिकाउँछ। मन वचन कर्म शुद्ध रहनुपर्दछ भनेर भनेको छ। पूजा पाठ गर्दैमा हुँदैन, मन वचन कर्म र शुद्ध रहनुपर्दछ। परिवार, समाज, छिमेकीसँग सम्बन्ध धर्म पालन गर्नुपर्दछ। परिवारसँग पनि सम्बन्धहरू चाहिँ धर्मको आधारमा पालना गर्नुपर्ने, समाजसँग पनि छिमेकीसँगको सम्बन्धमा पनि धर्म पालन गर्नुपर्दछ भनेर सिकाएको छ। मानव समाज कसरी बन्यो पुरुषोक्त? समाजमा सबै वर्णको महत्व रहेको छ। ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र सबै एक एक प्रकारका आवश्यक अङ्ग हुन्। जस्तै हाम्रो शरीरमा हातको पनि महत्व छ, टाउको पनि महत्व छ, खुट्टाको पनि महत्व छ, आँखाको महत्व छ, कानको महत्व। जस्तै गरी ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र यो एक अङ्ग हो। काम भने विभाजन फरक फरक छन् यसका। आँखाले हेर्छ, कानले सुन्छ, मुखले बोल्छ, खुट्टाले हिँड्छ, हातले के गर्छ? लेखपढ गर्ने, भोजन गर्न सजिलो हुन्छ। यसमा के भन्न खोजेको छ भन्दाखेरि चाहिँ यो शुक्ल यजुर्वेदमा विशेष गरी त तपाईँको चाहिँ ऋग्वेदमा यसमा हामीले के भनेको छ भन्दाखेरि चाहिँ विशेष गरी तपाईँले म के चाहिँ भन्न चाहन्छु भने अलिकति हामीले कुनै पनि कार्य गर्दाखेरि चाहिँ विशेष गरी हामीले चाहिँ खुलेर सिक्नुपर्ने गर्दछ। ऋग्वेदले संसारको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको
जन्मस्थानको रूपमा पनि हामीले बुझ्न सकिन्छ शुक्ल यजुर्वेदलाई चाहिँ ब्रह्माण्ड कसरी शुरू भयो। ऋग्वेदको नासदीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा पनि वर्णन गरिएको छ। मैले तपाईँलाई यो कुरा भनिसकेको छु, हो कि होइन? यस्तै गरी ऋग्वेद मानव जीवन ब्रह्माण्डको मूल दर्शन हो, सबै ज्ञानको आधार यही नैबाट उत्पत्ति भएको छ ऋग्वेदबाट। अब यजुर्वेद, शुक्ल यजुर्वेद पनि हाम्रो गुरुकुलमा पढाइ हुन्छ, विशेष गरी चार वेदमा चारै वेद पढाइ हुने गर्दछ। शुक्ल यजुर्वेद पनि हामीले हाम्रो गुरुद्वारा हामीले पढेको पहिला सानोमा। के सिकाउँदा शुक्ल यजुर्वेदले भन्दा, जीवनमा कसरी अनुशासन राख्ने, पूजा संस्कार कसरी गर्ने, समाज कसरी चलाउने, यी सबै सिकाउँछ शुक्ल यजुर्वेदले। यसमा अलिकति तपाईँसँग कुरा गर्नुपर्दाखेरि चाहिँ यज्ञको पूर्ण वैधानिक विधान पनि रहेको छ, कुन यज्ञ कहिले गर्ने, कुन आहुति के भनेर चढाउने, मन्त्र कसरी चाहिँ पढ्ने बोल्ने, यजुर्वेदले सबै विधि विस्तृत रूपमा बताउने गर्दछ। 16 संस्कारहरूको आधार यही वेदमा पनि जन्म हाम्रो चाहिँ गर्न सकिन्छ। यस्तै गरी जन्म, नामकरण, उपनयन, विवाह, श्राद्ध सबै विधिहरू यसमा पर्ने गर्दछन्, 16 संस्कारहरू पर्ने गर्दछ। 16 संस्कारमा के पर्दछ तपाईँलाई थाहा छ कि थाहा छैन है? यो 16 संस्कारको विधान पनि म तपाईँलाई कुनै दिन सिकाउनेछु। आज अहिले यतिखेर भने हामी तपाईँसँग वेदको विषयमा छोटो एउटा जानकारी गरौँ, अनि त्यसपछि तपाईँहरूसँग हामी कुराकानी गरौँला। 16 संस्कारको आधार पनि यही वेदबाट नै उत्पत्ति भएको छ। कर्तव्य धर्म, मानवले आफ्नो कर्म कर्तव्यपूर्वक गरिरहनु पर्दछ। कर्मयोगको बिउ यही वेदमा छ। फलमा आसक्ति नगर्नु भनेर पनि सिकाउँदछ, कर्म गर फलमा चाहिँ आसक्त नहो भनेर मैले तपाईँलाई गीतामा पनि भनेको थिएँ। यो अस्ति नै गीताको विषयमा पनि जानकारी गराउँदाखेरि कर्म गर फलको आश नगर, धान त रोप्नु पर्यो, कति फल्छ अनि आश गर्नु भएन, फल्छ जति तपाईँले मेहनत गर्नुहुन्छ त्यसकै आधारमा धान फल्ने हो, कर्मको आधारमा हो कि होइन? राजा समाज परिवार चलाउने नियम पनि रहेको छ। राजा कस्तो हुनुपर्दछ भनेर पनि वेदले सिकाएको छ, न्याय कस्तो हुनुपर्छ भनेर वेदले सिकाएको छ, परिवार कसरी सम्हाल्ने भन्ने कुरा पनि वेदले नै सिकाएको छ। विशेष गरी चाहिँ सामाजिक अनुशासन र नैतिक जीवनमा पनि हामीलाई वेदले सिकाउने गर्दछ। असत्य, अन्याय, दुराचारबाट टाढा रहनु भनेर सिकाएको छ वेदले। असत्य नबोल्नु, असत्य गर्नु हुँदैन, सत्यको बाटो लिएर हामी हिँड्नु पर्दछ। अन्याय गर्नुहुन्न कसैले पनि, दुराचार पनि गर्नुहुन्न, दुराचारहरूबाट असत्यबाट हामी टाढा पनि रहनु पर्दछ भनेर वेदले सिकाएको छ। समाजमा सहकार्य, दयालुता, सत्य, शान्तिलाई प्रमुख मान्नु पनि वेदले नै भनेको छ। विशेष गरी यजुर्वेदले कर्म, पूजा, विधि, संस्कार र सामाजिक अनुशासन सिकाउने गर्दछ हामीहरूलाई विशेष गरी चाहिँ। अब हाम्रो सामवेद, संगीत, स्वर, ध्यान, भक्ति र योगको वेद हो। यो के सिकाउँदछ भन्दाखेरि सामवेदले संगीतको पिता पनि मानिन्छ सामवेदलाई चाहिँ। भारतको शास्त्रीय संगीत, राग, ताल र लय सबै जन्म यही वेदबाट पनि भएको छ। विशेष गरी चाहिँ सामवेदले संगीत सिकाउने गर्दछ। मन्त्रको शक्ति स्वरमा छ, मन्त्र बलियो हुन्छ जब उसको उच्चारण स्वर लय यही हुन्छ। यदि मन्त्र पढ्दाखेरि स्वर सार मिलाउन सकिन्न, लय मिलाउन सकिन्न भने त्यो मन्त्र काम लाग्दैन, मन्त्रहीन हुन्छ, शक्तिहीन हुन्छ भनेर भनेको छ। सामवेदले मन्त्रलाई गाउने तरिका पनि दिन्छ। विशेष गरी चाहिँ वेदका मन्त्र कस्ता हुन्छन् भने म तपाईँलाई एउटा भनेर मन लागिहाल्यो, एउटा सुनाउँछु है त म तपाईँलाई। हरे

यहाँद्वारामा का यहाँ यस्तो खालको मन्त्रहरू हुन्छन् वेदमा है। यो मन्त्र लय मिलाएर पढ्न सक्नुभयो, लय मिलाएर भन्नुभयो भने तपाईँ राम्रो हुन्छ। जस्तै हरे

यो जस्तै हामीले तपाईँको चाहिँ जलहरू चढाउँदा शिवजीलाई पनि यो मन्त्रद्वारा हामीले चढाउन सकिन्छ होइन. अब मन्त्र पढ्दाखेरि यसरी भित्री स्वरबाट हामीले मन्त्र पढ्नुपर्छ, बाहिरी स्वरले हामी बोल्या जस्तो तरिकाले मन्त्र पढाइ वेदका मन्त्रहरू हुँदैन. कण्ठबाट निकाल्नुपर्छ, भित्रीबाट निकाल्नुपर्छ स्वरलाई चाहिँ. विशेष गरी मन्त्रको शक्ति स्वरमा रहेको हुन्छ, यो मैले तपाईँलाई भनिसकेको छु. ध्यान योग स्वरले मन मस्तिष्कलाई चाहिँ शान्त पार्ने गर्दछ. ध्यान एकाग्रता र भक्ति बढाउँछ. ध्यानले एकाग्रता भक्ति बढाउँदछ. मैले तपाईँलाई भनेको छु ध्यान गर्न सिक्नुपर्छ. कसैलाई मानसिक तनाव धेरै छन्, टेन्सन धेरै रहेको छ, निन्द्रा लाग्दैन भने तपाईँले ध्यानमा बस्ने गर्नुहोस्. बिहान बेलुका मजाले ध्यानमा आँखा चिम्मा हल्का आँखा चिम्मा गरेर आफ्नो ईश्वरलाई सम्झेर ध्यान गर्ने गर्नुहोस्. यसले पनि तपाईँलाई भक्ति बढाउँछ. मानसिक यसले चिन्ताहरू कम गराउँछ. मानसिक दिमागलाई यसले असर गर्दैन, दिमागलाई यसले शान्त रेस्ट गराउँछ. अब भक्तिको उत्कर्ष सामवेदले भक्ति मार्गलाई अत्यन्त शुद्ध रूपमा देखाउने गर्दछ. ईश्वरप्रति प्रेम समर्पण र सुर तालको माध्यमबाट पूजा पनि हुने गर्दछ. विशेष गरी चाहिँ वैदिक गायन उदात्त अनुदात्त स्वरित उच्चारणमा मन्त्र उच्चारण गर्दाखेरिका नियमहरू चाहिँ जसले तरङ्गी शक्ति बढाउने गर्दछ. उदात्त अनुदात्त र स्वरित संगीत आध्यात्मिकमा जोडिन्छन्. सामवेदका रागहरूको प्रभाव मन शरीर र आत्मामा पर्दछ. आज पनि अनेक शास्त्रीय रागहरू यिनै स्वर प्रतिबाट चाहिँ बनेका छन्. विशेष गरी सामवेदले संगीत भक्ति ध्यान सिकाउँछ. मन्त्रले स्वर शक्ति र स्वरमा छ भने गहिरो ज्ञान वेदमा पनि रहेको छ. वेद हाम्रा विशेष गरी चाहिँ मूल आधार हुन् हाम्रो वेदहरूको लागि चाहिँ विशेष गरी मूल आधार हो. यस्तै गरी चाहिँ अथर्वेदमा स्वास्थ्य उपचार गृहस्थ जीवन सुरक्षा यो जति पनि तपाईँको चाहिँ विशेष गरी यो अहिले आयुर्वेदिक पद्धतिहरू सबैलाई अथर्वेदले सिकाउने गर्दछ. अथर्वेदलाई जीवन व्यवहारको वेद भनिन्छ. स्वास्थ्य औषधि परिवार सुरक्षा र घर व्यवस्था तन्त्र वशीकरण वास्तु सबै अथर्वेदले सिकाउने गरेको छ. विशेष गरी चाहिँ स्वास्थ्य उपचारमा शास्त्रभन्दा बढी तपाईँको जडीबुटीहरूको वर्णन गरिएको छ. रोग कसरी हुन्छ, कसरी निको पार्ने यो सिकाएको छ. मानसिक रोग डर तनाव हटाउने उपाय पनि सिकाएको छ. आजभोलि त धेरैलाई रोग लागेको छ. खानपिन आहार विहार पनि कसरी खाने, कुन आहार विहार कहिले खाने, कुन आहार विहार खाएपछि के खानु हुँदैन भन्ने कुराहरू पनि हामीलाई तपाईँहरूलाई थाहा नहुन सक्छ. यसै गरी खेती कसरी गर्नुपर्दछ, घर कसरी बनाउने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् भन्ने कुराहरू पनि बताएको छ. खेती कसरी गर्ने, कुन दिनदेखि खेती गर्ने, कुन नक्षत्र पारेर खेती गर्ने, सुरुवात गर्ने, घर कसरी बनाउने. त्यही भएर मैले भन्छु नि घरको जग राख्ने बेलामा हेराएर मात्रै राख्नुपर्छ. वेदले के भन्छ हो त्यसको आधारमा हामी टेकेर अगाडि बढ्नुपर्ने हुन्छ. घर कसरी बनाउने, वास्तु कसरी गर्ने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् त भन्ने विषयमा पनि विशेष हामीले ध्यान दिनुपर्छ. रक्षा र सुरक्षाको विज्ञान पनि वेदले भनेको छ. नकारात्मक शक्तिबाट कसरी बच्न सकिन्छ, दुष्ट दृष्टिबाट कसरी बच्न सकिन्छ, अशुभ प्रभावदेखि बच्ने मन्त्र सूक्तहरू के रहेका छन्, जस्तै कसैले लागू भएको हुन्छ नि हो त्यसमा पनि वेदका मन्त्रद्वारा फुक्नु भयो भने ती लागू भएको सञ्चो हुन्छ. तर वेदका मन्त्र कण्ठस्थ बनाउनु पर्यो. त्यसलाई तपाईँले के गर्नुपर्छ भन्दा जगाउनुपर्छ, सिद्ध गर्नुपर्दछ. जप गरेर सिद्ध गर्नुपर्दछ. जस्तै सूर्य ग्रहण लागे बेलामा सिद्ध गर्न सकिन्छ, चन्द्र ग्रहण लागे बेलामा सिद्ध गर्न सकिन्छ. जस्तै गायत्री मन्त्रद्वारा पनि तपाईँले कुनै पनि मन्त्र रोगीलाई फुकिदिनु भयो भने यसले पनि सन्चो हुन्छ, राम्रो हुन्छ. जस्तै सातो गएको छ बाबु नानी बच्चाहरूको शरीरमा कसै कम्पन आइराखेका छन्, स्वास्थ्य समस्याहरू छन् भने पहिला सुरुमा मन्त्रलाई तपाईँले सिद्ध गर्नु. सिद्ध गरिसकेपछि बल्ल राम्रो हुन्छ. गायत्री मन्त्र सिद्ध गरेपछि तपाईँले दैनिक रूपमा जप पनि गर्नुपर्छ. गायत्री बिहान बेलुका सकिन्छ. 1098 पटक भए पनि गायत्री मन्त्र हामीले जप गर्ने गर्नुपर्दछ. गायत्री मन्त्र भनेको महामन्त्र हो. यो गायत्री मन्त्र जप गर्ने व्यक्तिलाई कुनै पनि अराजक तत्त्वले छुन सक्दैन भनेर वेदले भनेको छ. तन्त्र ज्ञान पनि यही तपाईँको चाहिँ वेदले सिकाएको छ. आध्यात्मिक शक्ति कसरी प्रयोग प्राप्त गर्न सकिन्छ, कसरी प्रयोग गर्न सकिन्छ, मन्त्र अनुष्ठान साधना ऊर्जा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि वेदले सिकाएको छ. विशेष गरी चाहिँ
त्यस्तो गरी वास्तुका प्रारम्भिक सिद्धान्तहरू कुन दिशामा कस्तो हुनु राम्रो हुन्छ, ऊर्जा प्रवाह कसरी राख्न सकिन्छ घरको, मैले अघि भनेको थिएँ नि तपाईँलाई, वास्तु जस्तै होटल व्यवसायहरू, अफिसहरू, कल कारखाना उद्योगहरू, तपाईँको चाहिँ कुन दिशामा कस्तो हुनु पर्दछ, कस्तो हुनु राम्रो हुन्छ भन्न खोजेको, कुन दिशातर्फ के चिज राख्नु पर्दछ, कतापट्टि कुन दिशामा गरुङको सामान राख्ने, कुन दिशामा हलुका सामान राख्ने, यो सबै वास्तुको लेभल मिलाउनु पर्दछ। हेर्नुहोस् है, लेभल मिल्यो भने सबै कुरा मिल्छ, नभए केही कुरा मिल्दैन भनेर सिकाएको छ वेदले। ऊर्जा प्रवाह कसरी गर्न सकिन्छ, ऊर्जा कसरी उत्पत्ति गर्न सकिन्छ, ऊर्जा राम्रो भयो भने हरेक कुरा राम्रो भइहाल्छ। यदि घरमा ऊर्जा छैन भने बिजुली बत्ती गएको जस्तै अँध्यारो हुन्छ, अन्धकार हुन्छ, होइन? जस्तै ऊर्जा भनेको चाहिँ बिजुली हो, जस्तै ऊर्जा, जस्तै ऊर्जा तपाईँको चाहिँ राम्रो रह्यो, ऊर्जा प्रवाह राम्रो भएर भइराख्यो, ऊर्जा चाहिँ तपाईँको चाहिँ उत्पत्ति भइराख्यो भने उज्यालो मात्रै हुन्छ, अँध्यारो हुँदैन। जसरी सोलर प्यानलमा चाहिँ घामले प्रकाशको द्वारा चाहिँ त्यसले ऊर्जा उत्पत्ति गर्दछ, र सोलर प्यानल 24 घण्टा बाल्नु भयो भने त बलिरहन्छ, निप्दैन कहिले पनि, न त्यसलाई चार्ज गर्नुपर्छ, न कुनै खर्च, न कुनै पर्छ, हो कि होइन? हो, त्यस्तै गरी सोलर प्यानललाई घाम चाहिन्छ, त्यस्तै गरी हाम्रो घर गृहस्थीको लागि, पसल व्यवसायको लागि, होटलहरूको लागि पनि ऊर्जा चाहिन्छ, शरीरमा ऊर्जा हुनुपर्छ, त्यो ठाउँमा ऊर्जा हुनुपर्छ, बिजुलीको ऊर्जा भएर हुँदैन, वास्तुको ऊर्जा हुनुपर्दछ भनेर वेदले सिकाएको छ। विशेष गरी चाहिँ अथर्वेदमा हामीले सिकाएको छ स्वास्थ्य, सुरक्षा, जीवन उपचार र तन्त्र विज्ञानको वेद हो यो। विशेष गरी अथर्ववेद भनेको चार वेदको मुनि वर्णन तपाईँलाई गरे। अब यी चारै वेदको विशेष गरी सारांश के छ त? विशेष गरी ऋग्वेदमा प्रकृति, ब्रह्माण्ड, दर्शन गहिरो सार भनेको चाहिँ सत्य, ब्रह्म, ज्ञान, जीवनको मूल भन्ने सिकाउने गर्दछ। यसमा चाहिँ यजुर्वेदले धर्म, संस्कार, पूजा विधि, कर्तव्य र अनुशासन पनि सिकाउने गर्दछ। सामवेदले विशेष गरी चाहिँ संगीत, भक्ति, ध्यान, स्वर, शक्ति, मन शुद्धि चाहिँ तपाईँको चाहिँ भक्ति सिकाउने गर्दछ। विशेष गरी चाहिँ अथर्वेदले विशेष गरी व्याख्या, उपचार, वस्तु पनि सिकाउने गर्दछ। जीवन उपचार, सुरक्षा को विषय पनि यसले चाहिँ हामीलाई गृहस्थ जीवनलाई, विज्ञानलाई पनि हामीले सिकाउने गर्दछ भनेर भनेको छ। विशेष गरी यी कुराहरू रहेका छन्। वेद पढ्नु पर्दछ, घरमा दैनिक रूपमा वेदका अध्ययन गर्नुपर्ने हुने गर्दछ, वेद पढ्नाले असाध्य राम्रो पनि हुने गर्दछ। विशेष गरी चाहिँ वेद पढ्नु अति आवश्यक चिज पनि हो। वेद हामीले सबैले पढ्नुपर्ने गर्नुपर्छ। पढ्यो वेद पढ्ने घरमा, वेद पढेको घरमा भूत प्रेत आदि आउँदैनन्, गाई पालेको घरमा भूत प्रेत आदि आउँदैनन् भनेर शास्त्रले पनि भनेको छ। जस्तै मैले तपाईँलाई अघि भनेको थिएँ 16 संस्कार, हाम्रो जन्मदेखि मृत्युसम्म 16 संस्कार हुने गर्दछ, हो कि होइन? 16 संस्कारमा मानवलाई सुखी र व्यवस्थित बनाउन पूर्व आचार्यहरूले मानव जीवनमा 16 प्रकारका संस्कारहरूको विधान उल्लेख गर्नुभएको छ। विशेष गरी चाहिँ 16 संस्कारमा पहिलो नम्बरमा पर्छ गर्भधान संस्कार पर्दछ, दोस्रो नम्बरमा पर्छ पुंसवन पर्दछ, तेस्रो नम्बरमा पर्छ सीमन्त नयन पर्दछ, है? अनि त्यसपछि चौथो नम्बरमा पर्छ जातकर्म पर्दछ, 5 नम्बरमा पर्छ नामकरण पर्दछ, 6 नम्बरमा पर्छ निष्क्रमण पर्दछ, 7 नम्बरमा अन्नप्राशन पर्दछ, 8 नम्बरमा चुडाकरण पर्दछ, अनि त्यसपछि 9 नम्बरमा कर्ण। विशेष गरी चाहिँ 16 संस्कारमा पहिलो नम्बरमा पर्छ गर्भधान संस्कार पर्दछ, दोस्रो नम्बरमा पर्छ पुंसवन पर्दछ, तेस्रो नम्बर

गर्नु पर्दछ, तेह्र नम्बरमा समवर्तन गर्ने, चौध नम्बरमा विवाह, त्यसपछि पन्ध्र नम्बरमा विवाहाग्नि परिग्रहण गर्नुपर्दछ, सोह्र नम्बरमा तेताग्नि संग्रह गर्नुपर्दछ, यानि कि अन्त्येष्टि सोह्र नम्बरमा पर्दछ। हाम्रो सोह्र संस्कार मध्येमा हाम्रो विशेष गरी चाहिँ यो अन्त्येष्टि एउटा। अब तपाईँले जान्नु भएको कुराहरू चाहिँ है त, एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ तपाईँले है, एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ। अनि अर्को चाहिँ तपाईँको चाहिँ नामाकरण, त्यसपछि नरान गर्ने कुराहरू तपाईँले बुझ्नु भएको छ, त्यसपछि अन्न प्राशन भनेको भात खुवाई गर्ने कुरा बुझ्नु भएको छ होइन त, त्यसपछि कर्णभेद भनेको कान छेन्ने हो त चाहिँ है, त्यो पनि तपाईँलाई थाहा छ, तर कर्णभेद भन्ने कुरा थाहा थिएन, कान छेन्नु पर्छ भन्ने कुरा थाहा थियो हो कि होइन। जस्तै गरी चुडाकरण पनि तपाईँलाई थाहा थियो है, चुडाकरण पनि तपाईँलाई थाहा थियो, एक कपाल खौरिने, चुडाकरण गर्ने, छेवर गर्ने पनि थाहा थियो तपाईँलाई हो कि होइन। त्यसपछि यज्ञपवित जय लाउनुपर्छ, व्रतबन्ध गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई, वेद पढ्नुपर्छ भन्ने कुरा थाहा थिएन तपाईँलाई हो कि होइन। अब वेद पढ्नुपर्छ, जस्तै व्रतबन्धमा हामीले एक दुईवटा मन्त्र भए पनि वेद पढाउँछौँ क्या बटुकेहरूलाई, तर एउटा दुईवटा मात्रै पढेर होइन, अनि त्यसपछि व्रतबन्धमा के भन्छ भन्दा, ल माताजी म त अब काशी जानु पर्यो, बनारस जानु पर्यो वेद पढ्नको लागि चाहिँ भन्दा, काशी बनारस पनि बाबुहरू भागेर जानुहुन्छ, अनि मामाले चाहिँ फकाएर लिएर आउनुहुन्छ, ल भान्जा बाबु म बिहा गरिदिन्छु, यहीँ बस्नुपर्छ, दुनियाँले मिठो मिठो पकाएर खान दिन्छन्, यहीँ बसेर पढ्नुपर्छ भनेर मामाश्रीले फकाएर लिएर आउनुहुन्छ नि, त्यो त तपाईँलाई थाहा छ नि हो, यसको अर्थ त्यो हो, तपाईँलाई यसको अर्थ थाहा नहुन सक्छ, त्यो मैले भनिदिएँ है। जस्तै गरी चाहिँ तपाईँको चाहिँ अर्को एउटा तपाईँलाई के थाहा थियो, विवाह गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई, अनि त्रेताग्नि संग्रह भनेको चाहिँ विशेष गरी तपाईँको चाहिँ दाह संस्कार भन्ने भन्छ त्यसलाई अहिले आयो हामीले, तर त्यो त्रेताग्नि संस्कार यानि कि अन्त्येष्टि भन्ने कुरा पनि थाहा थियो तपाईँलाई विशेष गरी चाहिँ। विशेष गरी यो तपाईँलाई सोह्र संस्कारको विषयमा पनि जानकारी, सोह्र संस्कारमा के पर्दछन्, सोह्र संस्कारमा के पर्दछन् यसको व्याख्या म तपाईँलाई अवश्यमेव गरेर सुनाउनेछु। विशेष गरी चाहिँ सोह्र संस्कारमा के पर्दछ, सोह्र संस्कार भने के हो, विशेष गरी पनि यो पनि म तपाईँलाई जानकारी गराउँछु। विशेष गरी चाहिँ छोटो मिठो जानकारी लिऊँ है त यो सोह्र संस्कारको विषयमा पनि विशेष गरी चाहिँ। विशेष गरी एक नम्बरमा पर्छ गर्भधान पर्छ, मैले भनेको थिएँ, पति पत्नीले पवित्र मन स्थिति र शुद्ध शुभ समय धार्मिक विधिद्वारा सन्तान प्राप्तिको आरम्भिक संस्कारलाई चाहिँ विशेष गरी चाहिँ हामीले स्वर चाहिँ गर्भधान भनिन्छ, शुद्ध विचार, उत्तम सन्तान र पावन परिवारको ऊर्जा यसले दिने गर्दछ। त्यस्तै गरी पुंसवन भनेको चाहिँ गर्भ स्वस्थ रहोस्, बच्चाको इन्द्रिय बुद्धि स्वास्थ्य राम्रो होस् भन्ने प्रार्थना गरिन्छ। यसमा चाहिँ विशेष गरी मातृ रक्षा, भ्रूण रक्षा र मानसिक शान्तिको विधि पनि रहन्छ, यो पनि गर्नुपर्दछ हामीले चाहिँ। अनि अर्को सीमन्त नयन संस्कार भनेर मैले भने तपाईँलाई, गर्भावस्थामा आशीर्वाद र मानसिक शान्तिको संस्कारलाई सीमन्त नयन संस्कार भनिन्छ, अर्थात सीमनामा रक्षा गर्ने, गर्भवती महिलाको मानसिक शारीरिक संरक्षण, तनाव कम गर्ने, शिशुको मनोविकासमा सकारात्मक प्रभाव पार्नेलाई सीमन्त नयन पनि भन्ने गर्दछ। यस्तै गरी जातक कर्म संस्कार भनेको चाहिँ शिशु जन्मिएपछि तुरन्तै हुने संस्कार, बच्चालाई शुद्धता र रक्षा, दीर्घायु, ज्ञानको आशीर्वाद दिने, जन्मको स्वागत र मातृ पितृ कर्तव्य स्वीकार गर्ने विधानलाई जातक कर्म संस्कार पनि भनिन्छ। नामाकरण भने तपाईँलाई थाहा छ गरे, शास्त्रीय अनुसार ग्रह स्थिति राशि नक्षत्र हेरी नाम राख्ने, नाम बच्चाको नाम राख्ने, जीवन ऊर्जाको दिशा तय गर्नेलाई पनि हामीले नामाकरण भनिन्छ। यस्तै गरेर विशेष गरी निष्क्रमण संस्कार भनेको चाहिँ तीन अथवा चार महिनामा शिशुलाई खुल्ला आकाश, सूर्य किरण देखाइन्छ, विशेष गरी चाहिँ उद्देश्य ऊर्जा स्वास्थ्य र प्रतिकूलसँग जोडिनु हो। अन्नप्राशन भनेको चाहिँ छ महिनामा खिर चामल वा शुद्ध भोजन, बच्चाको पाचन शक्ति शुरू भएको सूचक, भगवान अन्नपूर्णको कृपा प्राप्त गर्नेले अन्नप्राशन भनिन्छ। चुडाकरण भनेको जन्मसाथ एकै अपवित्र अवसर हट्छ भन्ने मान्यता हो, पहिलो पटक कपाल काट्ने मुण्डन गर्नेलाई विशेष गरी चाहिँ चुडाकरण भनिन्छ। कर्णभेद भनेको चाहिँ कान छिर्ने संस्कार भइहाल्छ, शारीरिक स्वास्थ्यका सूक्ष्म बिन्दु सक्रिय हुन्छन्, वैदिक अकुप्रेसर पनि हो यो विशेष गरी चाहिँ। उपनयन संस्कार भनेको चाहिँ यज्ञपवित धारण, बालकलाई शिक्षा मार्गमा प्रवेश दिने संस्कार उपनयन संस्कार हो, गुरु शिष्य परम्परामा प्रवेश गराउने, आध्यात्मिक नैतिक र शैक्षिक विज्ञानको शुरूआत गर्ने। वेदा अध्ययन भनेको चाहिँ विशेष गरी गायत्री मन्त्र सहित

आध्यात्मिक ज्ञान प्रारम्भ जीवनभर सत्य ज्ञान र अनुशासनमा चल्ने प्रतिज्ञा पनि यसले सिकाउने गर्दछ। किसान्त भने गोदान संस्कार भनेको चाहिँ किशोर किशोर अवस्थामा रूपान्तरणको संस्कार, केश कटन दान समय चरित्र निर्माणको शिक्षा, यौवनमा प्रवेशका संवेदनशील नियमहरू सिकाउने गरिन्छ। यसमा विशेष गरी चाहिँ समावर्तन संस्कार भनेको विद्या चाहिँ तपाईँको समाप्ति, गुरूबाट शिक्षा लिने संस्कार, विशेष गरी गुरूकुल जीवनमा जीवन समाप्त हुन्छ यो समावर्तनमा, अब समाज र परिवारमा जिम्मेवारीपूर्वक गृह प्रवेश चाहिँ गर्ने तयारीलाई समावर्तन संस्कार पनि हामी भनेर बुझ्न सकिन्छ। विवाह संस्कार भनेको सप्तपति र वचन अग्निदेव साक्षी राखी प्रेम कर्तव्य श्रद्धा र सहायताको प्रतिज्ञालाई विवाह संस्कार पनि भन्न सकिन्छ हामीहरूले। अनि त्यसपछि वानप्रस्थ संस्कार, गृहस्थ जीवनपछि जिम्मेवारी क्रमशः हस्तान्तरण संयुक्त परिवारमा नेतृत्व सन्तानलाई दिनु, धर्म ध्यान तपस्या सेवा धर्म लाग्नेलाई चाहिँ तपाईँको वानप्रस्थ संस्कार भनिन्छ। विशेष गरी चाहिँ अघि मैले तपाईँलाई भनेको थिएँ नि विवाहाग्नि परिक्रहण भनेको थिएँ नि मैले, हो यो हो। विशेष गरी चाहिँ अन्त्येष्टि संस्कार भनेको चाहिँ विशेष गरी शरीर त्यागेपछि गर्ने अन्तिम संस्कार, शरीर पाँच तत्वमा विलय हुन्छ, आत्माको मोक्ष मार्गका लागि तन्त्र विधि प्रार्थना हुन्छ, परिवारलाई मनोबल दिनु, पवित्रता बसाल्नु पनि अन्त्येष्टि संस्कारमा पर्ने गर्दछ। विशेष गरी चाहिँ स्वर संस्कारको सार एक वाक्यमा भन्नुपर्दाखेरि मानव जीवनमा विशेष मानव जीवनका गर्भधारणदेखि मृत्यु पर्यन्त सबै चरणलाई पवित्र अनुशासन र आध्यात्मिक संस्कार युक्त बनाउने पूर्ण जीवन प्रणालीलाई नै स्वर संस्कार भनेर हामीले बुझिन्छ। विशेष गरी चाहिँ यो जानकारी मैले तपाईँलाई गराए, तपाईँले थाहा पाउनुभयो नि स्वर संस्कार भनेको के हो, वेदले के भन्छ है भनेको थिएँ मैले, स्वर संस्कार यो वेदले के भनेको छ भन्ने विषयमा जानकारी मैले तपाईँलाई गराएको छु। यो जानकारी पनि मैले फेरि तपाईँलाई छोटो जानकारी गराएको, फेरि धेरै लामो जानकारी गराएको होइन। त्यसमा गर्दाखेरि यसको व्याख्या गर्न थाल्ने हो भने त यहाँ तपाईँको दिन बित्छन् होइन। त्यही भएर अब रेडियोमा कार्यक्रममा हाम्रो थोरै समय हुन्छ, यसको विषयमा मैले तपाईँलाई जानकारी पनि गराएको छु। कुनै पनि जिज्ञासाहरू रहेका छन्, कुनै कुरा बुझ्नु भएन भने तपाईँले हामीलाई मेसेन्जरबाट अथवा फोन गरेर पनि सम्पर्क पनि गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तुको विषयमा हामी अन्तिम चरणमा आइसकेका छौँ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ भन्दै आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक्क 7 बजेमा फेरि कार्यक्रम लिएर उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घरेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृउद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मतीद्वारा लिखित सुसमाचारको 26 अध्यायको 57 68 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। 57 68 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आउनुहोस्, यहाँ म तपाईँहरूको बीचमा यसरी पाठ गर्नेछु। यीशुलाई पक्रनेहरूले उहाँलाई प्रधान पुजारी कैफा कहाँ लगे। त्यहाँ शास्त्रीहरू र धर्मगुरूहरू भेला भएका थिए, तर पत्रुस टाढैबाट प्रधान पुजारीको भवनको आँगनसम्मै उहाँको पछि पछि लागे र अन्त्यमा के हुने हो सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे। अब मुख्य पुजारी र जम्मै महासभाले यीशुलाई मृत्युदण्ड दिनलाई उहाँको विरूद्धमा झुटो गवाही खोज्न लागे। धेरै झुटो गवाही दिनेहरू आए, तर तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुईजना अघि आए र भने, यस मानिसले म परमेश्वरको मन्दिर भत्काएर 3 दिनमा यसलाई निर्माण गर्न सक्छु भन्यो। तब प्रधान पुजारीले उठेर उहाँलाई भने, के त केही जवाब दिँदैनस्? यी मानिसहरूले तेरो विरोधमा दिएको गवाही के हो? तर येशु चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, जीवित परमेश्वरको शपथ खाएर भन्दछु, हामीलाई बता, के त परमेश्वरको पुत्र ख्रीष्ट होस्? यीशुले तिनलाई भन्नुभयो, तपाईँले नै भनिहाल्नुभयो, तापनि म तपाईँहरूलाई भन्दछु, अब उपरान्त तपाईँहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने हातपट्टि बसेको र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ। तब प्रधान पुजारीले आफ्नो वस्त्र च्यातेर भने, यसले त ईश्वर निन्दा बोल्यो, हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्यो र? तपाईँहरूले अहिले यसले बोलेकै ईश्वर निन्दा सुनिहाल्नु भयो, तपाईँहरूको के राय छ? तिनीहरूले जवाब दिए, यो प्राण दण्डको योग्य छ। तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए र कसै कसैले यसो भन्दै थप्पड लाए, हे ख्रीष्ट, लौ अगमानी भन, तलाई हिर्गाउने को हो? र यो खण्डमा हामीले पाठ गर्दै गर्दाखेरि लेखकले महासभाको सामुन्ने यीशुलाई उभ्याउँदाखेरि भएका घटना विवरणहरूलाई लेखकले यहाँ यसरी उल्लेख गरेका छन्। अब यीशुलाई पक्राउनेहरूले उहाँलाई प्रधान पुजारी कैफा कहाँ लगे, पुजारी कहाँ, यहुदीहरूको महासभामा जुन निर्णय गर्नुपर्ने हुन्छ त्यो निर्णयको लागि चाहिँ प्रधान पुजारी चाहिँ मुख्य व्यक्ति हो। त्यसैले त्यहाँ शास्त्रीहरू र धर्मगुरूहरू पनि भेला भएका थिए र शास्त्रीहरू छन् जसले बाइबल धर्मशास्त्रलाई भनौ व्याख्या गर्ने काम गर्थे र उनीहरूको व्याख्या नै अन्तिम हुन्थ्यो र उनीहरूले अर्थ लाउँथ्यो र त्यो अर्थ नै अन्तिम हुन्थ्यो र अरू धर्मगुरूहरू पनि थिए भनेर यहाँ छ। र त्यति मात्र होइन, तर पत्रुस टाढैबाट प्रधान पुजारीको भवनको आँगनसम्मै उहाँको पछि पछि लागे र अन्तमा के हुने हो सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे। पत्रुस एक किसिमले डर छेरुवा मानिस नै हो। यीशुलाई उसले प्रतिज्ञा गरेको थियो, उसले कसम खाएको थियो, उसले म इन्कार गर्ने छैन र यीशुलाई म मर्नु परे पनि म चाहिँ इन्कार गर्दिन भन्ने व्यक्तिले अहिले यीशुलाई पक्रन साथ उनी डरपोक भएर भागेको कुरा हामी यहाँ देख्छौं। अब मुख्य पुजारी र जम्मै महासभाले, अब महासभामा यहुदीहरूको सर्वोच्च अदालत भनेको नै महासभा हो र यहुदीहरूको भनौ सबै न्यायको निकायहरू महासभाले नै फैसला गर्ने गर्थ्यो। तर मृत्युको केस भने रोम सरकारले अनुमति दिनुपर्थ्यो। पिलातुस चाहिँ रोम सरकारबाटको एउटा अभिन्न अंग थियो र पिलातुसले यो निर्णय बताउनु पर्ने थियो। त्यसै कारणले पनि यहाँ सबभन्दा मुख्य कुरा त महासभाले, जम्मै महासभाले, सर्वोच्च अदालतले अब यीशुलाई मृत्युदण्ड दिनलाई उहाँको विरोधमा झुटो गवाही खोज्न लागे। सभाले, महासभाले त, अदालतले त, सर्वोच्च अदालतले त फैसला दिनुपर्छ, कारण भएन भने मृत्युदण्ड दिन मिल्दैन र उनीहरूले मृत्युदण्डको लागि पूरै प्रमाण तयार गरेर रोम सरकारलाई बुझाउनु पर्थ्यो, पिलातुसलाई बुझाउनु पर्थ्यो र त्यो अनुसार उनीहरूले यहाँ उहाँको विरुद्धमा झुटो गवाही खोज्न लागेको हामी यहाँ देख्छौं। धेरै झुटा गवाहीहरू दिनेहरू आए तर तिनीहरूले कुनै प्रमाण पाएनन्। यीशुलाई क्रुसमा मर्नै पर्ने कारण चाहिँ कसै त्यहाँनिर पत्ता लाएन र पत्ता नलागेपछि उनीहरूले आखिरमा दुईजना अघि सारे र भने, यस मानिसले म परमेश्वरको मन्दिर भत्काएर तीन दिनसम्म यसलाई निर्माण गर्न सक्छु भन्यो भनेर यहाँ झुटा कुराहरू यहाँ लगाइराखेको हामी देख्छौ। प्रधान पुजारीले उठेर उहाँलाई भने, के त केही जवाब दिँदैनस्, यी मानिसहरूले तेरो विरोधमा दिएको गवाही के हो? तर यीशु चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, जीवित परमेश्वरको शपथ खाएर भन्दछु, हामीलाई बता, के त परमेश्वरको पुत्र ख्रीस होस्? त परमेश्वरको पुत्र ख्रीस होस्? प्रधान पुजारी जो सदुकी वर्गबाट प्रधान पुजारी बन्ने चलन थियो र प्रधान पुजारीले आफ्नो जिम्मेवारी पूरा गर्नका लागि मृत्युदण्डको प्रमाण खोज्नका लागि उसको ठूलो भूमिका रहेको थियो र उनले यसरी नै प्रश्न गरे, के त परमेश्वरको पुत्र ख्रीस होस्? र यो कुरा भनिसकेपछि यीशुले, तपाईँले नै भनिसक्नुभयो, तापनि म तपाईँलाई भन्दछु, अब उपरान्त तपाईँले मानिसलाई, तपाईँहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने हातपट्टि बसेको र आकाशमा बादलमा आइराखेको देख्नुहुनेछ। तब प्रधान पुजारीले आफ्नो वस्त्र च्याते भनेर यहाँ लेखेको छ। अनि यसले त ईश्वर निन्दा बोल्यो भनेर यहाँ यसरी भन्दछ। अनि प्रधान पुजारीले यीशुलाई मानिसको रूपमा मात्र हेरिरहेका थिए र मानिस हो, असल मानिस, चंगाईकर्ताको रूपमा हेरिरहेका थिए। तर यीशु प्रभुले आफूलाई परमेश्वर हुँ भनेर प्रकट गर्दाखेरि प्रधान पुजारी लगायत शास्त्रीहरू, फरिसीहरू सबैजना चिडिएको हामी देख्छौं। र यीशुले आफूलाई परमेश्वर हो भनेर प्रकट गर्नु पनि थियो, गर्नुपर्ने पनि थियो। जब यीशुले आफूलाई परमेश्वर हो भनेर प्रकट गर्नुभयो तब विरोध शुरू भएको कुरा पनि हामी यहाँ देख्छौं। यीशुलाई क्रूसमा टाँग्नका लागि सबैभन्दा सजिलो बाटो चाहिँ यीशुले जब आफैलाई परमेश्वर हुँ भनेर घोषणा गर्नुभयो र उहाँले आफ्नो ईश्वरीय गुणलाई प्रकट गर्नुभयो र उहाँ चाहिँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुरो जब आफूलाई प्रकट गर्नुभयो तब विरोध शुरू भयो र त्यो विरोधको अन्त्य चाहिँ क्रूससम्म नै भयो र त्यो कुरा हामी यहाँ देख्छौ। अब ईश्वर निन्दा बोल्यो, हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्यो र? तपाईँहरूले अहिले त्यसलाई बोलेको ईश्वर निन्दा सुनिहाल्नुभयो, तपाईँहरूको राय के छ भनेर यो निर्णय अब प्रधान पुजारीले निर्णय गरेको हामी देख्छौं। अब सबैले भने यो प्राण दण्डको योग्य छ। तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए र कसै कसैले यसो भन्दै थप्पड लाए, यीशु ख्रीष्ट लौ अगमानी भन तलाई हिर्काउने को हो? आदरणीय श्रोता, यो खण्डमा यीशुले आफूलाई परमेश्वर हुँ, परमेश्वरको पुत्र ख्रीष्ट हुँ भनेर जसरी प्रकट गर्नुभएको छ, यो प्रकट गर्नु पर्ने नै थियो र यीशु ख्रीष्ट परमेश्वरको पुत्र ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा यो पाठमा स्पष्ट लेखकले बताउनु भएको कुरा हामी यहाँ देख्छौं। यीशु ख्रीष्ट परमेश्वरको पुत्र ख्रीष्ट हुनुहुन्छ। परमेश्वरको पुत्र ख्रीष्ट सारा मानव जातिको पापको प्रायश्चितको लागि बलिदान हुनलाई आउनु भएको परमेश्वर आफै हुनुहुन्छ। आदिमा वचन थियो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, त्यो वचन नै परमेश्वर हुनुहुन्थ्यो र त्यही वचन नै देहधारी बन्न आयो भन्ने युहन्नाको सुसमाचारमा पनि हामी देख्छौं। र यो कुरा प्रमाणित भएको छ यहाँ कि प्रधान पुजारीले यीशु चाहिँ परमेश्वरको पुत्र ख्रीष्ट हुनुहुन्छ। यसको अर्थ यही हो कि यीशु परमेश्वर हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण यहाँ स्पष्ट भएको छ। उनीहरूले खोजतलाश गरे, उनीहरूले खोजी नीति गरे, उनीहरूले भनौ उहाँलाई मृत्युदण्ड दिनका लागि एउटा न्यु खोज्न लागेको थियो। तर उहाँले आफैलाई परमेश्वर हुँ भन्दाखेरि ईश्वर निन्दाको दोष लगाएर क्रूसमा टाँग्नका लागि योग्य भएको हामी यहाँ देख्छौ र क्रूसमा त्यतिकै जान पाइँदैन, क्रूसमा मर्नका लागि त्यतिकै पाउँदैन, त्यसको लागि कारण चाहिन्छ। कारण चाहिँ यहुदीहरूको नियम अनुसार ईश्वर निन्दाहरूलाई चाहिँ मारिने अनि दण्ड दिने त्यो प्रावधान भएकोले गर्दा महासभाले अब यीशु ख्रीष्ट चाहिँ आफूलाई परमेश्वर हुँ भनेर, आफैले आफैलाई परमेश्वर भनेर घोषणा गरेकोले अब मृत्युदण्डको लागि उहाँलाई अगाडि बढाउने कुरा निर्णय भएको हामी देख्छौं। आदरणीय श्रोता, यीशु ख्रीष्ट को हुनुहुन्छ? यीशु ख्रीष्ट आज यो खण्डमा हामीले देख्छौं परमेश्वरको पुत्र ख्रीष्ट हुनुहुन्छ। उहाँ परमेश्वर नै हुनुहुन्छ भन्नुभएको। र आज यदि यहाँहरूले परमेश्वरलाई विश्वास गर्दै हुनुहुन्छ, कुनै आस्थामा हुनुहुन्छ होला, ईश्वर हुनुहुन्छ, ईश्वरको भनौ ईश्वरलाई आस्थामा अथवा कुनै पनि ईश्वरमाथि आस्थामा बाँचिराख्नु भएको यदि यहाँहरूले यो प्रवचन सुन्दै गर्नुहुँदाखेरि विचार गर्न सक्नुहुन्छ कि परमेश्वर को हुनुहुन्छ, परमेश्वर को हुनुहुन्छ। परमेश्वर यो खण्डले स्पष्ट बताएको छ, यीशु ख्रीष्ट चाहिँ परमेश्वर हुनुहुन्छ। मानिसहरूले यीशुलाई नबुझेको कारण क्रूसमा टाँग्नलाई उनीहरू राजी भए, तर यीशु ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ। यदि कसैले यीशुलाई विश्वास गर्छ परमेश्वर भनेर, उसको पाप क्षमा हुन्छ, ऊ परमेश्वरको राज्यमा जान्छ, उसले आनन्द जीवन पाउँछ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु, उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले आनन्द जीवन पाओस्। र आज यो वचन प्रवचन सुनिरहनु हुँदाखेरि यहाँहरूको लागि पनि एउटा मौका छ। यीशु मानिस मात्रै होइन, उहाँ परमेश्वर पनि हुनुहुन्छ, उहाँ मानव ईश्वर हुनुहुन्छ। उहाँलाई जसले विश्वास गर्छ उसको पाप क्षमा हुन्छ, उसले आनन्द जीवन पाउँछ, ऊ मर्यो भने पनि ऊ जीवित हुनेछ र उसको लागि स्वर्गको ढोका खोलिनेछ। र जसले यीशुलाई विश्वास गर्छ उसले आनन्द जीवन पाउँछ, किनभने उहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वरले मात्र मानव जातिको पाप क्षमा गर्न सक्छ। पाप क्षमा, मानिसले परमेश्वरको विरोधमा पाप गरेको कारणले गर्दा पाप क्षमा पाउने ठाउँ अथवा पाप क्षमा गर्ने व्यक्ति परमेश्वर मात्रै हुनुहुन्छ। परमेश्वरले पाप क्षमा गर्नुभयो भने मात्र मानिसको पाप क्षमा हुन्छ, अरू कसैले गरेर हुँदैन। त्यस कारणले आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस्, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ परमेश्वरको पुत्र ख्रीष्ट हुनुहुन्छ अथवा उहाँ परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नुहोस् र आनन्द जीवन पाउनुहोस् र सुखको जीवन, आनन्दको जीवन, शान्तिको जीवन प्राप्त गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति भन्दै यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
7: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
8: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
9: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
7: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
9: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
8: किन नि बाबा?
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
8: हस् बाबा।
10: कृष्ण सप्लायर्स, दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
11: सम्पर्क मोबाइल 97140131429।
12: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
13: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
12: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
13: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
12: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
14: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855772555 र 057

0: 5255 टोल फ्री नम्बर 1667552107 वा हटलाइन नम्बर 107 खबर गरिदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-0597-437।
3: लस है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी स्टेग होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87-882 फोन सिन्जिम सेगो है रोमा। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: होइन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
1: खरो विषयमा तरो बहस नेपाली बहस

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्म हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत संसारभर छरिएर रहेका नेपालीहरूले सुनिराख्नु भएको छ। र त्यसै गरी काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ। आज शनिबारको दिन नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम पनि हो। हामी यसमा विभिन्न विषयका बारेमा चर्चा परिचर्चा गर्ने गर्दछौं। आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, कूटनैतिक विषयका बारेमा पनि चर्चा परिचर्चा गर्ने गर्दछौं। आदरणीय श्रोता, नेपाली बहस यतिखेर हामी तपाईहरूलाई जानकारी गराउन चाहन्छौ। सुस्तामा फेरि तनाव, एसएसबी विरूद्ध प्रतिकार गरे नेपालीहरूले र भागाभागको स्थिति आयो। नारायणी नदी किनारमा निर्माणाधीन तटबन्धको काम रोक्न 17 जेठमा एसएसबी आएपछि सुस्तामा तनाव छ। दुवै पक्षले निगरानी बढ़ाएका छन् भने सम्बन्धित क्षेत्रमा कसैले प्रयोग नगर्ने सहमति भएको छ। तर शुक्रबार एसएसबी अनाधिकृत रूपमा नेपाली भूमिमा देखिएपछि स्थानीयले प्रतिकार गरेका छन्। यो सीमाको समस्या पटक पटक नेपालीहरूले झेल्नु परेको छ, बल्झिनु परेको छ। राष्ट्रियताको विषयमा कसैलाई धेरै चासो छ भने सीमामा बसेका नेपालीहरूको धेरै ठूलो चासो छ। सीमामा बसेका नेपालीहरूले सीमालाई जोगाएका छन्, देशको भूगोललाई जोगाएका छन् र पटक पटक हुने यस्ता खालका क्रियाकलापले गर्दाखेरि नागरिकहरू प्रताड़ित छन्, तनावमा छन्। संसदमा बोले जस्तो संसदमा बोलिदिएर सीमाको समस्या समाधान हुन सक्दैन। छार्कुका नागरिकहरूले केही समय अगाडि भनेका थिए, नाभी, गुन्जीकुटी, लिपुलेक, कालापानी, काठमाण्डुमा लिपुलेक र कालापानी दुख्दा हामीलाई अप्ठ्यारो हुन्छ, हिन्ने बाटो छैन, भारतबाट पास लिएर हिन्नु पर्छ, निकै समस्या हुन्छ, टिंकर लगायतका क्षेत्रका बासिन्दाहरूलाई त्यो विषय आएको थियो। त्यसैले गर्दाखेरि हामीले सीमाको विषयमा कूटनीतिक पहल गर्नुपर्दछ। सीमालाई बल्झाएर राजनैतिक रोटी सेक्ने काम कुनै पनि राजनैतिक दलहरूले गर्नुहुँदैन, कुनै पनि व्यक्तिले गर्नुहुँदैन। अहिलेको अवस्थामा त प्रधानमन्त्री स्वयंले नेपालले समेत भारतको सीमा मिचेको, अतिक्रमण गरेको भनिसके पछाडि यस्ता घटनाहरू थप बढ़ी बढ़िरहेको एउटा परिस्थिति छ। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौ, चर्चा गर्न चाहन्छौ। यतिखेर धेरै समस्याहरू छन्, यी समस्याको समाधान गर्ने जिम्मेवारी समेत अहिलेको सरकार, सत्ता र अझ भनौं राष्ट्रिय स्वतन्त्र पार्टीको टाउकोमा जनताले दिएका छन्। तपाईलाई थाहा छ, आज कन्सुलर सेवा विभागमा दैनिक करिब 800 सेवाग्राही आउने गरेका छन्, जसमा सरकारले घरमै बसेर सेवा लिन पाइने लक्ष्यसहित सार्वजनिक सेवा प्रणाली डिजिटल बनाउने घोषणा गरे पनि व्यवहारमा त्यो अहिले लागू हुन सकिरहेको छैन। अनलाइनमा सार्वजनिक सेवा नारामै सीमित भएको छ। अब लाइन होइन, अनलाइन भनेको छ सरकारले, तर त्यो अनलाइन सेवा अझै पनि चुस्त दुरूस्त हुन सकेको छैन। नेपालको भूगोल सुहाउँदा कमिटमेन्टहरू महत्वकांक्षाहरू ल्याउँदाखेरि समस्या हुँदैन, तर नेपालको भूगोललाई नै बिर्सेर गरिने नाराहरू नारामा मात्र सीमित हुने गरेका छन्। यस्तो विषयमा सरकार निकै धेरै जिम्मेवार बन्न सक्नुपर्दछ। नागरिकका समस्याका विषयमा सरकार अगाडि बढ्नुपर्छ। 1 खर्ब बढ़ीको वित्तीय अपराध गरेको खुलासा भएको छ। दीपक भट्ट र ठूला व्यापारी घराना जोड़िएको नेपालको वित्तीय क्षेत्रलाई यो यसले तरंग सिर्जना गरेको छ। यो विवाद अहिले अदालतमा प्रवेश गरेको छ। आदरणीय श्रोता, तपाईँलाई जानकारी गराउँ, दीपक भट्ट, सुलभ अग्रवालदेखि लिएर भिरकुट स्टक ब्रोकर तथा सन्दीप चाचन अग्रवाल हुँदै मनोज कुमार लाल कर्णदेखि लिएर साहिल अग्रवाल, उपासना पौडेल, मनिष कुमार, शिशिर गैरी, दीपक कुमार श्रेष्ठ, सूर्य अग्रवाल, ऋषिराज मोर, शरद ओझा, मदन दाहाल, राजबहादुर शाह, सोमायर शमशेर, जबरास श्रेष्ठ, मृगेन्द्र नाथ, रिमाल सिद्धान्त, झुन्झुनवाला, शेखर गोल्सा, रोहित गुप्तादेखि लिएर सुभाष बहादुर श्रेष्ठ, चिरायु भण्डारी, रितेश प्रधानदेखि कृष्ण अग्रवाल, राजकुमार मोर, प्रतापमान श्रेष्ठ, शंकरलाल अग्रवाल, अमित मोर, नरेश कुमार रोका, सुरेन्द्र थापा, रामकुमार यादव लगायतहरूले करिब करिब 1 खर्ब बराबरको बिगो दावी गरिएको छ। नेपालमा कसरी वित्तीय अपराध हुँदो रहेछ, नेपालमा कसरी देशलाई खोक्रो बनाउने खेलहरू हुँदो रहेछ र सरकारले कसरी संरक्षण गर्दो रहेछ भन्ने खालको एउटा ज्वलन्त उदाहरण यो हो। यति ठूलो महाठग देशलाई नै समस्या पार्ने गरी, देशलाई नै ब्ल्याकलिस्टमा पार्ने गरी भएको यो ठगीको अहिले पर्दाफाश भएको छ। आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो महाधिवेशनको तयारी तीव्र पारेको छ। नारायणी किनारबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी एकपटक नारायणीमा गएर गर्जिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको भरपूर रूपमा तयारी गरेको छ। अब जनतालाई राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सन्देश दिन चाहेको छ। अब राष्ट्रिय स्वतन्त्र पार्टी वैधानिक ढंगले अगाडि बढ़्यो, अब जनताको जिम्मेवार पार्टी भएर अगाडि बढ़्यो। हिजो तपाईँहरूले हामीलाई जिम्मेवार तुल्याउनु भयो, अब चाहिँ हामी जिम्मेवार भएर अगाडि बढ़छौं भनेर महाधिवेशन गरिसके पछाडि रवि लामिछानेको नेतृत्वमा एउटा फेरि एउटा समिति आउँदैछ, कमिटी आउँदैछ, केन्द्रीय समिति आउँछ र त्यो केन्द्रीय समितिले देश र जनताको लागि, समग्र नागरिकको लागि काम गर्ने अठोट सहित नारायणीबाट फेरि जुम्रो आउँदैछ। आधार स्कूल आज हामी चर्चा गर्न चाहन्छौ। अहिलेको अवस्थामा आज हामी देश, जनता र राष्ट्रका विषयमा सरकारले खेल्नुपर्ने भूमिकाका विषयहरूलाई पनि आज उठाउन चाहन्छौ। यतिखेर नेपाल जुन सीमाको विषयमा, कूटनीतिक विषयमा, मध्य पूर्वमा भएको तनावका कारणले गर्दाखेरि, यस यावत समस्याका कारणले गर्दाखेरि देश अप्ठ्यारो परिस्थितिमा छ। आज बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन सर्वोच्चले एउटा आदेश दिएको छ। सेनामा समायोजन हुन नसकेका व्यक्तिहरूलाई सरकारी दस्तावेजमा अयोग्य र बहिर्गमित शब्द प्रयोग नगर्न समेत परमादेश जारी गरेको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बुढी हेर त, लाऊ।
4: आहा, कति राम्रो मंगलसूत्र, कहाँबाट ल्याएको?
3: कहाँबाट हुनु नि, मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
4: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
3: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
5: लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिम प्रे रखोरमा नग फारममा असिम टमाटर की टनेलमा सिङबै सुर सेङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चौधरी। सम्पर्क नम्बर 0105204070 असेम 9851-87882 फोन सिन्जिम सेगो है रोमा।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: रेडियो बिहानी 97.6 MHz।
3: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर हुनुहुन्छ। महरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: नमस्ते, गुड मर्निङ किमजी, नमस्कार।
3: अब संसद भित्रको विवाद अहिले समाधान भएको हो, तपाईँहरूको के कुरामा सहमति जुट्यो?
4: धन्यवाद किमजी। ल, यस्तो हो, अब यो विवाद समाधान भन्दा पनि हामीले जिम्मेवार बनेका हौ, अलिक सशक्त जिम्मेवार रचनात्मक प्रतिपक्ष बन्नुपर्छ भन्ने महसुस भएर हामी चाहिँ संसदीय गतिविधिलाई, प्रक्रियालाई, काम कारवाहीलाई अगाडि बढाउन हामी चाहिँ सहमत भएका हौ भनौँ न। अब सहमत भनेको फेरि सत्ता पक्षले त्यस्तो धेरै चासो लिएर, सत्ता पक्ष सरकारले, प्रधानमन्त्रीले एकदम धेरै यसैसँग विभिन्न खालका सम्झौता गरेर भएको कुरा होइन। हामी आफै नै जिम्मेवार बन्नुपर्छ भन्ने भएर विपक्षीहरूका बीचमा छलफल गरेर एउटा चाहिँ यो व्यवस्थाका हामी निर्माता भएको, यो व्यवस्था स्थापना गर्नका निम्ति ठूलो योगदान गरेको हुनाले अब राष्ट्रपति अहिले सत्तामा छ, सरकारको नेतृत्व गरिरहेको छ। यद्यपि अब यो व्यवस्था निर्माणमा, यो व्यवस्था चाहिँ लाई चाहिँ स्थापना गर्ने कुरामा अब उसको योगदान छैन संस्थागत रूपमा। त्यसो भएको हुनाले उसलाई कतिपय कुरामा चाहिँ हामीले एउटा सकारात्मक अभ्यास पनि उसलाई चाहिँ सिकाउनु पर्छ। प्रतिपक्षमा रहँदा होइन, के अरे, प्रतिपक्षहरू हिजो प्रतिपक्षमा थियो, त्यस कारण प्रतिपक्ष पनि जिम्मेवार बन्नुपर्छ भन्ने कुराको एउटा सन्देश प्रवाह गर्नुपर्छ भन्ने भयो।
3: होइन, मागहरू चाहिँ त्यति बलिया पनि रहेनन् नि त, होइन, प्रधानमन्त्री नै आउनुपर्छ संसदमा भन्ने विषयमा, अर्थमन्त्री मात्रै समितिको कुरा आएको छ,
4: त्यस्तो कुरा गर्नु हुँदैन। बलिया कमजोर भन्ने कुरा, देशको चाहिँ मुद्दा कमजोर हुन्छ र होइन, देशको मुद्दा कमजोर हुँदैन नि, देशको मुद्दा बलियो हुन्छ। देश रहने कुरा चाहिँ देशको, हाम्रो देशले जुन गर्दै नगरेको कुरा, एउटा सार्वभौम सत्ता सम्पन्न राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्रीले संसदको रोस्टममा आएर चाहिँ हाम्रो पनि देशले, नेपालले पनि, अरू देशको अथवा भारतको धेरै ठाउँमा जग्गा मिचेको छ, सीमा मिचेको छ भन्ने जस्ता यस्ता खालका राष्ट्रघातीकै जिम्मेवार अभिव्यक्ति दिने कुरा सामान्य कुरा हो र, योभन्दा ठुलो इस्यु के चाहिन्छ?
3: होइन, अब नेपालले त मिचेको छ त भारतीय भूमि, होइन, सुस्तामा फेरि हिजो तनाव बल्झिएछ, होइन, भारतीय एसएसबीहरू चाहिँ गर्दिखेरि एसएसबीहरू
4: अहिलेसम्म, सबैलाई अर्को कुरा सुन्नुहोस् न, अर्को कुरा, अहिलेसम्म नेपालको मात्रै प्रधानमन्त्री होइन, भारतका पनि अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले भनेको छैन यो कुरा कि नेपालले भारतको भूमि मिच्या छ भनेर, होइन, बाहिर चाहिँ भेरिफाइड कुरा, एकदम चाहिँ सबैले जानेको बुझेको कुरा के हो भने भारतले बरु धेरै ठाउँमा नेपालको भूमि मिचेको छ, दुई ठाउँमा त त्यो बाहिर देखि स्पष्ट देखिने गरी नै छ मिचेको, है, लिपुले कालापानी, लिपियाधुरा र यता सुस्तामा। सुस्ताको त हिजो देखि पनि हाल्नुभयो, मैले सदनमा पनि विषय उठाएँ, होइन, दिन दहाडै भारतीय चाहिँ ऊ त सीमा सुरक्षा बलका एसएसबीहरू आएर अनि त्यहाँको चाहिँ जनतालाई त्रसित गर्ने, आतंकित बनाउने, हाम्रो चाहिँ नेपाली भूमिमा आएर गस्ती गर्ने काम भएपछि त्यहाँका स्थानीयहरूले प्रतिकार गर्नुभएको छ, पछि त्यहाँबाट लखेटिएका छन्। यस्तो खालको स्थिति छ, अब यस्तो अवस्थामा पनि सरकारले अनदेखा गर्छ, होइन, संसद यस्तो अवस्थामा पनि सरकारले त्यसप्रति कुनै चासो गम्भीरता दिँदैन, हामी हेर्छौ भन्छ, भन्दा योभन्दा ठुलो चाहिँ इस्यु, भन्दा ठुलो विषय के हुन सक्छ? एउटा चाहिँ देशभक्त नेपालीका लागि, एउटा राष्ट्रवादी चाहिँ जनताका लागि, है, देश रहेन चाहिँ त्यसपछि अरू विषय रहन्छ त्यसपछि मान्छे समृद्ध पनि होला लगाउला पनि रोजगारी पनि चाहला शिक्षा पनि राम्रो पढ्ला अरू स्वतन्त्रता खोज्ला देश चित्रकार देशै रहेन भने मान्छेले कसरी चाहिँ अब यी सबै विषयहरू चाहिँ उठाउन पाउँछ यी सबै विषयहरूमा आफ्नो चासो राख्न पाउँछ पाउँदैन नि त्यसैले देश सबभन्दा ठुलो महत्वपूर्ण कुरा हो खेमजी हाम्रो मुद्दा त्यसकारण कमजोर हुन्छ तर हामीलाई विडम्बना लागेको दुःख लागेको कुरा के हो भने यति गैर जिम्मेवार यति चाहिँ होइन देशका बारेमा चाहिँ यति चाहिँ अब बेमतलबी है यति चाहिँ हावादारी
3: देशलाई नै अप्ठ्यारो पार्ने काम देशको सीमा चाहिँ बेच्ने काम होइन देशको बारेमा चाहिँ नेगेटिभ नकारात्मक सोच्ने काम गर्न सक्छन् यत्रो दुईटै जनमत पाएको पार्टीले भने क्या विश्वास गराएन नि
4: नगर्नु पर्ने हो त्यस्तो गर्ने
3: प्रधानमन्त्रीको बोली त सच्चै सकेका छन् त राष्ट्रिय सूचना पार्टी
4: परराष्ट्र अझ खास गरिकन तपाईँको नेपालको चाहिँ भारतको सँग सिमाना जोडिएका सबै जिल्लाहरूमा इलाम र ताप्लेजुङ बाहेक है इलाम र ताप्लेजुङ बाहेक इलाममा दुवै क्षेत्रमा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेद्वारहरूले जितेका छन् ताप्लेजुङमा एमालेका उम्मेद्वारले जितेका छन् त्यसपछि त्यहाँबाट यता आएर भन्यो भने झापादेखि यता चाहिँ र दार्चुला बाहेक होइन सबै जिल्लाहरूमा चाहिँ राष्ट्रपतिले जितेका छ क्या सबै जिल्लाहरूमा होइन यता सुदूरपश्चिमको नरेन्द्र बैतडीमा पनि अथवा कञ्चनपुर कैलाली तल बाँके बर्दिया हेर्नुहोस् त सदरदै दाङ होइन त्योभन्दा उताका तराईका सबै जिल्लाहरूमा चाहिँ लुम्बिनी प्रदेशका सबै जिल्ला तराईका सबै जिल्ला पूर्वका झापा सुनसरी मोरङ सबै जिल्लाहरूमा राष्ट्रपतिले चाहिँ करिब करिब क्लिन स्विप जस्तै गरी जितिया छ होइन भन्दा त्यहाँका जनताहरूको चाहिँ पीड़ा त्यहाँका जनताहरू एकचोटि म सोध्न चाहन्छु भन्न चाहन्छु एकचोटि सीमा क्षेत्रका जनता जो चाहिँ हिजो राष्ट्रपतिको घण्टीमा भोट हालेका थिए भोट हालेका थिए त्यहाँ पनि तिनलाई गएर सोध्यो हुन्छ नि सीमाको रक्षाको पीड़ा कति हुन्छ भन्ने कुरा हिजो सुस्तामा गएर चाहिँ सोध्यो हुन्छ त्यो सप्तरीको चाहिँ त्यो तिलाठीमा गएर सोध्यो हुन्छ त्यहाँ हिजो देवनारायण यादवले जे जसरी लड्नुभयो त्यो एकचोटि त्यहाँ सम्झ्यो हुन्थ्यो नि यो राष्ट्रपति का साथीहरू र यो चाहिँ सरकारले प्रधानमन्त्रीले कि है अझ मलाई चाहिँ दुःख के कुरा के लाग्यो भने हिजो त्यहाँ मैले पनि भने तपाईँको चाहिँ सदनमा प्रधानमन्त्री त्यसरी उठ्दा नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिच्याएको छ भन्दा चाहिँ ताली बजाउने सांसदहरू देखेर मलाई दया र चित लाग्यो कि अनि हिजो मैले चाहिँ सोध्नेवाला थिएँ त्यो फेरि किन फेरि कति धेरै सोध्ने भनेर मैले खास ति गरेन जति गरे पनि यिनका चाहिँ आँखा खुल्दैनन् कान खुल्दैनन् भन्ने भएर है अब सुस्तामा चाहिँ त्यस्तो खालको चाहिँ भारतीय सीमा सुरक्षा बल त्यसको बारेमा एक शब्द पनि बोल्दैन कि तपाईँ त्यो पनि अब ताली पिट्नुहुन्छ चाहिँ त्यो त्यहाँ उनीहरूले चाहिँ सीमा सुरक्षा बलले आएर चाहिँ नेपाली जनतालाई थर्काएको धम्काएको नेपाली भूमिमा गस्ती गरेको कुरा पनि ताली पिट्नुहुन्छ अब भन्नेवाला थिएँ म त्यसैले यो गम्भीर कुरा छ हो यो गम्भीर कुरालाई हामी हाम्रो मुद्दालाई चाहिँ यथावत राखेर यो मुद्दालाई चाहिँ बोक्दै उठाउँदै
3: अस्ति सर्वदलीय बैठकमा पनि बस्नुभयो होइन एमालेको प्रतिनिधित्व गर्दै तपाईँ पनि सर्वदलीय बैठकमा बस्नुभयो त्यहाँ पनि त के थियो त्यसो भए राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भनाई के थियो तपाईँले त क्यान्टिनमा गएर तपाईँ नै प्रधानमन्त्री बन्नुहोस् भनेर उस्काइदिनु भएछ नि त फेरि होइन यो त व्यापक
4: हाम्रो भनाई यही थियो हाम्रो भनाई यो गम्भीर कुरा हो यसमा चाहिँ प्रधानमन्त्रीले संसदमा आएर जवाब दिनुपर्छ होइन माफी माग्नु पर्यो आफ्नो शब्द फिर्ता लिन पर्यो र त्यो कुरा चाहिँ संसदीय रेकर्डबाट हटाउनु पर्यो यदि उहाँले चाहिँ त्यो के हो त जान जानी भन्नुभयो कि भने उहाँले देखाउनु पर्यो ठाउँ होइन कहाँ कहाँ मिचेको छ नेपालले भारतको भूमि त्यो कुरा चाहिँ डिक्लेयर गर्नु पर्यो नि तर भोलि त्यो कुरा भारतले चाहिँ नेपालको कुन भूमि माग्यो भने उहाँले दिन तयार हुनुभएको छ त्यो पनि भन्नु पर्यो होइन त्यो चाहिँ उहाँले चाहिँ अन्जानवश नजानिकन थाहा नपाइकन तथ्य नहेरिकन भन्नुभएको हो भने त्यो पनि कुरा मेरो आशा यस्तो थियो मनस्था यस्तो थियो भनेर माफी माग्नु पर्यो र ती शब्दहरू फिर्ता लिनु पर्यो
3: अनि उहाँले के भन्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति
4: हामीले भनेको यो उहाँ चाहिँ यस विषयमा उहाँ चाहिँ निर्णय देखिनुभयो उहाँले चाहिँ प्रधानमन्त्रीका विषयमा धेरै खुलेर कुराकानी गर्न खोज्नु भएन होइन प्रधानमन्त्री पनि आउनु होला आउनुहुन्छ कुनै बेलामा अहिले केही छैन अहिले परराष्ट्र मन्त्रीले दिनुहुन्छ जवाब जे जसरी उहाँहरूले त्यो गर्नुभयो परराष्ट्र मन्त्रीले दिनुहुन्छ आवश्यक परे म पनि दिउँला है परराष्ट्र मन्त्रीले अस्ति पनि दिइसक्नु भएको छ त्यसैलाई अझ फेरि फेब्रिकेटेड गरेर चाहिँ दिनुहुन्छ भन्ने ढङ्गले उहाँले कुराकानी गर्नुभयो त्यसो नगरौँ प्रधानमन्त्री नै आउनुपर्छ भन्ने त्यहाँ सहमति भएको थिएन तर पछिल्लो दिन चाहिँ अब अलिकति कङ्ग्रेस माओवादी लगायतका के अरे नेपाली कम्युनिस्ट पार्टी लगायतका पार्टीहरूले पनि अब अलिकति यसरी जानुपर्छ भन्ने भइसकेपछि अब नेकपा एमाले पनि विपक्षीहरूकै चाहिँ सँगै एउटा चाहिँ मोर्चामा हामी रहेको हुनाले विपक्षीको मोर्चालाई कमजोर नबनाऊ भन्ने भएर मुद्दालाई सशक्त रूपमा उठान गरिराख्ने प्रतिदिन संसदीय प्रक्रियालाई अब बजेट पनि आएको छ यो सरकारले पनि गैर जिम्मेवार बन्यो भन्ने हामी गैर जिम्मेवार बन्न मिल्दैन त्यसो हुनाले बजेटको यो चाहिँ प्रक्रियालाई बजेटको यो चाहिँ उसलाई स्थगनामी नगरौँ अवरोध नगरौँ भन्ने
2: त्यस पछाडि अब औपचारिक बैठक त निष्कर्ष विहीनै टुङ्गियो होइन. औपचारिक बैठकमा खासै त्यस्तो खालको निष्कर्ष हुन सकेन. फेरि क्यान्टिनमा आइसकेपछि अनि तपाईँलाई किन त्यो प्रधानमन्त्री चाहियो रवि लामिछानेजी आज?
4: त्यसो होइन, सन्दर्भवश आएको हो. त्यो प्रधानमन्त्री कसलाई बनाउने भन्ने कुरा उहाँहरू
2: होइन, तपाईँ जतिको मान्छे प्रधानमन्त्री भइदिएको भए हाम्रो यत्रो दुःख हुन्थेन भन्नुभयो नि त होइन.
4: सन्दर्भवश अब प्रधानमन्त्रीको विषय आयो, किन संसदसँग यत्रो 182 जना सांसद छन् होइन राष्ट्रपतिको, उहाँहरूले चाहँदा चाहिँ सबै खालका निर्णयहरू त्यही बहुमत चाहिने अब बाहेकका सबै खालका निर्णयहरू गर्न सकिने स्थिति छँदै नै छ संसदमा. एउटा विधि प्रक्रिया पुर्याएर है, अनि ताली पिट्ने पनि अब यस्तो कुरा गर्दा पनि ताली पिट्ने सांसदको पनि कमी छैन. तैपनि संसदमा आउन किन नखोज्नुभयो? यो संसदप्रति चाहिँ अलिकति उहाँको उपेक्षा अपमान किन हो? कि उहाँहरूले नबुझ्या हो कि अथवा उहाँहरूको के एटिट्युड भन्ने विषय उहाँको चाहिँ अलिक शैली तौर तरिकाका विषयमा चाहिँ छलफल भएन र. अनि हामीले होइन सभापतिज्यू प्रधानमन्त्री भएको भए त यस्तो हुँदैन थियो होला होइन. तपाईँले बोल्ने तपाईँ बोल्ने कुरामा पनि त्यस्तो धेरैजना अप्ठ्यारो नमान्ने होइन, अब जवाब पनि दिइहाल्नुहुन्थ्यो होला संसदमा. अब अहिले पनि आइराख्नु भएको छ, प्रधानमन्त्री हुँदा पनि आइराख्नु नै हुन्थ्यो होला भन्न त्यो भएको भए भन्ने कुरा गरेको. त्यसो भन्दा उहाँ हाँस्नुभयो, पछि वर्तमान हाँस्नुभयो, त्यस्तो धेरै किसिम यसमा उहाँले त्यसरी खासै जवाब हाँस्नु. पछि वर्तमान कुन कमिटीले पनि होइन, उहाँ अब प्रधानमन्त्री भएको थियो प्रश्नोत्तर कार्यक्रमै हटाउनु पर्थ्यो होला. उहाँले अब उप उल्टो हैरान पार्नु थियो सांसदहरूलाई भन्ने कुराकानी भयो.
2: तपाईँहरूको चाहिँ अब संसदको दृश्यहरू नै अब धेरै देखिया छन्, अर्थमन्त्री माथि पनि त यहाँहरूको प्रश्न छ नि त होइन. संसद छानबिन समिति बनाउनुपर्छ भन्ने छ, तर अर्थमन्त्रीले भन्नुभएको छ मैले चाहिँ दुई अर्बको कुरा होइन दुई रुपियाँ मात्र मैले चाहिँ दायाँ बायाँ गरेको छु भने म चाहिँ राजनीतिक जीवन नै ट्याक्छु भन्नुभएको छ उहाँले.
4: अब उहाँले त्यो चुनौती दिएको छ, हामी पनि चुनौती दिन्छौँ. त्यसो भने तपाईँ संसदीय छानबिन समिति बनाएर हेर्नु नि त, त्यो मेरो चुनौती भयो. यदि उहाँ चाहिँ निर्दोष हुनुहुन्छ भने यत्रो धेरै प्रश्न उठाएको छ, देश चाहिँ साराले प्रश्न गरिरहेको छ, जनताले होइन सबको मनमा आज चाहिँ सोडिङ वर्गले त्यो बिआइडीका चाहिँ कारको करथलीमाथि गरेको कुरा, करथली गरेको कुरा चाहिँ सबैले मनमा छ. त्यो चाहिँ उहाँका लागि राम्रो हुन्थ्यो नि त, उहाँका लागि राम्रो हुन्थ्यो. त्यसो भए संसदीय छानबिन समिति बनाउन म चाहिँ चुनौती दिन्छु उहाँलाई.
2: यसको मतलब तपाईँहरूले त्यहाँ चाहिँ केही न केही दालमै कुछ काल आयो भन्ने हो तपाईँहरूको चाहिँ?
4: नेपाली जनतालाई लागेको छ होइन, कर्कादर पनि हेरफेर भए कप प्लस जुन त्यो बिआइडी गाडी चाहिँ तपाईँको करछली गरेर जुन नाकाभित्र नै काम भयो पहिले नै त्यो चुआउट गरेर होइन, त्यो एक प्रकारको चाहिँ नीतिगत भ्रष्टाचार पनि भएको छ. कप प्लस एक प्रकारको भन्ने त्यो राज्यद्रोह नै हो है. चाहिँ जिनेवा ठाउँमा बसेर त्यो चाहिँ अर्थमन्त्रीलाई मात्र थाहा हुने कुरा, अर्थमन्त्रीले चाहिँ कहीँ न कहीँबाट नसुहाइकन कसरी तल जान्छ र त्यत्रो चाहिँ ठुलो संख्यामा गाडीहरू प्रवेश गर्छन् छिर्छन् त्यो सम्भवै छैन नि. त्यसकारणले यो कुरा चाहिँ राम्रोसँग उहाँले क्लियर हुन पनि, यदि उहाँले चाहिँ त्यस्तो लाग्छ दुई रुपियाँ पनि चाहिँ भ्रष्टाचार गर्नुभएको छैन, अनियमितता गर्नुभएको छैन, उहाँले बदमासी गर्नुभएको छैन भने हाम्रो चाहिँ चुनौती छ ल, संसदीय छानबिन समिति बनाएर हेर्नुहोस्, त्यहाँबाट चाहिँ एकदम चोखिनुहोस् है. तर त्यो आफैले बनाएको समिति त्यो चाहिँ फलसाम आयोग जस्ता बनाएर त्यस्ता खालका चाहिँ आफू मातहतका समिति बनाएर है त्यो गर्ने कुराको कुनै अर्थ छैन. त्यसले त झन उल्टो जनसङ्ख्या बढाउने, झन एउटा समस्या सिर्जना गर्ने हुन्छ र उहाँहरूमाथि यो प्रश्न लखिटिरहेछ सबै.
2: होइन, सुदन गुरुङमाथि पनि त छानबिन समिति भन्यो, उहाँ त फर्किनु भयो त.
4: त्यही त, त्यस्तो खालको छानबिन समितिको के अर्थ छ र भने, त्यो छानबिन समितिको त तपाईँको प्रतिवेदन पनि सार्वजनिक गरेको छैन. अर्को कुरा, अब एउटा चाहिँ मन्त्रीको एउटा सरकारको एउटा जिम्मेवार मान्छेको छानबिन गर्न चाहिँ त्यही सरकारको एउटा कर्मचारीहरूलाई चाहिँ राखेर आफूले मन परेका मान्छेलाई आयोजक त्यो आयोगको अध्यक्ष अथवा संयोजक बनाएर आफू मात्रका कर्मचारी राखेर बनेको छानबिन समिति के अर्थ हुन्छ? हुँदैन नि. कि त न्यायिक निकायहरूलाई जिम्मा दिनु पर्यो, जस्तो अब चाहिँ सम्पत्ति शुद्धिकरण सधैँ सिआइबी छन्, अर्किया छन् होइन, अब अदालत तिनीहरूले चाहिँ सुरुमा अनुसन्धान गरेर त्यसो अदालतमा मुद्दा लगाएर अदालतले त्यसलाई चाहिँ निरूपण गर्ने कुरा भयो भने त्यो एउटा विश्वसनीय कुरा हुन्छ. होइन भने संसदीय छानबिन समिति बनाउनु पर्छ त्यसमा पनि है. संसदीय छानबिन समिति बनाएपछि न कुराहरू सत्य तथ्य कुरा आउँछ नि बाहिर, सबै पार्टीका सांसदहरू पनि त्यहाँ हुन्छन् संसदीय छानबिन समितिमा, अनि उनीहरूले सबै कुराहरू त्यहाँ सूचनाहरू लिन्छन्, त्यसपछि एउटा सत्य तथ्य कुरा आउँछ र एउटा निष्कर्षमा पुगिन्छ, त्यसले नै चाहिँ सही कुरा हुन्छ. तपाईँको अनि कर्मचारीले राखेर बनाएको आयोग समितिहरू के अर्थ हुन्छ? त्यसको कुनै अर्थ छैन. त्यो त सरकारले खालि छारो आँखामा छारो हाल्ने काम, भ्रम सिर्जना
2: सोच्याउने
4: काम गरे, दैपगाली गर्ने उहाँहरू चाहिँ अहिले एउटा बजारमा ट्रोल भनिरहेको छ नि, त्यो एउटा वासिङ मेसिनको खालको वासिङ मेसिन सिर्जना गरेर हामीले गर्दा कसरी हुन्छ र भने हामी त त्यसो नगर्न भनिरहेको छौँ नि अहिले होइन र
2: तर अब देशलाई सुशासनतिर लैजाने देशलाई अब अलिकति विकासको दिशामा अगाडि बढाउने भारतसँगको सम्बन्ध पनि अब चाहिँ सीमाका विषयहरू यथावत रहन्छन् डिप्लोमेटिक ढंगले अगाडि बढ़ाउला तर हामी वान टू वान वार्ता गराएर व्यापारिक हिसाबले कनेक्टिभिटीको हिसाबले नेपाल र भारत अब अगाडि बढ़नुपर्छ भन्ने ढंगले आउनु भएको छ नि त होइन राष्ट्रसभाका सभापतिज्यू त अब हामी सीमाको विषयलाई चाहिँ डिप्लोमेटिक ढंगले हिजो
4: भारतसँग हाम्रो मित्रवत सम्बन्ध अहिले धेरै पुरानो हो त्यसलाई त झन अझ सुदृढ बलियो बनाउनुपर्छ छिमेकीसँगको लागि यसमा हामी स्पष्ट नै छौँ तर अत्याधिक भारतको भर पर्ने कुरा भारतसँग अब पहिलो कुरा त अब चाहिँ एउटा सम्मानजनक सम्बन्ध मित्रवत सम्बन्धलाई बलियो नबनाइकन गरिने हरेक कुराहरू मान्छेले शंका गर्छन् संशय हुन्छ होइन भारतका कतिपय पटक पटकका व्यवहार पनि नेपालसँगका त्यस्तै छन् अब एउटा छिमेकी एउटा मित्र एउटा सार्वसत्ता सम्पन्न राष्ट्रलाई गर्ने व्यवहार भन्दा पनि आफू मात्रको एउटा कुनै प्रान्तलाई गर्ने व्यवहार जस्तो त्यो खालको चाहिँ उसका व्यवहारहरू कार्यशैलीहरू सम्बन्धहरूले त्यसरी चाहिँ स्थापित गर्न खोजेको देखिन्छ त्यस्ता कुराहरूलाई हामीले पुनर्परिभाषित गरेर स्पष्ट पार्नुपर्छ पहिलो कुरा त्यही हो दोस्रो कुरा हामीले धेरै उसको भर पर्ने भन्दा पनि हाम्रा चाहिँ आन्तरिक चाहिँ विषयहरूमा धेरै तलखेल नगरिकन हस्तक्षेप नगरिकन हाम्रा स्रोत साधनहरूलाई प्राकृतिक स्रोतहरूलाई चाहिँ परिचालन गर्ने होइन उपयोग गर्ने कुरामा उसले सहयोग गर्दै हुन्थ्यो नि जस्तो धेरै केही गर्नुपर्ने हुन्थ्यो हामीसँग प्रशस्त चाहिँ हामीसँग हाइड्रो पावरको सम्भावना छ बिजुलीको अब यो बिजुलीको चाहिँ पिपिए गर्ने कुराका सन्दर्भमा चाहिँ उसले सहयोग गर्दै हुन्थ्यो नि होइन अब उसले यस्ता कुरामा विभिन्न खालका चाहिँ अवरोधहरू गर्ने उसको भूमिबाट अन्त जान
2: रविजीको भारत भ्रमण त निकै फलदायी भन्यो नि त होइन धेरै ठूलो सम्मान पाउनुभयो होइन
4: कुराहरू गरेका छैन उहाँले त आर्थिक सहयोग गर्ने केही भन्नुभयो अब त्यो मैले उहाँलाई प्रश्न गरेँ त्यो बैठकमा पनि उठाएको थियो होइन हाम्रो गरिबी निवारणमा हाम्रो चाहिँ गरिबी निवारणमा भारतले कसरी सहयोग गर्न सक्छ के सहयोग गर्नु छ मलाई चाहिँ यसको जवाब दिनुहोस् त भन्दा मैले उहाँलाई एउटा तथ्य भने भारतको चाहिँ नीति आयोगले को चाहिँ एमपीआईको इन्डेक्स अनुसार भनेको त्यहाँको मल्टी डाइमेन्सनल पोभर्टी इन्डेक्सका अनुसार अहिले पनि झन्डै 12% जनता चाहिँ भारतको गरिबीको रेखामुनि छन् अनि त्यो भनेको झन्डै 16-17 करोड हुन आउँदो रहेछ निरपेक्ष गरिबीको रेखामुनि बुझ्नुभयो नि एकदम चाहिँ बिहान बेलुका हातमुख जोड्न पनि धौधौ भएका चाहिँ एक प्रकारको भन्ने हो भने चाहिँ मागेर खानुपर्ने त्यस्तो खालको संख्या अहिले पनि उसमा 16-17 करोड छ जबकि नेपालमा त्यस्तो छैन होइन भने अब हामी त नेपालको जम्मा 3 करोड जनसङ्ख्या छ हामीसँग गरिबको सङ्ख्या 20-30 लाख होला है अनि उसको त्यो 16-17 करोडलाई चाहिँ उसले पहिला गर्छ कि तपाईँकोलाई गर्छ त्यस कारण यस्तो कुरा चाहिँ हामी नगौँ उसको धेरै अत्याधिक भारमा अगाडि उसको भरोसामा हामी नपरौँ हामी आफै अन्तर चाहिँ होइन चाहिँ अन्तर्निर्भर हुने आत्मनिर्भर हुने कुरामा हामी लागौँ बरु त्यसमा चाहिँ हामी आत्मनिर्भर हुने कुरामा उसको सहजीकरण गर्छौँ उसले
2: हामीलाई
4: बेला बेलामा अवरोध गर्ने अप्ठ्यारो गर्ने काम गरिरहेको छ त्यसबाट बरु हामी त्यसमा उसले सहजीकरण गर्दै सहयोग गर्दै पुग्थ्यो भन्ने हाम्रो कुरा
2: होइन बजेट आएको छ बजेटमा धेरै विषयहरू उठेका छन् होइन अहिले
4: यसमा चाहिँ
2: बजेटमा छलफलमै प्रवेश गर्नु भएको छैन अहिलेसम्म होइन अन्य अन्य कुराहरूमा रुमलिएको छ संसद होइन सदन
4: बजेटमा छलफल गर्ने अब छलफलमा प्रवेश उहाँले गराउनै चाहनुभएन यसो 2-3 घन्टा 4-5 घन्टा छलफल गराएर उहाँहरूले चाहिँ पास गर्नुहुन्छ ताली पिटाउनुहुन्छ ताली पिट्ने सांसद उहाँहरूसँग प्रशस्त संख्या छँदैछ है हामीले त अलिक प्रशस्त छलफल गरौँ कम्तीमा बजेटमा 2-4 दिन 5-7 दिन छलफल गर्नु पर्दैन उहाँहरूले चाहिँ अनि एक दिन त्यो पनि 3-4 घन्टा छलफल गराएर अनि छिटो छिटो पास गराउन हतार छ उहाँहरूलाई होइन त्यसो गरिरहनु भएको छ त्यस कारण र बजेटले पनि पर्याप्त विषयहरू समेट्न सकेका छैनन् होइन यो बजेट त एक प्रकारको यो भरिएको बेलुन जस्तो छ होइन कुनै यसको चाहिँ स्रोतको सुनिश्चित छैन गरिबमुखी छैन यहाँका चाहिँ तपाईँको दुर्गम क्षेत्रका वासी शिक्षा क्षेत्रमा कृषि लगायतका उद्योगहरूमा अब खालि चाहिँ उद्योगहरूको विकासका सन्दर्भमा उत्पादन अभिवृद्धि गर्ने कुराका सन्दर्भमा उत्पादकत्व बढाउने कुराका सन्दर्भमा छैन उसको अनि किसानहरूप्रतिको खास राहत छैन अब 2 करोड चाहिँ लगानी गर्ने किसानलाई चाहिँ 40% अनुदान दिने भनेर त्यो खालको चाहिँ 2 करोड लगानी गर्ने किसानहरूको सङ्ख्या कति छ हाम्रो देशमा अनि त्यस कारणले यस्ता खालका चाहिँ एकदम यो गैर जिम्मेवार चाहिँ हावा अलिक बढी भरेर तन्काएको बेलुन जस्तो
2: जाँदा जाँदै अब बजाङवासीहरूलाई के भन्नुहुन्छ बजाङमा जानुभयो विजय भइसकेपछि कि बजाङमा फर्किनु भएको छैन अहिलेसम्म संसदमा मात्रै हुनुहुन्छ
4: विजय भएपछि त गएँ विजय भएपछि
2: बजेट पनि राम्रै पार्नु पऱ्यो यो पालि होइन बजाङमा राम्रै बजेट गएको छ कि के छ अहिले
4: अब गए त्यसपछि पनि गराएको छु होइन त्यो हामीले भने जस्तो भने जति परेन यिनीहरूले उपेक्षा गरे त्यस्तो होइन नि त बझाङलाई त कम्पनसेसन दिनुपर्छ नि यिनीहरूले अहिलेसम्म दुर्गम बनाएको पछाडि पारिएको राज्यले चाहिँ हेपेको ठाउँबाट अनि सुदूर चाहिँ अब दुर नै अब झिक्कै झिक्कै माया भन्ने अनि हामीले भनेका चाहिँ सबै कार्यक्रमहरू चाहिँ नपार्ने एकदम त्यो पुरानै ढरामा जाने कुराले चाहिँ कसरी त्यसलाई माया गरेको धेरै गरेको भन्न सकिन्छ त्यो त अब गर्नै पर्ने कुराहरू केही ठाउँमा त्यो पनि त्यहाँका अब कर्मचारीहरू सबैजना विभागहरू जिम्मेवार भएर हामीले उहाँहरूलाई घर जाएर त्यसको आवश्यकता महसुस गरेका छौँ हो यो सरकारका मन्त्री सरकारले त हामीसँग कुनै न कुनै छलफल गर्यो न कुनै यस विषयमा चाहिँ चासो दियो यहाँ यस्तो यस्तो गर्नुपर्छ न त्यो केही पनि गरेका छैन यिनीहरूले बजेट त अब त्यहाँ गर्नुपर्ने जति अझै पनि गएको छैन त्यहाँ बाटाघाटाहरू चाहिँ धेरै बनाउनु पर्ने छ खानेपानी धेरै गर्नु चाहिँ आवश्यकता छ सबभन्दा कति झुट बोलाएको छ हेर्नु न यो सरकारको नीतिता कार्यक्रम र बजेट वक्तव्यमा देशका चाहिँ 98% चाहिँ जनताको पहुँचमा पुगेको छ विद्युत भनेको छ होइन जस्तो कि बझाङका जनता तपाईँको 40% बझाङका जनता विद्युतको पहुँचभन्दा बाहिर छन् बझाङका जनता चाहिँ बझाङका 40% ती जनता त यिनले चाहिँ आफ्नो देशको संज्ञा छ नि साथीभाइ मैले हिजो सदनमा उठाएको छु बझाङी जनता चाहिँ नेपाली जनता हुन् कि होइनन् बझाङको भूगोल चाहिँ नेपालभित्र पर्छ कि पर्दैन होइन अनि त्यसो भन्दा चाहिँ 98% चाहिँ कसरी पुग्यो त नि विद्युत होइन त्यस्तै कर्णालीका समस्या छन् सुदूरपश्चिमका अरू जिल्लामा पनि ती समस्या छन् अनि यस्ता खालका हचुवाभरमा चाहिँ हावातलमा यस्ता कुराहरू ल्याउने है त्यो काम गर्ने कुराको कुनै अर्थ छैन अलिकति माइक्रो ढङ्गले स्टडी गर्नु पर्यो दुर्गमका पिछडि चाहिँ क्षेत्रका पछाडि पारिएका क्षेत्रमा पनि ध्यान दिनुपर्छ भन्ने मेरो आग्रह छ।
2: हजुर प्रमुख सचेतकज्यू समय र संवादका लागि धेरै धेरै धन्यवाद नमस्कार।
4: धन्यवाद छ मलाई पनि अवसर दिनुभएको थ्याङ्क यू।
2: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रमुख सचेतक सांसद ऐनमर आदरणीय श्रोता नेपाली भाषामा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछु।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो।
5: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला।
6: यहाँ यहाँ उभ्याउनु छ एकचोटि तौल हेरौँ। ओहो अनि खाना कति हो खान्छ नि।
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन।
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
9: जनरल मेडिसिन सेवा
8: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
9: बाल रोग सम्बन्धी सेवा
8: स्त्री रोग सम्बन्धी सेवा
9: मुटुको इको र भिडियो एक्सरे सेवा
8: ल्याब टेस्ट
9: भिटामिन डी
8: भिटामिन बी 12
9: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
9: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764। तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: यतिकै हाम्रो बेसमा नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङ हुनुहुन्छ। केरुङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। गुड मर्निङ केरुङजी, सुन्दै हुनुहुन्छ?
10: गुड मर्निङ श्यामजी, अलिक सानो मात्रै सुनिँदैछ।
2: के छ तपाईँको अवस्था अहिले? आराम हुनुहुन्छ? सन्चै छ? सदन कस्तो चलिरहेछ केरुङजी?
10: यहाँहरू कस्तो छ? रहन्जेल म एकदम आरामै रहन्छु, आरामै छु। यहाँलाई त्यही कामना गर्छु।
2: हामी पनि एकदम ठिक छ। सदन हेरिरहेका छौँ। सदन कस्तो छ अहिले? सदनमा तपाईँ चाहिँ कस्तो भूमिकामा हुनुहुन्छ? सदन राम्रो त ढंगले अगाडि बढ़ाएको छ? सत्तापक्षले सही ढंगले अगाडि बढ़ाएको छ सदनलाई कार्यपालिकाले?
10: कार्यपालिका र सत्तापक्षले सदनको आवश्यकता महसुस गरेनन्। तर प्रतिपक्ष अब के अरे अहिलेको हाम्रो कार्यकारी प्रमुख र सत्तापक्षलाई सदन खासै चाहिएको जस्तो उहाँहरूको साइकोलोजी बुझिँदैन। सदन चाहिँ उहाँहरूको बाधा जस्तो, उहाँहरूको चाहिँ काममा चाहिँ रोकावट गर्ने बाटोमा चाहिँ काँडा जस्तै एउटा चाहिँ अवरोधको रूपमा उहाँहरूले फिल गर्नुभएको छ। अब सदनको महत्व बारेमा, संसदको महत्व गरिमाको र मर्यादाको बारेमा उहाँहरूलाई कमै नलेज पनि छ त्यसो त, र कार्यकारी प्रमुखलाई पनि सदन चाहिँ नभइदिए हुन्थ्यो भन्ने किसिमको उहाँको साइकोलोजी बुझिँदा सदनलाई चाहिँ अब विभिन्न किसिमका चाहिँ उहरू विभिन्न किसिमको चाहिँ नि इस्युहरू निकाल्ने र त्यो इस्युको माध्यमबाट संसद अवरुद्ध नै भइराखोस् भन्ने उहाँहरूको इच्छा र चाहना छ।
2: तपाईँहरूको इच्छा पनि त त्यस्तै छ नि त, संसद नचलोस्, बजेटमा छलफल नहोस्, सकेसम्म यिनीहरूलाई गलाउन सकियोस् भन्ने छ नि त नरेन्द्रजी।
10: होइन होइन खेमजी, के छ भने तर नेपाली कांग्रेस जिम्मेवार, प्रतिपक्ष र अन्य दलहरू जिम्मेवार, र विगतदेखि संसदीय अभ्यासमा खारिएर आएका पार्टीका सदस्यहरू होइन प्रतिनिधि सदस्यहरू भएको कारणले गर्दाखेरि एउटा आफैले एक स्टेप पछि हटेर भए पनि जनताको सार्वभौम सत्ता सम्पन्न संसद, जहाँबाट जनताका चाहिँ आवाजहरूलाई बुलन्द गरिन्छ, जहाँबाट चाहिँ जनताका आकांक्षाहरूलाई सम्बोधन गरिन्छ, जहाँबाट चाहिँ जनताका पीड़ाहरूमा मलमपट्टी लाइन्छ, हो त्यो संसदलाई नै निरन्तर गर्नुपर्छ भनेर प्रतिपक्षी दल आफैले अब उपरान्त कार्यकारी प्रमुखको उपस्थितिको अपेक्षा नगरिकन र तर राष्ट्रियताको मुद्दा, सीमाका मुद्दा, अनि जनजीविकासँगको मुद्दा, संसदीय गरिमा र मर्यादासँगको मुद्दाको विषयमा आफ्ना इस्युहरू निरन्तर रहने गरी संसद अवरुद्ध हुनबाट प्रतिपक्षी दलहरूले जोगाए, त्यो हाम्रो आफ्नो परिपक्वता हो भन्ने
2: होइन। अब बजेटमा पनि छलफल भएको छैन, तपाईँहरूको माग र मुद्दा कस्तो हुन्छ भने नि, मलाई त्यही केटी चाहियो भन्ने एउटा गीत छ नि, प्रधानमन्त्री नै चाहियो हामीलाई संसदमा, अरूले हुँदैन, प्रधानमन्त्री नै उपस्थित चाहियो, किन उहाँको अनुहार हेर्न बहुत मन परिया छ तपाईँहरूलाई प्रधानमन्त्रीको?
10: होइन, उहाँको अनुहार हामीले देखिराखेकै अनुहार हो, पहिले काठमाडौँ महानगरपालिकाको मेयर भएदेखि नै। तर कतिपय यस्ता इस्युहरू हुन्छन् कि जुन संसदमा के अरे सार्वभौम संसदहरूले सांसदहरूले उठाएको कतिपय विषयवस्तुहरूले चाहिँ र राष्ट्रिय मुद्दाहरू, विवादित मुद्दाहरू उहाँकै कारणले उत्पन्न भएका मुद्दाहरूको छिनोफानो त उहाँकै मुखारविन्दबाट हुनु पर्यो नि त।
2: अनि उहाँको मुखारविन्दुबाट त नहुने स्थिति आयो, उहाँको मुखारविन्दु त नचल्ने भयो नि त, उहाँको मुखारविन्दुबाट त शब्द बाण आइसके पछाडि त त्यसले त अर्को तमाम गर्न थाल्यो नि त राष्ट्रपालाई।
10: होइन, अब त्यो उहाँहरूको आफ्नो आन्तरिक विषयवस्तु, उहाँहरूको के तयारी थियो, आकस्मिक रूपमा उहाँ चाहिँ छापा मार शैलीमा उपस्थित हुनुभयो अनि त्यहाँदेखि सम्पूर्ण अब देश र मुलुकका विरूद्धमा चाहिँ आफ्नो विष भ्रमण गरेर जानुभयो, त्यो उहाँहरूको आफ्नो तयारी होला। अब त्यसको कार्यकारी प्रमुख भएपछि संसदमा आउँदैछु भन्ने सभामुखलाई जानकारी हुनुपर्ने हो भएको होला, सभामुखले चाहिँ नि अब यो विषयवस्तु पर प्रधानमन्त्रीले भन्ने एक आपसमा दुईटा सम्माननीय अथवा सभामुख र कार्यकारी प्रमुख बीचमा सल्लाह भएको होला, त्यही अनुसार चलेको होला भन्ने लाग्दछ। हामीले त कार्यकारी प्रमुखलाई सानो ठाउँ देख्दैनौँ। संसदको चाहिँ प्रमुख भनेको चाहिँ सभामुख हो, उहाँ यो लेभलमा चाहिँ देशको यत्रो यत्रो ठुलो लेभलमा चाहिँ उहाँहरूको आपसमा सल्लाह भएकै होला भन्ने लाग्दछ, होइन? हामीले त अनुमान गर्ने त्यही त हो नि।
2: अब अहिलेको अवस्थामा जुन किसिमले सदनमा बजेटको छलफल हुनुपर्ने हो, तपाईँहरूको भूमिका चाहिँ अब त्यहाँ कस्तो रहन्छ? बजेटमाथि छलफल हुन शुरू भयो, अब सांसदहरूका धारणा राख्ने काम शुरू भयो, फेरि अर्थमन्त्रीले करका दर हेरफेर गर्यो भनेर तपाईँहरू फेरि आन्दोलित हुनुहुन्छ सदनमा।
10: उहाँले त्यस विषयमा स्पष्टीकरण दिनुभयो, अहिले करका दरहरू एक रुपियाँ मात्रै देशलाई नोक्सानी हुने खालको भयो भने सार्वजनिक जीवन त्यागिदिन्छु र हामीलाई चुनौती दिनुभयो। लु तपाईँहरू पनि त्यो किसिमको चाहिँ गल्ती कमजोरी भएमा आफ्नो सार्वजनिक जीवन त्याग्ने, राजीनामा दिने त्यो किसिमको नैतिकता बोकेर आउनुहोस् भनेर चाहिँ उहाँले पनि च्यालेन्ज गर्नुभएको छ, होइन? तर बजारमा कुरा आइसकेपछि, संचार माध्यममा कुरा आइसकेपछि, जनस्तरमा कुरा उठिसकेपछि त्यो कुरालाई त निर्ज्यौल गर्नुपर्छ नि। उहाँको चाहिँ एउटा चाहिँ अनुहारमा अलिकति हिलो त लाग्यो त जे भए पनि, त्यस कारणले त्यो हिलो लागेको विषयमा धोपकालले त गर्नु पर्यो, बजारमा आएको विषयलाई प्रष्टीकरण त दिनु पर्यो।
2: यसको मतलब संसदीय छानबिन समिति अनिवार्य त्यसो भए शर्त हो तपाईँहरूको?
10: संसदीय समिति अधिगतका अभ्यासहरूमा त अब संसद अथवा मन्त्री अथवा त्यही विषयमा सम्बन्धित विषयवस्तुमा त्यस्तो किसिमको इस्युहरू आयो, मुद्दाहरू आयो भने त संसदीय छानबिन समिति बाट टुङ्ग्याउँदाखेरि जनताको सार्वभौम संसद हो, जनताले पठाएको प्रतिनिधिहरू छन् त्यहाँ, जनताले पठाएकै प्रतिनिधिहरूबाट चाहिँ त्यस्ता कुराहरू टुङ्गियो भने उहाँलाई पनि अझै सजिलो। त्यस कारणले अन्य थर्ड पर्सनलाई ल्याउनु भन्दा उहाँकै समकक्षी अब के अरे प्रतिनिधि सभा सदस्यहरूको उपस्थितिमा त्यो विषयमा आपसमा चाहिँ छलफल गरेर बहस गरेर उहाँलाई चाहिँ क्लियरेन्स गर्दाखेरि राम्रो नि त। नभए त हिजो अस्ति भर्खरै गृहमन्त्रीको चाहिँ छानबिन आयोग जस्तै हुने भयो त।
2: गृहमन्त्रीले त क्लिन चिट लिएर आउनुभयो नि त, गृहमन्त्रीमाथि त तपाईँहरूको आरोप मात्र रहेछ नि त, उहाँले त केही पनि गर्नुभएको रहेछ, त्यो त सिस्टमको कमजोरी रहेछ नि त नरेनजी।
10: होइन, त्यो त त्यो विषयवस्तु अब सिस्टमको कमजोरी थियो थिएन त्यो उहाँले नै जान्ने विषयवस्तु हो, किनभने उहाँ आफै गृहमन्त्री हुनुहुन्छ। तर गृहमन्त्रीको नाममा जुन के अरे आएको विषयवस्तुमा छानबिन गर्ने आयोग त एउटा डमी आयोग त हो, जुन चाहिँ अब प्रधानमन्त्रीले अब सुदनजीले अथवा अन्यले जे भन्यो त्यही कुरा गर्ने त भएन, निष्पक्ष छानबिन गर्ने टाइपको समिति त होइन नि त त्यो। त्यस कारणले हामीले सुरुमै भनेका थियौँ त्यहाँनिर चाहिँ नि रहेका सदस्यहरूले सत्ताको डर अथवा सत्ताको त्रास अनि सत्ताको आशमा चाहिँ नि तपाईँहरूको छानबिन को विषयवस्तु चाहिँ के अरे त्यसमा नफसोस् है भनेर त हामीले सदनमै उहाँहरूलाई सचेत गराएको थियो, तर आखिरीमा हामीले शङ्का गरे बमोजिम नै भयो, यस्तै हुन्छ भन्ने थाहा थियो। यो कुराको
2: गृहमन्त्री फेरि फर्किनुहुन्छ, धोइबकाली गरेर ल्याइन्छ भन्ने थाहा थियो तपाईँहरूलाई? गृहमन्त्री आउने कुरामा तपाईँ ढुकाउनुहुन्थ्यो, प्रतिवेदन त सार्वजनिक भएको छैन नि त फेरि,
10: होइन? अब गृहमन्त्रीले यो विषयको संकेत चाहिँ पहिले नै दिनुभएको थियो, कसरी भने अब छानबिन आयोग गठन भयो, छानबिन आयोगले प्रतिवेदन बुझाउने बित्तिकै म कम ब्याक हुन्छु भनेर त उहाँले उहिले नै भनिसक्नु भएको थियो, पहिले नै संकेत
2: त्यो त क्लियर नै थियो। उहाँको सचिवालयले नै काम गरिरहेको थियो नि त गृह मन्त्रालयमा, उहाँका सुखीहरू नै त्यहाँ काम गरिरहेको थिए, होइन?
10: गरिराखेकै थियो। अब त्यस कारणले गर्दाखेरि यो पनि बनाऊ समिति हुन्छ, सरकारले गठन गर्ने जति पनि अहिलेको समिति छ त्यो समितिप्रति हाम्रो विश्वास छैन। किन छैन भनेदेखि यही कुराले प्रमाणित गर्यो नि त, गृहमन्त्री सुदन गुरुङको विषयमा उठेका विषयवस्तु दियोस् उहाँलाई सफाई त दियो, तर यो त बनी बनाऊ हो नि त, अझ कुनै छानबिन भएन, एउटा औपचारिकता पुरा गर्ने मात्रै भयो नि त हो। त्यस्तै औपचारिकता पुरा गर्ने मात्रै समितिले काम गरेर त उहाँको पनि राम्रो हुँदैन नि त। गृहमन्त्रीले अहिले सफाई पाउनु भए तापनि अब उहाँमाथि त प्रश्न त रहिरह्यो, किनभने उहाँले आफ्नै दायाँ आँखाको चालले चाहिँ नै नचाउने खालको समिति आयोग अथवा छानबिन समिति बनाएपछि अब त्यसले दिएको प्रतिवेदन उपर त अरू सर्वसाधारण जनता, सार्वभौम जनता, मिडिया होइनदेखि लिएर अन्य क्षेत्रहरू त विश्वस्त हुन सकेनन् नि त। त्यही कारणले अर्थमन्त्रीमाथि उठेको विषयवस्तु पनि त्यो आफ्नो पनि बनाऊ डमी टाइपको चाहिने छानबिन आयोगले सफाई दिनुभन्दा त संसदीय समितिले छानबिन गरेर उहाँलाई सफाई दियो सक नीट एन्ड क्लिन
2: हुन्छ। अब तपाईँहरू चाहिँ सजिलै तरिकाले संसद चल्न दिनुहुन्छ, तपाईँहरूको संसदीय दलका नेता भीष्मराज आङदामेले त अस्ति खरै दिनुभयो नि त होइन सदनमा?
10: होइन, अब उहाँले दिन जरुरी थियो, हामीले समय पर्खेर मात्रै बसेका थियौँ, होइन?
2: अनि उहाँले भने जस्तो चाहिँ अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई बोलाएर होइन त्यहाँ चाहिँ अब मतदानै गर्ने स्थिति आयो भने पनि 181 जनाले चाहिँ होइन नेपालले भारतको सीमा मिचेकै हो भन्ने ठाउँमा चाहिँ ढ्याबढ्याब हान्नुहुन्थ्यो त्यहाँ चाहिँ मतदान गर्नुहुन्थ्यो होला म अनुमान गर्न सक्छु भने चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशको चिन्ता छैन भन्ने खालको भान भएको हो तपाईँहरूलाई चिन्ता छैन देशको जनताको पक्षमा
10: त्यो त हामीलाई मात्रै भएको होइन त्यो किसिमको भान त सर्वसाधारण तल भुइँ मान्छेहरूलाई पनि भएको छ अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य जति हुनुहुन्छ नि उहाँ त सत्ताको अब जोस आफ्नो भूमिका र जिम्मेवारी के हो भन्ने विषयवस्तु भन्दा पनि सभामुखले भनिराखेको सभामुखले आफ्नो अनाउन्स गरिराखेको विषयवस्तुहरूमा ढ्याबढ्याब गरिराख्नु भएको हुन्छ कि त्यसो भएको केमा ताली हान्ने केमा ताली
2: त आफ्ना आफ्नाले बोल्दाखेरि सबैले हान्छन् नि आङ्दामेजी बोल्दाखेरि तपाईँले पनि ढ्याबढ्याब हान्नुभयो नि त हान्नु
10: होइन राम्रो कुराहरूमा हान्ने हो नराम्रो कुराहरूमा होइन देशको सीमा हाम्रो नेपालले मिचेको छ भनेर सीमा विवादलाई चरम उत्कर्षमा पुर्याउने बेलामा ताली हान्ने विषयवस्तु होइन नि त त्यो त त्यसो भएको हुनाले विवेक भनेको उहाँलाई एउटा प्रशिक्षण चाहिँ के दिइएको रहेछ भने अस्ति यो स्टाफ कलेजमा अनि माथिको के अरे सोल्टी होटलमा उहाँलाई दिएको प्रशिक्षण चाहिँ सभामुखले अथवा आफ्नो पार्टीका कसैले गर्ने बित्तिकै ताली ठोकिहाल्नुपर्छ है भन्ने किसिमको उहाँलाई प्रशिक्षण दिइएको रहेछ त्यही प्रशिक्षण अनुसार चाहिँ उहाँहरू गर्दै हुनुहुन्छ तर आफ्नो विवेक प्रयोग गरेर कुन विषयवस्तु देशका निम्ति हो कुन विषयवस्तु देशको विरुद्धमा छ कुन विषयवस्तु जनताको पक्षमा छ कुन विषयवस्तु जनताको विरुद्धमा छ भन्ने किसिमको हाम्रो स्वविवेक हुन्छ नि एउटा जनप्रतिनिधि भएर निर्वाचित भएर आइसकेपछि त जनताको प्रतिनिधि पनि त हो नि राष्ट्रिय स्वतन्त्र पार्टीको उहाँहरू प्रतिनिधि हो आफ्नो ठाउँमा छ आफ्नो पार्टीको जिम्मेवारी पनि वहन गर्नुपर्छ तर आफ्नो पार्टीको जिम्मेवारी वहन गर्ने सन्दर्भमा राष्ट्रद्रोह देश विरुद्ध होइन चाहिँ नि सीमा जस्ता यस्ता गम्भीर विषयवस्तुहरूमा अलिकति आफ्नो विवेक प्रयोग गर्नुपर्छ भन्ने कुरा हो त्यही कुराको कटाक्ष गर्नुभएको हाम्रो संसदीय दलको नेताले त्यही भएको हुनाले अब उहाँहरूको यथार्थ चरित्र चित्रण उहाँले त्यो गर्नुभयो हामीले गरिरहेछौँ त्यो भएको हुनाले अब मैले फेरि अर्थमन्त्रीसँगै कुरा जोडेँ अर्थमन्त्रीसँग उठेको विषयवस्तुमा जे जसो सत्य असत्य अर्थमन्त्रीप्रति हाम्रो आशंका छैन तर बजारमा कुरा आएपछि सञ्चार माध्यममा कुरा आएपछि जनतामा त्यो जनताको कानमा त्यो हो देश विरुद्ध होइन चाहिँ नि सीमा जस्ता यस्ता गम्भीर विषयवस्तुहरूमा अलिकति आफ्नो विवेक प्रयोग गर्नुपर्छ भन्ने कुरा हो त्यही कुराको कटाक्ष गर्नुभएको हाम्रो संसदीय दलको नेताले त्यही भएको

0: सक्नुहुन्छ उहाँहरू। तर यो झिनो मसिनो कुरा होइन, राष्ट्र सञ्चालनको क्रममा एउटा अर्थमन्त्रीमाथि लागेको यस्ता किसिमको आरोप झुटै होला नि, तर त्यो झुटो सही भनेर प्रमाणित त गर्नु पर्यो नि त, भन्ने कुरा हो। खेमजी
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। केरुङजी नमस्कार।
0: धन्यवाद खेमजी।
1: उहाँ हुनुहुन्छ नेपाली कंग्रेसका नेता सांसद नरेन्द्र केरुङ, आज श्रोता नेपाली भाषामा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: मरेको के हो?
3: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स ल ल ल उठाउ त उठाउ ल लगिहाल लगिहाल।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घड़ीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510 63 802, 98510 63 802।
7: लस्सो है मेहबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटार की टनेलमा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चौधरी। सम्पर्क नम्बर चाहिँ 01052 470 असेम 98511 87 882 फोन सिङजिम सेगो है रोमा।
6: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
8: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
6: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
8: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
6: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98494131 11, 98494131 11।
9: रेडियो बिहानी 97.6 MHz।
1: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कानूनका जानकार, अधिवक्ता मधु कुमार चौलागाईजी हुनुहुन्छ। चौलागाई सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
10: धन्यवाद।
1: होइन

0: ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई आफ्नो पार्टीको नेता प्रधानमन्त्री सभापति बोलिसकेपछि संसदमा दायाँ बायाँ नहेरिकन ड्याबड्याब मात्र गर्नु भन्ने प्रशिक्षण दिएको
1: त्यस्तो होइन बोल्नुपर्ने कुरामा बोल्नुहुन्छ, नबोल्नुपर्ने कुरामा बोल्नुहुन्छ।
0: भर्खर अहिले कंग्रेसका सांसद नरेन्द्र केरुङजीले त त्यही भन्नुभयो त उहाँहरूलाई प्रशिक्षण नै यस्तो रहेछ भनेर।
1: होइन, उहाँहरूले हिजो सिकेको जे हो आफूले सिकेको कुरा अरूले पनि त्यही गर्छ होला भन्ने उहाँहरूलाई लाग्छ। हाम्रो त्यस्तो कुरा होइन, हामी सरकारले गरेका राम्रो कामको खुलेर समर्थन गर्छौ, नराम्रो कामको हामी खुलेर विरोध गर्छौ।
0: अनि नेपाली कंग्रेसकै संसदीय दलका नेता भीष्मराज आङदामेले पनि त तपाईँहरूमाथि त निकै ठूलो आरोप लाउनुभयो नि त सदनबाट, होइन रोस्टमबाट।
1: प्रतिपक्षको धर्म नै आरोप लगाउने हो, उहाँहरूले कहिले पनि रचनात्मक सुझाव दिन जान्नु भएन, त्यही कारणले त हामी आज यो अवस्थामा छौ। उहाँ प्रतिपक्षहरूले रचनात्मक सुझाव दिन चाहेको थियो, सुझाव दिन जानेको थियो भने त आज हामी यो अवस्थामा हुँदैनथ्यौं, हाम्रो परिवेश फेरिन्थ्यो होला नि।
0: आङदामेजीको चिन्ता त राष्ट्रिय स्वतन्त्र पार्टी देश जनता र राष्ट्रको पक्षमा छैन, उसले बाटो बिरायो भन्ने छ।
1: होइन, यसो हो, उहाँहरूले आफ्नो पार्टीको चिन्ता गर्दा हुन्छ, हाम्रो पार्टीको उहाँहरूले चिन्ता गर्नु पर्दैन। हामी देश र जनताप्रति प्रतिबद्ध छौं, देश र जनताको हितमा हामी जहिले पनि अग्रसर भएर लागिरहेका छौं। उहाँहरूले आफ्नो चिन्ता गर्दा हुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ता उहाँहरूले गर्नु पर्दैन, त्यो चिन्ता हामी आफै गरिरहेछौं।
0: होइन, प्रधानमन्त्रीको अभिव्यक्तिमा पनि त तपाईँहरूले कसरी चयन भएको क्या, केही पनि बोल्नु भएन त त्यसो भए।
1: होइन, यस्तो छ, तपाईँको प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा हामीले पटक पटक बोलेका छौँ, हामीले बोलेका कुराहरू उहाँ सुन्नुहुन्न र हामीले बोलेका कुराहरू उहाँ सुनाउनुहुन्न, सुन्नुहुन्न र सुनाउनुहुन्न, अनि उहाँले नसुन्ने र नसुनाए पछाडि कसले सुन्ने कसले देख्ने फेरि।
0: होइन, प्रधानमन्त्रीजीले त सीमाको विषयमा बोलेको अभिव्यक्ति त फिर्ता लिनु पर्दैन र भनेर रेकर्डबाट हट्नु पर्दैन। केपी ओलीले तत्कालीन बेला चाहिँ केही शब्दहरू बोल्दा चाहिँ संसदका रेकर्डबाट हट्ने, आज प्रधानमन्त्रीले चाहिँ यस्तो गैर जिम्मेवार भाषा बोल्दा नहट्ने भन्ने छ नि त प्रतिपक्षीहरूको त माग त।
1: होइन, यस्तो है, यो सीमा विवादको विषय चाहिँ के हो भने, सीमा विवाद भनेको विषय चाहिँ सीमामा विवाद कतिखेर सिर्जना हुन्छ भन्दा कि त्यो राजनीतिक रूपमा सिर्जना हुन्छ कि त्यो सामरिक महत्वको कारणले सिर्जना हुन्छ। यहाँ हाम्रो विषय त्यो होइन, हाम्रो र छिमेक राष्ट्र भारतको बीचको विवाद भनेको नागरिक स्तरमा भएको विवाद हो। नागरिकहरूले यताका नागरिकले उताको केही ऊ गर्ने भोग गर्ने, उताका नागरिकले यता केही भोग गर्ने, त्यो आधार छ। केही ठाउँहरूमा हाम्रा सीमाहरूमा स्तम्भहरू सारिएका छन्, त्यो केही ठाउँहरूमा सीमा स्तम्भहरू सारिएको छ, त्यो विषय भनेको चाहिँ दुई देशका बीचमा कूटनैतिक रूपमा समाधान गर्ने विषय हो, जसको लागि सरकारले कूटनैतिक नोट जारी गरेको छ, भारत सरकारले पनि कूटनैतिक नोटको जवाफ दिएको छ। अब यो विषयमा द्विपक्षीय सहमतिका आधारमा टुङ्ग्याउने भनेर हाम्रो पार्टी सभापति भारत भ्रमणमा रहेको बेला पनि इन्डिया र नेपालका बीचमा कायम कुराकानी भएको छ। अब यो विषयलाई लिएर फेरि यसलाई अतिरञ्जित गर्नुपर्ने, यति धेरै उहाँहरू डराउनु पर्ने के जरुरी भने।
0: अनि यसको मतलब तपाईँले भन्न खोजेको सीमा सम्बन्धीका बहसहरूमा सीमापार अतिक्रमण र राज्यद्वारा भू अतिक्रमणका विषयमा प्रधानमन्त्रीले बोल्न जान्नु भएन, त्यो विषय चाहिँ छुट्याउन सक्नु भएन वा चिप्लिनु भयो, होइन यो कुरा त क्लियर भयो। त्यसो भए
1: त्यसो पनि होइन, त्यसो पनि सबभन्दा पहिला हामीले सीमा पार अतिक्रमणका विषयहरूलाई कसरी हेर्नुपर्छ भने, ती दुई किसिमका हुन्छन्। एउटा नागरिक स्तरबाट एकले अर्काका भूमिमा तपाईँको चाहिँ अतिक्रमण गर्ने कुरा हुन्छ भनेको, त्यो अकुपाई गर्ने भन्छ नि, अकुपाई गर्ने, त्यसलाई चाहिँ खेती किसानीका लागि अकुपाई गर्ने हुन्छ। एउटा राज्य स्तरबाट सैन्य उपस्थितिमा सामरिक महत्वको क्षेत्र भएको क्षेत्रहरूमा आफ्नो राज्यको तर्फबाट उपस्थित गरेर हुन्छ। यहाँ राज्यको तर्फबाट उपस्थित भएर भएको विषय होइन कि नेपाल र इन्डियाको बीचको विवाद भनेको, यहाँ नागरिक स्तरबाट यताको उता उताको यता, जस्तो हिजो अस्ति मात्रै हामीले दोधारा चाँदनीको विषय देखिरहेछौँ, सुस्ताको विषय देखिरहेछौँ, होइन त्यहाँ
0: सुस्ताको विषयमा त नेपालीहरूले प्रतिकार नगरेको भए हेर्नुहोस् त, वर्दीधारीहरू चाहिँ त्यसरी चाहिँ प्रवेश गरेका छन् होइन भारतबाट एसएसबीहरू, यो कुराले दुख्दैन भने सरकार।
1: यो चाहिँ के हो त भन्दा, वर्दीधारीहरू प्रवेश गरिसकेपछि नागरिकले त्यसको प्रतिकार गरे, राज्यको उपस्थिति त्यहाँ भएन, त्यो चाहिँ गलत कुरा हो फेरि, किनभने राज्यको उपस्थिति हुनुपर्छ, त्यहाँ सीमामा राज्यको उपस्थिति हुनुपर्छ, द्विपक्षीय बीचमा फेरि उहाँहरूका बीचमा वार्ता हुनुपर्छ, राज्य स्तरका वार्ताहरू हुनुपर्छ र ती वार्ताबाट समाधान गर्नुपर्ने स्थिति आउनुपर्छ। नागरिकहरूले नै प्रतिकार गर्ने स्थिति चाहिँ आउनु हुँदैन, किनभने नागरिकहरूले प्रतिकार गर्ने नागरिकहरू, नागरिक स्तरबाट एक नागरिकले अर्को देशको नागरिकमाथि अतिक्रमण गर्ने आक्रमण गर्ने त्यो परिस्थिति सिर्जना भयो भने त्यो राम्रो हुँदैन। तर यहाँ नेपाल र भारतको बीचमा त्यस्तो अवस्था होइन, यहाँ त नागरिक स्तरबाट नागरिक स्तरमा भोगाधिकार गर्ने कुरा मात्रैसँग विवादित छ, केही ठाउँहरूमा बाहेक जहाँ कई ठाउँमा चाहिँ सीमा स्तम्भहरू यताउता भएका छन् ती सीमा स्तम्भहरूको विषय त अब नेपाल र भारतको बीचमा छलफल भएर त्यस पछाडि उहाँहरूको बीचमा लगेरलाई चाहिँ हामी सौहार्दपूर्णबाट ढङ्गबाट दुई देशका प्राविधिकहरूको नापजाँचबाट टुङ्ग्याउने भन्ने कुरा भएकै छ त
0: होइन अहिलेको अवस्थामा त अब संसदमा एउटा आवाज पनि उठ्या छ तपाईँलाई थाहा छ श्रम संस्कृति पार्टीका अध्यक्षले त अब सीमामा सेना पठाऊ सेनालाई नपठाउनु पर्ने कारण के यो कहाँ लेखिएको छ पठाउनु हुन्न भनेर सीमा जोगाउनका निम्ति त उनीहरूको उपस्थिति किन नहुने बुझ्नका लागि पनि किन जान नपाउने भन्ने आवाज उठिरहेछ नि त अहिले होइन
1: होइन सबभन्दा पहिलो कुरा उहाँहरूले जहाँको विषयमा कुरा उठाइराख्नु भएको छ त्यो विषय अहिलेको विषय होइन धेरै पुरानो विषय जुन विषय महाकालीको विषयमा अनि त्यस पछाडि लिपु लेक लिम्पू लिम्पिया झुडाको विषयमा तपाईँको महाकालीलाई यो देशको भूभाग हो भनेर खण्डित गरिदिने काम त आज ती साथीहरू जो रोस्टममा उभिएर बसेका छन् जो रोस्टममा उभिएर देशको यति धेरै चिन्ता गर्नुहुन्छ उहाँ साथीहरूको हिजोको नेतृत्वले गरिदिएको हो नि उहाँहरूले भने होइन पानी आधा आधा होस् नदी साझा होस् महाकाली नदी साझा हो पानी आधा आधा हो कसले भनिदिएको त्यो नेपालको अखण्ड भूभागलाई महाकाली नदी साझा हो भनेर किन भनिदिएको जसको कारणले आज त्यहाँ समस्या आएको हो नि नेपालको अखण्ड भूभाग थियो नि त त्यो भूभागलाई खण्डित गर्ने काण्ड उहाँहरू गरे त्यो विषय पनि आखिर लिनुहुन्छ उहाँहरू तर सेना राख्ने विषय भनेको चाहिँ त्यस्तो परिस्थिति नेपाल र भारतको बीचमा सिर्जना भएको छैन उहाँहरूले नेपाललाई उत्तेजित गराउन खोजिराख्नु भएको छ कसको स्वार्थमा त्यो कुरा बोलिराख्नु भएको छ उहाँहरू उहाँहरूले नेपाललाई र इन्डियाको बीचमा सेनाको स्तरमा राज्य स्तरमा एउटा खालको विवाद सिर्जना गर्न खोज्नु भएको छ यो बिल्कुल हुन दिँदैनौँ हामी किनभने यसलाई हामीले कूटनैतिक रूपमा नै स्वीकार समाधान गर्नुपर्छ कूटनैतिक रूपमा नै स्वीकार गरेर जानुपर्छ र कूटनैतिक रूपमा नै यसलाई समाधानका बाटाहरू खोज्नुपर्छ
0: होइन अब दुई देश बीचको कूटनीतिक विवाद सीमा विवादका विषयहरू डिप्लोमेटिक तरिकाले अगाडि बढाउँ र व्यापारिक हिसाबले चाहिँ सामरिक हिसाबले अगाडि जाउँ भनेर तपाईँको पार्टी सभापतिले भन्दै गर्दाखेरि अब हामीले सीमाका विषय भन्दा पनि वान टू वान कनेक्टिभिटीका कुरा र व्यापारिक कुराहरूमा चाहिँ भारतसँग डिल गर्न पर्ने बेला भएन भने यो सीमै सीमाका कुरा मात्रै उठाएर चाहिँ अन्य कुराहरू प्रभावित हुन थाले भन्ने आशयसहित उहाँले बोल्नु भएको छ अब के सुधार हुन्छ सम्बन्धहरूमा
1: होइन बहुपक्षीय सुधारहरू गर्नुपर्ने अवस्था छ त्यसकारण नै हाम्रो पार्टी सभापति त्यो बोल्नु भएको हो किनभने यहाँ समस्या एक ठाउँमा मात्रै छैन समस्या सीमामा मात्रै होइन समस्या व्यापारमा पनि छ समस्या नागरिकहरूको बीचमा पनि छ समस्या रोटीबेटीका विषयमा पनि छ समस्या नागरिकताका विषयमा पनि छ यो यावत समस्या हिजो चाङ्लाएर राखिदिनु भएको छ आज हामी बिस्तारै त्यसलाई पर्खेल्दैछौँ भनेपछि समय लाग्छ उहाँहरूले त्यसलाई धैर्यता गर्न नसक्ने पर्खन नसक्ने अनि खाली गाली मात्रै गर्ने र राज्यलाई उत्तेजित बनाउन मात्रै खोज्ने यो चाहिँ अभिष्टता के हो उहाँहरूको त्यो बुझ्न सकिरहेको छैनौँ कि हामी
0: आसियाको माटोबाट सबैका लागि धेरै धेरै धन्यवाद नमस्कार मधु कुमार चौला
1: समय दिनुभयो धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधु कुमार चौलालाई आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेमबम बिता चाहन्छु नमस्कार

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 9860248543
6: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याल छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
6: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नु होला नि
5: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004337
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
0: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
2: भिटामिन डी,
0: भिटामिन बी12,
2: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न,
1: धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा

0: फोन नम्बर 9845556656 अनि 9828049215 मा फोन गरेर जानुस् है।
1: धादिङ बेसिकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
2: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
1: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरन बजार, अरुण खोला।
2: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घड़ीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9855063802 9855063802।
4: राष्ट्रको लागि बक्सिङ,
5: स्वास्थ्यको लागि बक्सिङ,
4: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
5: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
4: समय बिहान र बेलुका।
5: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841465649 9841465649।
4: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-5-11-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: बाबा म टाढो स्कुल जान्न,
4: म पनि स्कुल जान्न। मम्मी
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454,
8: 9861975547।
9: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: होइन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: मैले अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 01052542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
4: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
4: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
4: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
5: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो फापर जुनेलु कागुनो लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा। यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको

0: डाक्टर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
2: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिङ्जिम सेगो है रोमा।
3: बाबा म चाहे स्कुल जान्न
4: म पनि स्कुल जान्न मम्मी
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
7: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
8: 98167045 47।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रासोपा प्रदेशको नेतृत्व छान्नमा व्यस्त, बागमतीमा भोटिङ मेसिन मार्फत मतदान, लुम्बिनीमा देवराज पाठकको नाममा सर्वसम्मति प्रयास।
0: बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू, आगामी फागुनसम्म बर्खे मकैको समेत समर्थन मूल्य तोकिने।
1: निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले सुदूरपश्चिममा सड़क निर्माण प्रभावित, 70% भन्दा बढ़ी आयोजनाको काम ठप्प।
0: अमेरिका र इरान युद्धविराम सम्झौताको नजिक, केही समयमै युद्ध अन्त्यको घोषणा गरिने दुवै देशका अधिकारीको दावी।
1: र फिफा विश्वकपमा आयोजक अमेरिकाको विजय शुरूआत, क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच 1-1 गोलको बराबरी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। बागमती प्रदेशमा रोकिएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश नेतृत्व छान्ने काम आज निर्वाचन मार्फत हुँदैछ। केही बेरपछि काठमाडौँमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने तयारी छ। नयाँ नेतृत्व चयनका लागि अघोषित प्यानल बनाएर प्रतिस्पर्धा हुन लागेको छ। सभापतिका लागि डाक्टर अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्रीको उम्मेद्वारी परेको छ। रासोपा बागमतीका नेताहरूको अनुसार चारमध्ये मुख्य प्रतिस्पर्धी लामिछाने र अर्याल देखिएका छन्। लामिछाने हाल प्रदेश सभापति र अर्याल प्रवक्ता हुनुहुन्छ। सभापतिका यी दुई प्रतिस्पर्धीले आफ्नो प्यानल घोषणा गरेर अगाडि बढ़ेका छन्। जेठ 26 हेटौडामा शुरू भई एक दिन पछि रोकिएको अधिवेशनको मतदान आज हुन लागेको हो। पार्टीको निर्वाचन आयोगका अनुसार 1300 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुँदैछन्। यस्तै पार्टीको लुम्बिनी प्रदेश अधिवेशन आज शुरू हुँदैछ। दाङको घोराई स्थित उद्योग वाणिज्य संघमा अधिवेशन हुनेछ। अधिवेशनमा झण्डै 900 प्रतिनिधि सहभागी हुनेछन्। सहमहामन्त्री विपिन कुमार आचार्यले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना न्यून छ। देवराज पाठक, शालिकराम घिमिरे, गोपाल घिमिरे, मधु अर्याल, गणेश पौडेल, मंजु गिवाली, राजकुमार सुवेदी र नीलराज अधिकारी अहिलेका मुख्य आकांक्षी देखिएका छन्। पाठकको नाममा सर्वसम्मतिको प्रयास भइरहेको छ। हिजो राति भएको निर्वाचनमा गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भइसक्नु भएको छ।
1: कृषि वन तथा वातावरण मन्त्रालयले बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको छ। प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य तथा न्यूनतम खरीद मूल्य निर्धारणका लागि निर्देशिका जारी गर्दै सरकारले किसानले आफ्नो लागत, सम्भावित आमदानी तथा बजार अवस्थाका आधारमा बाली छनौट गर्न सक्ने व्यवस्था गरेको हो। अब सरकारले तोकेको मूल्य अनुसार त्यही बाली लगाउने वा अन्य विकल्प खोज्ने भन्नेबारे निर्णय गर्न सक्ने मन्त्री गीता चौधरीले बताउनुभयो। आर्थिक वर्ष 2082-83 लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य मन्त्री परिषदबाट स्वीकृत भइसकेको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि वर्षे मकैको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया अघि बढ़ाएको छ। यसअघि वर्षे मकैको न्यूनतम समर्थन मूल्य तोक्ने व्यवस्था नभएको उल्लेख गर्दै मन्त्रालयले आगामी फागुन मसान्तभित्र मूल्य निर्धारण सम्बन्धी प्रस्ताव मन्त्री परिषदमा पेश गर्ने तयारी गरेको छ। उखुको हकमा आर्थिक वर्ष 2082-83 लागि न्यूनतम खरीद मूल्य मन्त्री परिषदको 2082-22 गतेको निर्णयबाट निर्धारण भइसकेको छ।
0: पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सड़क योजना प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्रनगर अन्तर्गत संचालनमा रहेका कालोपत्र सम्बन्धी अधिकांश आयोजनाको काम अगाडि नबढ्दा चालू आर्थिक वर्षको पूँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। अलकत्रा बिटुमिन लगायत निर्माण सामग्रीको अभावले निर्माण अगाडि बढ़न नसकेको हो। सड़क डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिश प्रसाद जोशीका अनुसार ठेक्का सम्झौतामा मूल्य वृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजना ठप्प अवस्थामा पुगेका हुन्। अत्तरिया सहजपुर सड़क खण्डको 31.06 किलोमिटर आवधिक मरमत कार्य पूर्ण रूपमा बन्द छ। यस्तै वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरका 9 वटा सड़क योजनाको कालोपत्र निर्माण रोकिएको छ। गड्डाचौकी चिसापानी सड़क खण्डमा नियमित पटकेप मरमत तथा स्तरोन्नति कार्य आंशिक रूपमा मात्रै सञ्चालन भइरहेको छ। निर्माण सामग्रीको मूल्य वृद्धि सम्बन्धी नीतिगत निर्णय छिट्टै नभए चालू आर्थिक वर्षभित्र धेरै आयोजना सम्पन्न हुने सम्भावना न्यून रहेको बताइएको छ।
1: कालीकोट जिल्लाका 9 वटा स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। जन्मदेखि 5 वर्ष मुनिका बालबालिका 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप लगाएको सुनिश्चित भएपछि जिल्लाका 9 वटा स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। खानाचक्र, राजकोट, तिला, गुफा नगरपालिका सहित महावै, पचाल, झरना, सन्नी, त्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरिसकिएको छ। हिजो पलाता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेपछि सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित बनेका छन्। यस्तै हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताउनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सेफ सन्तोष शाह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गैराती जनकपुरबाट पक्राउ गरेको हो। शाहमाथि गैरी धारा स्थित एक रेस्टुरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो। उनीसँगै सोही कसुरमा नारायण शाह पनि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौँले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। विगत केही समयदेखि प्रत्यक्ष सैन्य युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन्। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुनः खुला गर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। दुवै देशका उच्च अधिकारीहरूले कूटनीतिक प्रयास सकारात्मक दिशामा अगाडि बढ़ेको र आगामी केही दिनभित्रै समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने पुष्टि गरेका हुन्। इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले सरकारी टेलिभिजन मार्फत वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिँदै आगामी केही दिनभित्रै घोषणा हुने बताउनुभयो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य भएको र सहमतिको निकै नजिक पुगेको घोषणा हिजो नै गर्नुभएको थियो। अहिले इरानले पनि त्यसको पुष्टि गरेको हो। यो युद्ध गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणबाट शुरू भएको थियो। त्यसको जवाफमा इरानले इजरायल र खाड़ी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि हमला गर्नुका साथै विश्वको झण्डै 20% तेल र तरल प्राकृतिक ग्यास ओसार पसार हुने मुख्य जलमार्ग हर्मुज ठप्प पारेको थियो। गत अप्रेलमा युद्धविरामको सहमति भए पनि दुवै देशबीच छिटफुट आक्रमणहरू जारी थिए, जसमा यसै साता भएका दुई चरणका जवाफी हमलाहरू समेत सामेल छन्।
1: अब खेल समाचार. फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र अमेरिकाले विजय शुरूआत गरेको छ. आज बिहान लस एन्जलस स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वे विरूद्ध 4-1 गोलन्तरको प्रभावशाली जीत निकालेको हो. आत्मघाती उपहार गोलबाट अग्रता लिएको अमेरिकाका लागि फोलरिन बालोगनले 2 तथा गियोभानी रेयनाले 1 गोल गरे. पाराग्वेका लागि मौरिसियोले सान्तोना गोल फर्काएका थिए. त्यसअघि आज बिहान सम्पन्न खेलमा अर्को आयोजक राष्ट्र क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग बराबरी खेलेको थियो. क्यानाडाको टोरन्टो स्टेडियममा आज भएको समूह बी को पहिलो खेलमा क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनाले 1-1 गोलको बराबरी खेलेका हुन्. यससँगै दुवै टोलीले समान 1-1 अंक बाँडेका छन्. खेलको 21 मिनटमा जोभो लुकिसले हेडर मार्फत गोल गर्दै बोस्निया एण्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए. खेलको 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो. क्यानाडाका काइल लारिनले 1 गोल गर्दै खेललाई बराबरीमा ल्याए. त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन्.
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: रासोपा प्रदेशको नेतृत्व छान्नमा व्यस्त. बागमतीमा भोटिङ मेसिन मार्फत मतदान. लुम्बिनीमा देवराज पाठकको नाममा सर्वसम्मति प्रयास.
0: बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू. आगामी फागुनसम्म बर्खे मकैको समेत समर्थन मूल्य तोकिने.
1: निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले सुदूरपश्चिममा सड़क निर्माण प्रभावित. 70% भन्दा बढ़ी आयोजनाको काम ठप्प.
0: अमेरिका र इरान युद्धविराम सम्झौताको नजिक. केही समयमै युद्ध अन्त्यको घोषणा गरिने दुवै देशका अधिकारीको दावी.
1: र फिफा विश्वकपमा आयोजक अमेरिकाको विजय शुरूआत. क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच 1-1 गोलको बराबरी.
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. धर्मराज र रविन्द्र विदा हुन्छौ. नमस्कार.
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ.
7: रङमाजे आरसीसी दिम गोरा चहरा दिम प्रे रखोरमा नगफारममा असिम चमटारकी ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोलरी. सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिङ जिम सेगो है रोमा.

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
8: 9861975547।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने 2 जना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटा र धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
9: राष्ट्रको लागि बक्सिङ,
1: स्वास्थ्यको लागि बक्सिङ,
9: आत्मरक्षाको लागि बक्सिङ,
3: जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
3: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगम श्रेष्ठ सम्पर्क नम्बर 9841564499 9841564499।
3: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
10: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
11: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
2: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
3: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01-52-36-45 र सम्पर्क मोबाइल नम्बर 98-5-11-74-102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन?

0: इत न्यू टिप टॉप हैंडीक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9841867664 9841867664
1: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त
2: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
2: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
3: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843007433 र 010590093 सम्पर्क गर्नुहोला नि
4: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007433
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010520470 9851878882 गल्छी बजारको लागि 010401316 र 920 बजारको लागि 9851209090 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनचोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98-510-63-802, 98-510-63-802।
5: के भयो के को हल्ला खल्ला हो यो
6: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
7: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
5: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
7: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
6: हो त है हामीले त ध्यानै नदिएको
7: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
8: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
0: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल युपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभीसी आलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि युपीभीसी र आलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
9: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 833 र 010 590 0 93 मा सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
3: छैन सर के सोचिरहनु भएको छ
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
3: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मिज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
5: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्य मा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनु को साथै पुराना झोलाहरु पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861705544
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै दार्जिलिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनचोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
5: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723
11: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्नी छ घर गहना बनाउने जिम्मा पनि माफलाई दिएको छ हैन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
5: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
13: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 010-520-3614 र 9860-5721-66
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: शर्मा। विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
3: 9851887882, गोल्छे बजारको लागि 0104031316 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062816 र 9810323754।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: हेलो,
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
9: हेलो, भन्नुहोस् त।
7: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भने रहेछ? के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, किन दिन्थे?
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
11: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
14: छैन सर, के सोचिरहनु भएको छ?
13: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
14: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
15: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
16: राष्ट्रको लागि बक्सिङ,
17: स्वास्थ्यको लागि बक्सिङ,
16: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
17: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
16: समय बिहान र बेलुका।
17: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
16: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
17: पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
16: समय बिहान र बेलुका।
17: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको, सिधै पाए।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।
10: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
11: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण सिबल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीडीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010
7: 40 31 16 र 920 बजारको लागि 9851 20 49 90 ओम टङ्कीश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्कीश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
14: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
14: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
7: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: लस्सो है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882।

का विशेषज्ञ डाक्टर टेकराज पन्थी द्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखाको समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ता द्वारा बाथ नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यताजौ आफै उता जाउँ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन सेवा

0: आरजोर्नी तथा नशा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: बाबा बाबा, म टाढो स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
6: 98167045 47।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: गाइएको चिया नष्ट। राष्ट्रपाको बागमती अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी। प्रदेश सभापतिका लागि चारजना बीच प्रतिस्पर्धा। नेकपा एमाले पार्टी शुद्धिकरण र पुनर्गठनको अभियानमा सुझाव संकलन शुरू। सात बुधे माग राख्दै प्रशिक्षार्थी र आवश्यक चिकित्सकको काठमाडौँमा प्रदर्शन। भक्तपुरको एक बालगृहबाट 8 बाल बालिकाको उद्धार। बालुवामा पुरिएर दाङमा मजदूरको मृत्यु। लेबनानका थप 20 क्षेत्र खाली गर्न इजरायलको आदेश। हर्मुज जलमार्ग बन्द भएसँगै तनाव उत्कर्षमा। पाकिस्तानबाट एक सातामा 700 बढ़ी अफगान कैदी जेलमुक्त। 3700 शरणार्थी स्वदेश फिर्ता। र विश्वकप फुटबलमा आज राति कतार र स्विजरल्याण्ड भिड्दै कतारलाई साथ जोगाउने अवसर। भोलि बिहान 5 पटकको च्याम्पियन ब्राजिल र मोरक्को खेल्ने।

0: Garima Vikas Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली network.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं बाजुरा र हुम्लाको विवादित क्षेत्रमा सशस्त्र प्रहरीको टोली पुग्यो सम्बन्धी खबरबाट बाजुरा र हुम्लाको सीमा क्षेत्रमा चर्किएको विवाद नियन्त्रण गर्न सरकारले परिचालन गरेको सशस्त्र प्रहरी बलको विशेष टोली आज विवादित क्षेत्र पुगेको छ जेठ 27 गते काठमाडौँबाट हिँडेको सशस्त्रको टोली आज हिमाली गाउँपालिका तीन लाम्पाटामा पुगेको हो केही दिन यता सो क्षेत्रमा सीमा विवाद बढेपछि हिजो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय गरेको छ लाम्पाटा पुगेको टोलीले अब त्यहाँ अस्थायी सुरक्षा बेस स्थापना गरी सीमा सुरक्षा र शान्ति सुरक्षा चुस्त बनाउने कार्य शुरू गर्नेछ यस विशेष टोलीलाई सशस्त्र प्रहरी बलको केन्द्रीय प्रधान कार्यालयले नै सिधै निर्देशन र आवश्यक समन्वय गर्नेछ यसैबीच रानीखर्कको सीमा विवादलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका बासिन्दाले अवरोध गरेको कर्णाली करिडोर अन्तर्गतको बाजुरा धुलाचौर सड़क खण्ड अन्तत आजदेखि सञ्चालनमा आएको छ सीमा विवादका कारण बाजुराका स्थानीय बासिन्दाले बिहिबारदेखि सड़क अवरूद्ध पार्दा हुम्ला नेपालगंज र सुर्खेतका लागि छुटेका यात्रुवाहक जीप तथा मालवाहक ट्रकहरू धुलाचौरमै अलपत्र परेका थिए पूर्वी नेपालका चार जिल्लासँग जोड़िएका नेपाल भारत सीमा स्तम्भहरूको मर्मत सम्भार र पुननिर्माणका विषयमा भारतको झापाको बिर्तामोडमा दुवै देशका अधिकारीहरूबीच समीक्षा भएको छ नापी विभागको आयोजनामा भएको बैठकमा झापा इलाम पास्थर र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरू र भारतका तर्फबाट बिहारको किशनगंज र पश्चिम बंगालको दार्जीलिङका डिस्ट्रिक्ट मजिस्ट्रेट सहितका अधिकारीहरूको सहभागिता थियो बैठकमा नदीको बहावले लड़ाएका र कमजोर भएका सीमा स्तम्भहरूको मरमत गर्ने सहमति हुनका साथै विगत तीन महिनामा भएका कार्यहरूको समीक्षा गरिएको छ यसबीच झापाको कचन कवल पास पाथामारी स्थित दश गजा क्षेत्रमा लगाइएको सुनकोशी चिया बगानका 65-65 चियाका बोटहरू नेपाल भारतका सुरक्षाकर्मीको संयुक्त गस्तीले फाँडेर हटाएको छ सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको बागमती प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ आज ढिलो गरी शुरू भएको मतदानमा झण्डै 1300 प्रतिनिधिहरू सहभागी हुँदैछन् विद्युतीय प्रणाली मार्फत भइरहेको मतदानका लागि 15 बुथहरू निर्माण गरिएको छ निर्वाचनको पहिलो चरणमा प्रदेश सभापति र प्रदेश समिति सदस्य चयन गरिनेछ भने दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुनेछ बागमती प्रदेश सभापतिका लागि डाक्टर अश्युत्तम लामिछाने उत्सव अर्याल कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्रीले उम्मेद्वारी दिनुभएको छ जसमा हालका प्रदेश सभापति डाक्टर लामिछाने र प्रवक्ता अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ राष्ट्रपाको विधान अनुसार 65 सदस्य बागमती प्रदेश समितिमा सभापति उपसभापति महामन्त्री र दुईजना सहमहामन्त्री निर्वाचन मार्फत चुनिनुपर्ने व्यवस्था रहेको छ नेकपा एमाले पार्टी शुद्धिकरण सुदृढ़ीकरण रूपान्तरण तथा पुनर्गठनका लागि प्रदेश स्तरबाट सुझाव संकलन शुरू गरेको छ गत फागुनमा सम्पन्न स्थानीय निर्वाचनको समीक्षा गर्दै पार्टी र जनता बीचको सम्बन्ध थप सुदृढ़ बनाउन पार्टीले यो अभियान थालेको हो एमाले केन्द्रीय प्रसार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित 15 सदस्य कार्यदलले आज काठमाण्डुमा बागमती प्रदेश संगठन कमिटिको समन्वयमा सुझाव संकलन कार्य शुरू गरेको छ कार्यदलले तय गरेको कार्यतालिका अनुसार असार 2 गते कोशी 4 गते लुम्बिनी 6 गते सुदूरपश्चिम 8 गते कर्णाली 11 गते गण्डकी 13 गते मधेश तथा असार 16 र 17 गते विशेष प्रदेशहरूमा सुझाव संकलन गरिनेछ यी प्रदेश स्तरीय भेलाहरूमा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहनेछ कार्यदलले आगामी असार 19 गतेसम्म जनसंगठन तथा केन्द्रीय विभागका प्रमुखहरूसँग समेत सुझाव लिएर प्रतिवेदन तयार पार्ने जनाएको छ विभिन्न सात बुदे माग राख्दै प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्। आन्दोलनरत चिकित्सकहरूले श्रम ऐन 2074 अनुसार आफ्नो ड्यूटी समय दैनिक बढ़ीमा 12 घण्टा र सातामा 72 घण्टा कायम गरिनुपर्ने तथा सातामा एक दिन अनिवार्य विदा दिनुपर्ने माग गरेका छन्। सातामा 48 घण्टा भन्दा बढ़ी काम गरे बापत अतिरिक्त भत्ता, महिला चिकित्सकका लागि तलब सहितको प्रसूति विदा, बढ़ेको बजेट अनुसार आवश्यक चिकित्सकलाई 8 तह र इन्टर्न चिकित्सकलाई 6 तह सरहको तलब उपलब्ध गराउनुपर्ने मुख्य माग अघि सारिएको छ। यसका साथै चिकित्सकहरूको श्रम शोषण रोक्न अनुगमन समिति गठन गर्नुपर्ने र एमबीबीएस पछिको एक वर्ष अनिवार्य कार्य अनुभवको प्रावधान खारेज गर्नुपर्ने माग समेत उनीहरूले अघि सारेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। दाङको देउखुरीमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एकजना मजदूरको मृत्यु भएको छ। कालाखाते सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गढवा गाउँपालिका दुईका 45 वर्षीय लालमणि यादवको मृत्यु भएको गढवा स्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। भक्तपुरको सूर्य विनायकमा संचालित एक बाल गृहमा आश्रित बाल बालिकाहरू गम्भीर जोखिममा रहेको खुलासा भएपछि आर्सनाको आकस्मिक उद्धार गरिएको छ। सूर्य विनायक नगरपालिका 8 सिपाडोलमा रहेको मुस्कान सेवा नेपाल बाल गृहले तोकिएको सुरक्षा र व्यवस्थापकीय मापदण्ड पालना नगरेको पाइएपछि राष्ट्रिय बाल अधिकार परिषदले दुई बालक र 6 बालिकाको उद्धार गरेको हो। उद्धार गरिएका बाल बालिकाहरूलाई अहिले सुरक्षित स्थानमा पुनस्थापना गरिएको छ। अब देशभरका उद्योगहरूले आफ्नो फोहोर पानीलाई उचित प्रशोधन नगरी नदीमा मिसाउन नपाउने भएका छन्। उद्योग विभागले अनिवार्य रूपमा इम्प्लुएन्ट ट्रिटमेन्ट प्लान्ट जडान गरी वातावरणीय व्यवस्थापन योजना लागू गर्न सबै उद्योगहरूलाई कड़ा निर्देशन जारी गरेको छ। वातावरणीय कानूनको पालना गर्न उद्योगहरूको अनिवार्य दायित्व भएको स्मरण गराउँदै विभागले ध्वनि र वायु उत्सर्जन मापदण्डको विश्लेषण प्रतिवेदन 30 दिनभित्र माग गरेको छ। नियम मिस्ने उद्योगहरूलाई संघीय तथा प्रदेश कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढ़ाइने विभागको चेतावनी छ। डाका चोरी मुद्दामा 5 वर्षको कैद सजाय भुक्तान गर्दा गर्दै जेलबाट भागेका दोलखाका 44 वर्षीय सुनिल श्रेष्ठ पुनः पक्राउ परेका छन्। जेएनजी आन्दोलनका क्रममा भदौ 24 गते नखु कारागारबाट फरार भएका उनलाई प्रहरीले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाबाट नियन्त्रणमा लिएको हो। उनलाई पुनः नखु कारागार पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। इजरायली सेनाले लेबनानका थप 20 वटा शहर र गाउँका बासिन्दालाई तत्काल आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान आदेश दिएको छ। लेबनानमा जारी सैन्य कारवाहीलाई तीव्र पार्दै इजरायलले यी क्षेत्रहरूमा जबरजस्ती विस्थापनको चेतावनी दिएको हो। इजरायलको यो नयाँ आदेश देर अल जहरानी, अल नामेरिया लगायतका 20 क्षेत्रमा लागू हुनेछ। इजरायली सेनाले स्थानीय बासिन्दाहरूलाई आफ्ना घरहरू तत्काल खाली गरी जहरानी नदीको उत्तरी क्षेत्रतर्फ जान भनेको छ। निर्देशनको पालना नभएमा ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी सेनाको छ। इरानले रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलमार्ग बन्द गरेपछि मध्य पूर्वमा तनाव उत्कर्षमा पुगेकै बेला इजरायलले लेबनानमा आफ्नो स्थल तथा हवाई आक्रमणको दायरालाई थप फैलाएको छ। यता पाकिस्तानले पछिल्लो एक साताको अवधिमा 763 जना अफगान कैदीहरूलाई जेलमुक्त गरेको छ। साथै सोही अवधिमा 3700 जना अफगान शरणार्थीहरू पाकिस्तानबाट स्वदेश फर्किएका छन्। पाकिस्तान र इरानले पछिल्लो समय कागजात विहीन विदेशी नागरिकहरूलाई स्वदेश फर्कन दबाव बढ़ाएसँगै अफगान नागरिकहरूको फिर्ती प्रक्रिया तीव्र बनेको छ। अन्त्यमा एउटा खेल खबर। फिफा विश्वकप अन्तर्गत आज सम्भवीको पहिलो खेलमा एसियाली टोली कतारले बलियो युरोपेली प्रतिद्वन्दी स्विजरल्याण्डको सामना गर्दैछ। अमेरिकाको सान फ्रान्सिस्को स्थित लेभिज स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। 4 वर्ष अघि आफ्नै घरेलु मैदानमा खराब प्रदर्शन गरेको कतार यसपटक नयाँ प्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा मैदानमा उत्रन्दैछ। विश्वकपको समस्या अन्तर्गतको बहुप्रतीक्षित खेलमा भोलि बिहान विश्वकपको सबैभन्दा सफल टोली ब्राजिल र मोरक्को भेट्दैछन्। न्यू जर्सी स्थित मेटलाइफ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार भोलि बिहान 4:15 बजे शुरू हुनेछ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बाजुरा र हुम्लाको विवादित क्षेत्र लाम्पाटामा सशस्त्रको टोली पुग्यो अस्थायी बेस बस्ने। सीमा विवादले अवरूद्ध कर्णाली करिडोर 2 दिनपछि खुल्यो। नेपाल भारत सीमा स्तम्भ मर्मतको समीक्षा। झापाको 10 गजा क्षेत्रमा लगाइएको चिया नष्ट। राष्ट्रपाको बागमती अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी। प्रदेश सभापतिका लागि 4 जनाबीच प्रतिस्पर्धा। नेकपा एमाले पार्टी शुद्धिकरण र पुनर्गठनको अभियानमा सुझाव संकलन शुरू। 7 बुधे माग राख्दै प्रशिक्षार्थी र आवासीय चिकित्सकको काठमाण्डुमा प्रदर्शन। भक्तपुरको एक बालगृहबाट 8 बालबालिकाको उद्धार। बालुवामा पुरिएर दाङमा मजदूरको मृत्यु। लेबनानका थप 20 क्षेत्र खाली गर्न इजरायलको आदेश। हर्मुजल मार्ग बन्द भएसँगै तनाव उत्कर्षमा। पाकिस्तानबाट 1 सातामा 700 बढी अफगान कैदी जेलमुक्त। 3700 शरणार्थी स्वदेश फिर्ता। र विश्वकप फुटबलमा आज राति कतार र स्विजरल्याण्ड भेट्दै कतारलाई साथ जोगाउने अवसर। भोलि बिहान 5 पटकको च्याम्पियन ब्राजिल र मोरक्को खेल्ने। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नु, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215215 फोन गरेर जानुहोस् है।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: बाबा बाबा, म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छगर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
10: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
11: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
10: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
10: 9860248443।
2: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
3: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
3: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: न टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू।
0: 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल

नमस्ते नमस्ते नमस्ते यो तपाईको नयाँ नेपालको नयाँ रेडियो रेडियो बिहानी 97.6 MHz ध्वनि तरङ्गबाट म हित फेरको सुख दुःखको साथी काली ओराली अनि डाँडा पाखा भन्ज्याङ चौतारीको कार्यक्रम सञ्चालिका म स्वप्नकर आज पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेकी छु। यो बन्द कोठामा रहेको आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि पनि मलाई साथ र सपोर्ट गर्दै हुनुहुन्छ प्राविधिक मित्र विवेक सुवेदी भनी त्यस्तै गरी भैरव टारबाट पनि राज श्रेष्ठ हुनुहुन्छ कार्यक्रम हाम्रै भाका हाम्रै ढुरुकी लिएर सदाको बसाईमा गई। आज पनि म शनिबारको बसाईमा तपाईँको माझमा आइसकेकी छु। श्रोत मित्र तपाईँ भने कार्यक्रम हाम्रै भाका हाम्रै ढुरुकीमा फोन गर्नुपर्ने हुन्छ जसको लागि भने हामीले टेलिफोन नम्बर पनि अन गरिसकेका छौँ 0-10-520-267 तपाईँले फोन गर्न सक्नु हुनेछ। र आज पनि शनिबारको बसाईमा नियम के छ भने तपाईँले एउटा लोक भाका गुनगुनाउनु पर्ने हुन्छ भन्दै तपाईँ भने 0-10-520-267 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने कार्यक्रमको दैलो उगार्न चाहन्छु एउटा समग्र लोक भाकाबाट।

0: हा मायाले यो धोको नलुकाउ सानो मन गरेर मन फुकाउने केही नै र माया लोकभाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोत मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकी हरेक हप्ताको शनिबार अनि मंगलबारको बसाइमा आउने गर्दछ। शनिबारको बसाइमा भने तपाईँले एउटा लोकभाका गुनगुनाउनु पर्ने हुन्छ भने मंगलबारको बसाइमा भने दस उत्तिष्ट भाका तपाईँको माझमा लिएर आउने नै छु। तपाईँले फेसबुक पेजबाट पनि लाइभ हेर्न सक्नुहुनेछ, जसको लागि भने रेडियो बिहानी 97.6 मेगाहर्जमा गएर तपाईँले फेसबुक पेजमा सर्च गर्नुभयो भने पक्कै पनि कार्यक्रम सञ्चालिका म सपना कुवरको साथमा लाइभ पनि सुन्न सक्नुहुनेछ भन्दै यतिखेर भने कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ, कहाँदेखिबाट को आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्ते, नमस्कार।
0: नमस्ते नमस्ते नमस्कार, कृष्ण मायाजी सञ्चार हुनुहुन्छ?
1: हजुर, सन्चै छु।
0: खाजा खानुभयो कि बाँकी छ?
1: बाँकी छ, यतै आउनु होला नि खाजा खान। सरको नि बाँकी नै छ भन्नुहुन्छ?
0: ल पक्कै पनि, सरको पनि बाँकी नै छ, मेरो पनि बाँकी नै छ, पक्कै पनि आज भने आउला है, समयले साथ दियो भने।
1: हजुर हुन्छ।
0: अरू के छ त, अरू खानी खोलातिरको हालखबर के छ भन्नुहोस्?
1: पानी पर्नलाई गाडाङ गुडुङ भइरहेको छ, अघि नै त घाम लागिराखेको थियो।
0: ल ठिकै छ, पानी पर्नलाई अलिकति आकाशतिर बादल लागिराखेको छ अनि अलिकति गाडेङ्ग्रुङ भइराखेको छ, अलिकति खेतीपातीको सिजन पनि छ, त्यसैले अब पानी पनि पर्नु पर्यो नि त, होइन कृष्णमायाजी?
1: हजुर हजुर, धानको बियाड राखेको छ, आजै पानी त पाइहाल्यो नि।
0: पक्कै पनि, अब खेतीपातीको सिजन छ, पानी पर्नुपर्छ, हामीले भित्राउने अन्न बालीलाई पनि पानी धेरै आवश्यकता पर्छ, त्यसैले अब मौसम अनुसारको त हुनै पर्यो। आज भने हामी शनिबारको बसाइमा छौँ, आजको बसाइमा भने तपाईँले एउटा लोकभाका गुनगुनाउनु पर्ने हुन्छ, तपाईँलाई थाहा नै छ, अब सुरु गरौँ है।
1: हुन्छ,

0: पहचान ए माकुरी को गाल लाउथे पीरा थी न पारे पगाल यति नै
1: माकुरीको जाल लाउँथे नि फिराती नगरे त गाल निकै नै रमाइलो अनि खाजा खाना आउनुहोस् है थारिङतिर भन्नुभएको छ कृष्णमायाजी तपाईँ चाहिँ धर्नुपर्ला जस्तो छ हामी भने अलिकति नभ्याएला जस्तो छ है के गर्ने होला अब
0: हजुर हजुर अब परेको छ हामी कुनै दिन भेटौँला नि होइन
1: मलाई ठिकै छ कुनै दिन भेटौँला एकले अर्काको समस्या पक्कै पनि बुझ्नुपर्ने हुन्छ त्यसैले कार्यक्रममा आउनुभयो यति मिठो भाका पनि गाउनु भएको छ जसको लागि धेरै धेरै धन्यवाद छ भोलिको बसाइ भने आउनुहोला माया भने पक्कै पनि नमार्नुहोला अहिले फेरि छुट्ने समय पनि आइसकेको छ तर छुट्नुभन्दा अगाडि भने आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है
0: सम्झना सन्देश राख्नु पर्दा विशेष हजुरको लागि भन्न चाहन्छु हजुरलाई धेरै धेरै माया गर्छु सम्झिरहन्छु बिर्सिन सक्दिनँ धेरै माया गर्छु बिर्सेको छैन मैले कहिल्यै माया मार्न सक्दिनँ भन्न चाहन्छु
1: धन्यवाद मैले पनि सम्झिरहनेछु है माइन गर्नु
0: हजुर हजुर अनि प्राविधिक बस्नुहुने सरलाई पनि फोन राख्न साथ उठाइदिनुहुन्छ उहाँलाई पनि धेरै भन्दा धेरै धन्यवाद सम्झिराखेको छु धेरै धेरै सम्झना गर्न चाहन्छु बिर्सिन सक्दिनँ साथीलाई भन्न चाहन्छु साथी नै भन्छु म उहाँलाई अनि रेडियो बिहानी होल युनिटको लागि पनि रेडियो बिहानीले उन्नति प्रगति अलि नयाँ नौलो कार्यक्रमहरू ल्याउन सकेको होस् भन्दै म कामना गर्न चाहन्छु अनि मेरो साथीहरू भन्न पर्दा नमराज भण्डारीलाई सम्झिन चाहन्छु अनि एसिन तामाङ सूर्य लामा मेरो भाइ प्यारो भाइ सुमन गोलेलाई सम्झिन चाहन्छु अनि इन्द्रबहादुर तामाङ अनि त्यसपछि लमजुङतिर तिर हुनुहुन्छ गणेश साक्य दाजु उहाँलाई पनि बिर्सेको छैन है दाई मैले सम्झिराखेको छु भन्न चाहन्छु यता भरानतिर हुनुहुन्छ दाजु शेखर श्रेष्ठ उहाँलाई पनि सम्झिराखेको छु दाजु हजुरलाई अलिकति अस्वस्थ के अरे स्वास्थ्य ठिक छैन हजुरलाई अब स्वास्थ्य छिटै ठिक होस् भन्न चाहन्छु गोर्खातिर हुनुहुन्छ ध्रुव तामाङ अनि कृष्ण परियार उहाँहरूलाई मैले सम्झिराखेको छु है साथीहरू भन्न चाहन्छु मलाई कृष्ण माया भनेर चिन्न हुने सबैजनालाई सम्झेको छु भन्दै बिदा हुन चाहन्छु नमस्ते बाबाई
1: नमस्ते नमस्ते बाबाई भन्दै टाढिसक्नु भएको छ कृष्ण माया तामाङ हुनुहुन्छ है छिमेकी मित्र खानीखोलादेखि कार्यक्रममा आइसक्नु भएको छ नि एउटा मिठो भाका पनि गाएर गइसक्नु भएको छ श्रोत मित्र कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा भने अब भने तपाईँको पालो रहेको छ 01052267 तपाईँ भने 01052267 फोन गरिराख्नु भएको छ भने कतिपय मित्रले फेसबुक पेजबाट पनि लाइभ हेरिराख्नु भएको छ धेरै धेरै धन्यवाद दिन चाहन्छु भन्दा भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले कहाँदेखि कटको आउँदै हुनुहुन्छ नमस्ते हजुर कोही मित्र आइसक्नु भएको थियो फेरि पनि उहाँ बाहिरिसक्नु भएको छ फेरि आइसक्नु भएको छ नमस्ते हजुर
2: हेलो नमस्कार हजुर
1: नमस्ते हजुर नमस्ते बुधारामजी के छ खबर सञ्चार हुनुहुन्छ
2: मलाई
1: पनि एकदमै ठिक छ अनि खाजा खानुभएको बाँकी छ बुद्धजी
2: मेरो खाजा चाहिँ बाँकी छ हजुरले खानुभयो
1: मेरो पनि बाँकी नै छ अब के गर्ने होला है
2: हजुर हजुर पक्कै पनि नभएको पनि आउनुहोस् न है यतातिर है
1: ल ठिकै छ आउनुहोस् न भन्नुभएको छ सबैजनाले बोलाइराख्नु भएको छ हामी भने गइराख्न नभइराखेको छ पक्कै पनि कुनै दिन भाकीले सहरी भने सँगै बसौला अनि खाउँला है
2: हजुर हजुर पक्कै पनि
1: है ल ठिकै छ कार्यक्रममा आउनु भएको छ नियमित श्रोता हुनुहुन्छ धेरै धेरै खुसी लाग्छ भोलिको बसाइ भने आउनुहोला बिचमा भने नहराउनु होला भन्न चाहन्छु आज भने हामी शनिबारको बसाइमा छौँ आजको बसाइमा भने तपाईँले एउटा लोक भाका गुनगुनाउनु पर्छ मैले भनिराख्नु पनि पर्दैन है
2: हजुर हजुर पक्का पनि थाहा छ है
1: ल सुरु गरौँ है त
2: हुन्छ म एउटा खास गर्न चाहिँ म एउटा कोसिस गर्छु है
1: एकदमै हुन्छ ल सुरु गर्नुहोस् है
2: ए गरो पिरो ए है चुरा बोकेर हिँड

0: ちっとくらい、はいつら、僕らいつら、マイパニタカンピコカツラ、おはい、マイパニジルケカンピコカツラ、いちかい。
1: はぁ、ちっとくらかめるじゅら、マパニタカンピコカツラ、ねきにるまいるばか、にきにしゃばさんがんはくちゃ、じゃすかないでるでるたねばちょぶだらんじ、あぶりこばさめなのほら、まやふにのまるのほら、いりゅうにしゅにまんのほだのほでぷにしゅんぷにばでた、ちゅってばいこかなんで、ちゅんぷにびらいさけがちょっとせるちゅんぷんだがりあふなふんたらし、そんなかさんでしゅらまい。
0: Hunsa, this is very good. Like, Miss Amanda Santana, and a sahansum.
1: Anyway,
0: thank you. And you put up the new side, you like Miss Amanda Santana, and a sahansura, that you beside you. Related the Annie Santana, that's Molasanica Sunilon, so, like you know, side of the Bishop and Santirato, one day, dance, I have some sky.
1: Namaste, Baba, when the tides of Novago, so with the Rams, the Bangs, if not Seneca, and Romali, Mr. Hunsa, Hokarika Mount, who's a name, Rupma, and me, Tamita was my good funny gown, Hunsa, send us past this species as a team, Pungari Rakhonsa.एकदमै धेरै धेरै साथीहरुले अहिलेखेर भने फेरि पनि कोही मित्र आइ सक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेक जीले कहाँ दिसबाट गाउँदै हुनुहुन्छ नमस्ते हजुर
2: नमस्ते दिदी
1: नमस्ते नमस्ते नमस्ते कसलाई गरि हेलो नमस्ते
2: धादिङ दार्खाबाट सन्त तामाङ
1: धादिङ दार्खाबाट सन्त तामाङ
2: हजुर
1: सन्त जी दार्खातिर हाम्रो रेडियो बिहानी कतिको सुनिन्छ
2: मैले त एकदम सुनिन्छ
1: हाँ एकदमै सुनिन्छ भन्नुभएको छ अनि खाजा खानुभयो कि बाँकी छ सन्तजी
2: खाजा खाइसक्यो दिदी तपाईँले खानुभयो
1: मेरो पनि बाँकी छ अब कार्यक्रम सिध्याएर खाने विचारमा छु आजको बसाई कता जानुभयो शनिबारको बसाई नुहाई धुहाई सरसफाई यतिकै घरतिर बस्नुभयो
2: हजुर हजुर
1: यतिकै घरतिर बस्नुभयो बिदाको टाइममा है
2: हजुर
1: ल ठिकै छ कार्यक्रममा आउनु भएको छ निकै नै रमाइलो मित्र हुनुहुन्छ आज पनि हामी शनिबारको बसाइमा छौँ आजको बसाइमा भने तपाईँले एउटा लोकभाका गुनगुनाउनु पर्ने हुन्छ अब सुरु गरौँ है

0: यति नै हो दिदी।
1: आहा, सम्झे सम्झे हाँस झरेको रुँदै हुँदै नानी निर्मय तिमीलाई मैले माया गरेको निकै नै रमाइलो भएका गाउनु भएको छ, जसको लागि धेरै धेरै धन्यवाद छ सन्ताजी। अर्को हप्ताको मंगलबारको बस आयो भने आउनुहोला, माया भने नमार्नुहोला। आज मैले छुट्ने समय आइसकेको छ, तर छुट्नुभन्दा अगाडि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है।
0: फर्स्ट दाजुको लागि
1: धन्यवाद,
0: अनि मेरो बहिनीको लागि, मेरो काठमाडौँमा रहनुभएको मङ्गुवाको लागि, दाई भाउजूको लागि, विदेशमा रहनुभएको दाई भाइको लागि, अनि मेरो साथी सलिनाको लागि भन्दै
1: नमस्ते नमस्ते भन्दै टारिसक्नु भएको छ सन्त तामाङ हुनुहुन्छ यहाँ छिमेकी मित्र दार्खादेखि। कार्यक्रममा आइसक्नु भएको थियो अनि मिठो आवाजमा गीत पनि गाइसक्नु भयो अनि टाढा पनि भइसक्नु भएको छ। कार्यक्रम हाम्रो भाका हाम्रो ढुर्कीमा तपाईँ भने फेरि पनि 0-5-25-2067 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने फेरि पनि तपाईँको माझमा एउटा सुमधुर लोक भाका राख्दैछु। रेडियो सेट छोडेर टाढा नजानुहोला।

0: आहा, एउटा आत्मा छ, त्यही आत्मा नि रुवाउने कि हँसाउने तिम्रै हातमा छ नि कि नै रमाइलो लोकमाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुरुकी तपाईँले फेरि पनि फेसबुक पेजबाट पनि लाइभ सुनिराख्नु भएको छ अनि कतिपय मित्रले फोन गरिराख्नु भएको छ, कतिपय मित्रले कमेन्ट पनि गरिराख्नु भएको छ, कतिपय मित्रले भने ठाउँ ठाउँमा बसेर आफआफ्नो ठाउँमा आफआफ्नो गाउँमा बसेर रेडियो पनि सुनिराख्नु भएको छ। सम्पूर्ण मित्रलाई मिष्ट रूपमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र भन्दा भन्दै यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखि बाटोको आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्ते
0: नमस्ते नमस्ते, कसलाई गाडी होला? नमस्ते, गोर्खाबाट मित्र कुमारीजी। अनि सञ्चार हुनुहुन्छ? हामी पनि सन्चै छौँ। अनि खाजा खानुभयो कि बाँकी छ मित्रजी? आज शनिबारको बसाइ, यतिकै घरतिर बस्नुभयो? नुहाइ धुवाई सर सबै, यतिकै कतै घुमघाम गर्नुभयो?
1: काम गर्दै हुनुहुन्छ बारीमा, मकै खन्दैछु।
0: काम गर्दै हुनुहुन्छ बारीमा, मकै खाँदैछु भन्नुभएको छ। खेतीपातीको सिजन छ, काम नगरी त बस्ने चलन नै छैन नि, होइन? हजुर। मित्र कुमारीजी कार्यक्रममा आउनु भएको छ, आफ्नो काम कुरा एकातिर राखेर अर्कोतिर हामीलाई ध्यान दिइराख्नु भएको छ, जसको लागि धेरै धेरै धन्यवाद छ। आज पनि हामी शनिबारको बसाइमा छौँ, के गर्नुपर्छ भनेर मैले तपाईँलाई भनिराख्नु पर्दैन, होइन? ल सुरु गरौँ है त।
1: जीले गाको थियो जन फल्न आम फल्न, गाको थियो आम फल्न, यो दुखीले सकिन जन फल्न, कसै काटौ हरियो कस्तो दिनमा जडिया।
0: हाम्रो मित्र कुमारी हुनुहुन्थ्यो गोर्खादेखि, अनि फोन गर्दा गर्दै गीत गाउँदा गाउँदै बिच बाटोमै हराउनु भयो, केही छैन, अलिकति नेटको प्रब्लमले भनौँ के को कार्यक्रमले भनौँ अलिकति डिस्टर्ब भइराखेको छ। तपाईँ पनि सुन्दै दस माझ बिचै सरसरी फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला, म भने फेरि पनि तपाईँको माझमा एउटा सुन्दर भाका राख्दैछु।

0: अहा निकै नै रमाइलो लोकभाका तपाईँको माझमा राखिसके पछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकी तपाईँ र मेरो घरको शरीरलाई नै साथमा निकै नै रमाइलो लोकभाकालाई पनि तपाईँको माझमा राखिराखेकी छु। यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ, दिदी भन्दै हुनुहुन्छ, कहाँदेखिबाट गाउँदै हुनुहुन्छ? नमस्ते हजुर। नमस्ते हजुर। नमस्ते, कसलाई गरेको? नमस्ते, मुरारी कोइराला भरतपुरबाट फोन गर्दै हुनुहुन्छ। अनि मुरारीजी, अनि सन्चो आएर हुनुहुन्छ? अनि खाजा खानुभयो कि बाँकी छ मुरारीजी? भइसक्यो, कार्यक्रममा आउनु भएको छ। पहिला हप्ता पनि आउनु भएको थियो, दर्शित कृष्ण लोक भएको छैन भने आज भने आफैले गाउनु पर्छ। अब के गर्ने होला है?
1: गाउन त गीत गाउन त्यति आउँदैन
0: हजुर।
1: कविता भन्न मिल्छ कि मिल्दैन होला?
0: मिल्छ, पक्कै पनि मिल्छ। ल गाउनुहोस् छुट, के अरे सुरु गर्नुहोस् है।
1: ल कविता अब सुरु गर्छु। जो मैले कविता सुकल्पित गरे नेपाली भाषामा, धार अमृतका प्रवाह छन् ते वर्षुन अधिराज्यमा। अनि ल आएन यति मात्रै?
0: आएन है यति मात्र भन्नुभएको छ। पक्कै पनि कार्यक्रमको नियम पालन गर्नुभएको छ। हाम्रो मुरारी कोइराला हुनुहुन्छ भरतपुर चितवनदेखि। पक्कै पनि धेरै धेरै धन्यवाद छ। आफूले जस्तो जाने त्यस्तै गाउने हो, आफू जस्तो छ त्यस्तै लाउने हो, आफूमा जे छ त्यसमै मन बुझाउने हो भन्दै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। भन्दा भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ, कहाँदेखिबाट गाउँदै हुनुहुन्छ? नमस्ते हजुर।
2: नमस्ते हजुर।
0: नमस्ते हजुर। नमस्ते, के छ हजुर, आराम हुनुहुन्छ?
2: अरे धेरै दिन भयो टेलिफोनै व्यस्तकै व्यस्त बना बनाइ काटे काटे के नि हजुर भन्नुहोस् हजुर।
0: एकदमै ठिक छ गणेशजी। अनि लमजुङतिरको हालखबर के छ?
2: लमजुङतिरको हालखबर अलिअलि पानी आउँछ जाने बेलुका,
0: अहिले
2: टन्टापुरै घाम लागेको छ हजुर।
0: अलि बिहान बेलुका भने पानी आउँछ, अलिअलि अहिले भने टन्टालपुर घाम लागिराखेको छ है। हाम्रो दार्जिलिङतिर पनि त्यस्तै भइराखेको छ, बिहान बेलुकाको मौसममा थोरै भने नै पानी परिराखेको छ, उस्ता उस्तै छ है।
2: हजुर हजुर।
0: खाजा खाइसक्नु भयो कि बाँकी छ त गणेशजी?
2: खाजा खाएन भनेको जति भात खाने हो अब।
0: एकदमै आफ्नो स्वास्थ्यलाई पनि विचार गर्नु पर्यो, जतिखेर नै खाएर केही छैन है।
2: हजुर हजुर।
0: ल ठिकै छ, कार्यक्रममा आउनु भएको छ, निकै नै आफ्नो स्वास्थ्यप्रति ध्यान दिनुहुन्छ, सदाबहार दिइराख्नुहोला अनि आफू स्वस्थ पनि रहनुहोला। आज पनि हामी शनिबारको बसाईमा छौँ, आजको बसाईमा भने एउटा लोकभाका गाउनु पर्ने हुन्छ, मैले भनिराख्नु पनि पर्दैन है।
2: पर्दैन पर्दैन, गाउने पर्यो नि अलिअलि जस्तो।
0: पक्कै पनि ल गाउनुहोस् है, सुरु नगरिकन।
2: माका माका चलो बासाना, नानी कुशीले मा इंद्र कमल फुल फूलो, माका माका

0: छोडिदिउँला मखमलको सारी दिउँला फाइबर निकै नै रमाइलो लोकभाका गुनगुनाउनु भएको छ, जसलाई धेरै धेरै धन्यवाद छ गणेशजी कार्यक्रममा आइसक्नु भएको छ, मिठो भाका पनि गाइसक्नु भयो, भोलिको बसाइमा आउनुहोला, माया भने नमार्नु होला। अहिले पनि छुट्नु पर्ने हुन्छ, छुट्नुभन्दा अगाडि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है।
1: स्वर्गको धनी मिठो माया मिठो सम्झना छ,
0: धन्यवाद।
1: हाम्रो सुवेदी भाइलाई कट गरे कतै गर्ने हो, ऊ व्यस्तको व्यस्त होला पनि धेरै धेरै मिठो माया छ, मिठो सम्झना छ।
0: पक्कै पनि सुवेदी भाइले नि भनिराख्नु भएको छ, तपाईँलाई पनि नमस्ते अनि मिठो माया छ
1: है। अनि रेडियो बिहानीलाई पनि धेरै मिठो सम्झना छ, सम्झिनु पर्दा अरे मेरो कृष्णमाया तामाङ बहिनीलाई धेरै धेरै सम्झना छ, लम्जुङले खुब याद गरेको छ, दाइले भनिदिनु हिँडिरहनु होला, अरू गोर्खातिर हुनुहुन्छ नानीमा कोइराला, अनुपा गुरुङ, धुर्बा तामाङ, लम्जुङतिर आइपीमा श्री तामाङ, विनिता सुधार, अनिता अचामी, तनुङतिर भीम कुमार, टेकु छेत्री, एम साडु मगर, धनबहादुर गुरुङ, साथी त धेरै हुनुहुन्छ, सबैलाई एकमुठ मिठो माया मिठो सम्झना हुँदै बिदा हुन्छ हजुर।
0: नमस्ते हजुर, अहिले पनि छुटाउँ है।
1: नमस्ते हजुर, बाई बाई, नमस्ते।
0: नमस्ते नमस्ते, बा बाई भन्दै टाढिसक्नु भएको छ गणेश साक्केजी हुनुहुन्छ लङजुङदेखि, कार्यक्रममा आइसक्नु भएको छ मिठो भाका अनि मिठो स्वरको धनी हुनुहुन्छ, सबैजनालाई सम्झना सन्देश छोडेर यतिखेर भने टेलिफोनबाट बाहिरिसक्नु भएको छ। अबको पालो भने तपाईँको रहेको छ 0105-2067, तपाईँ भने 0105-2067 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने तपाईँको माझमा एउटा समुद्र लोक भाका र छोटो व्यापारी विश्रामपछि फेरि पनि कार्यक्रममा आउने नै छु।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाबा बाबा म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिन, एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
9: 9861705454।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सुमात्र लोकभाका र छोटो व्यापारी विश्रामपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, तपाईँले भर्खर मात्र डेस्क सेट अन गर्नु भएको छ भने यो कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकी सदाको बसाइमा चाहिँ आज भने म तपाईँको माझमा आइसकेकी छु। यही कार्यक्रम सञ्चालिका सपना गुवर अब के घण्टा भने तपाईँसँग रहिरहनेछु अनि तपाईँले मेरो भराकुसारीलाई अनि निकै मेरो माइलो लोकभाकालाई पनि तपाईँको माझमा राख्ने नै छु भन्दै अहिलेखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखिबाट को आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: हजुर नमस्ते दिदी, नमस्ते।
0: नमस्ते हजुर, नमस्ते किसानजी, सञ्चार हुनुहुन्छ?
1: हजुर ठिकै छु दिदी, पानी परिरहेको छ।
0: पक्कै पनि पर्वततिर यतिखेर भने पानी परिराखेको छ, खेती बाली भने राम्रै छ है?
1: हजुर हजुर, पर्वततिर पानी परिरहेको छ, म यता पोखराबाट घर जान लागेको।
0: पक्कै पनि पोखराबाट घर जान लागेको भन्नुभएको छ, अनि अरू त सबै ठिकै छ होइन?
1: हजुर हजुर ठिकै छ।
0: कार्यक्रममा आउनु भएको छ आज भने हामी शनिबारको अवसायमा छौँ, आजको अवसायमा के गर्नुपर्छ भनेर पनि मैले भनिराख्नु पर्दैन है किसानजी?
1: हजुर हुन्छ ल, म गीत सुरुवात गर्छु है।
0: एकदमै ल सुरु गर्नुहोस् है।

0: भैया पड़की औदा ना बूरी ना पैया पड़की औदा ना बूरी ना पैया
1: विदेशमा बुढो उता कमाउने पैसा यता बुढी रमाउने निकै नै रमाइलो लोक भाका अनि एकदमै सन्देशमूलक भाका गाउनु भएको छ किसानजी, जसको लागि धेरै धेरै धन्यवाद छ। भोलिको बसाइ पनि आउनुहोला, माया भने नमार्नुहोला। अहिले भने छुट्ने मन नहुँदा नहुँदै छुट्नु पर्नेछ, त्यसरी छुट्नुभन्दा अगाडि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है।
0: हुन्छ दिदी, कोही कोही साथीहरूले साथी बनाउन चाहनुहुन्छ भने, एकदम असल साथी बनाउन चाहनुहुन्छ भने, मलाई साथी बनाउन एकदम मनपर्छ। कोही साथी आउनुहुन्छ भने एकदम होइन, म फेरि मेरिड होइन, मेरिड भएर साथीहरू साथी नआउनु होला। एकदम म मेरिड होइन, त्यही कोही साथी आउन मन छ भने, एकदम असल साथी कोही आउन मन छ भने मलाई कन्ट्याक्ट गर्न भन्न चाहन्छु। र मेरो एनसेलको नम्बर रहेको छ 97098478443, 97098478443, र एनटिसीको रहेको छ 98431-72254, 98431-72254। कोही साथीहरू आउनुहुन्छ भने एकदम असल साथी आइदिनु होला, होइन म म्यारिड होइन, फेरि होइन म्यारिड भयो भने साथीहरू आउनुहुनुहुन्छ, एकदम सिङ्गल हो, कोही साथी बनाउनु मन छ भने, असल साथी बनाउनु मन छ भने आउनु भन्न चाहन्छु। र म गीत मार्फत सर्वप्रथम तपाईँको लागि दिदी, अनि दादाको लागि, अनि रेडियो होल एउटको लागि, र मलाई किसान पढ्यो भनेर चिन्ने सम्पूर्णको लागि भन्दै बिदा हुन चाहन्छु दिदी।
1: नमस्ते नमस्ते भन्दै हुनुहुन्छ हाम्रो किसान पौडेल हुनुहुन्छ, पोखरादेखि कार्यक्रममा आइसक्नु भएको छ अनि मिठो गीत गाएर टारिसक्नु भएको छ। भन्दा भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ, कहाँदेखिबाट को आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
2: नमस्ते अघि काटे,
1: अघि काट्यो, अहिले फेरि आउनु भएको छ, कसलाई गरी होला? नमस्ते
2: कुमारी गुरु।
1: मित्रजी अलिकति बाँकी कुराकानी थियो, गीत गाउन भने पक्कै पनि बाँकी थियो, खाजा साजा भइसकेको थियो है?
2: हजुर म त गाउँदै थिएँ, काटेँ कि आफै।
1: ल फेरि सुरु गरौँ न त, फेरि पनि काटिने डर छ, त्यसैले ढिला नगरिकन सुरु गरौँ है।
2: हस् हस्।

0: रातो रिवान सालको पछौरी हिरा जस्तो छ तिम्रो मुहारा, अब मैले बिर्सन कसरी निकै नै रमाइलो भएका गुनगुनाउनु भएको छ, जसलाई धेरै धेरै धन्यवाद छ मित्र कुमारीजी। अहिले मिठो भाका गाउनु भएको छ, भोलिको बसाइमा आउनु होला, माया भने नमार्नु होला। अहिले पनि छुट्ने मन नहुँदा नहुँदै छुट्नु पर्ने छ, त्यसैले छुट्नुभन्दा अगाडि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है।
1: सर्वप्रथम हजुरको लागि
0: धन्यवाद,
1: अनुठेरी दाईको लागि, र मलाई मित्र कुमारी भन्ने चिन्ने नचिन्ने माया गर्ने घृणा गर्ने र मलाई म भन्दा अघि आउने पछ्याउने सम्पूर्णको लागि भन्दै बिदा, नमस्ते
0: नमस्ते नमस्ते भन्दै टाढिसक्नु भएको छ मित्र कुमारी गुरुङ हुनुहुन्छ छिमेकी मित्र गोर्खादेखि, कार्यक्रममा आउनु भएको छ, मिठो भाका पनि गाइसक्नु भयो अनि आफ्नो आफन्तलाई सम्झनाको सन्देश पनि छोडिसक्नु भएको छ। श्रोता मित्र, कार्यक्रम हाम्रै भाका हाम्रै ढुटुकीमा अब भने तपाईँको माझमा फेरि पनि एउटा लोक भाका राख्दैछु, तपाईँ भने 0-10-5-20-20 एकचोटि फटाफट फोन लाइन डायल गर्दै गर्नुहोला।

0: निकै नै रमाइलो भएका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, यतिखेर भने फेरि कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हात उठाउँदै हुनुहुन्छ विवेकजीले। कहाँदेखिबाट गुवाउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्ते, नमस्कार, गुड आफ्टरनुन हजुर।
0: नमस्ते नमस्ते नमस्कार, गुड आफ्टरनुन हजुर। कसलाई गरे होला?
1: म यता मकनपुरदेखि प्रशान्त तामाङ भन्नुपर्छ।
0: मकनपुरदेखि प्रशान्त तामाङ, प्रशान्तजी यति धेरै दिन कता हराउनु भयो?
1: हजुर हजुर,
0: यति धेरै दिन कता हराउनु भयो प्रशान्तजी?
1: खोइ अलिअलि व्यस्तकै कारणले गर्दा चाहिँ सीमित भए भनौँ न।
0: पक्कै पनि व्यस्तकै कारणले गर्दा अलिकति हराउनु पर्छ, कोही ठाउँमा कोही ठाउँमा आउनुपर्छ। त्यो समयको कुरा सबै जस्तो छ त्यस्तै चल्नुपर्छ है।
1: हजुर हजुर।
0: अनि खाजा खानुभयो कि बाँकी छ?
1: मेरो भइसक्यो भन्नुभयो।
0: हाम्रो पनि बाँकी नै छ, तपाईँको भने भइसकेको छ, केही छैन। हामी पनि प्रोग्राम सिद्धाएर खाने विचारमा छौँ। अनि मकनपुरतिरको हाल खबर के छ त अहिले भन्नुहोस्?
1: अहिले म खासै मकनपुरतिर चाहिँ छैन म्याम, अब यता पश्चिमतिर छु भन्नुपर्छ है।
0: पक्कै पनि बर्दियातिर?
1: हजुर हजुर,
0: एकदमै प्रशान्त जी। मकनपुर भने आफ्नो जन्मथलो हुनुहुन्छ भने कर्मथलो बर्दियातिर हुनुहुन्छ। यति टाढा पुगेर पनि हामीलाई सम्झिराख्नु भएको छ, जसको लागि धेरै धेरै धन्यवाद छ। आज पनि हामी शनिबारको बसाईमा छौँ प्रशान्त जी। शनिबारको बसाईमा तपाईँले एउटा लोकभाका गुनगुनाउनु पर्ने हुन्छ, अब सुरु गरौँ है।
1: हुन्छ, तर भयो नि आउँदैन, तर म ट्राई
0: गर्छु। एकदमै भएस आउँदैन भन्नुभएको छ, पक्कै पनि आउँछ। आउँदैन भनेर कहिले पनि केही कुरामा भन्नुहुन्न, अब राम्रोसँग गाउनुहुन्छ पक्कै पनि थाहा छ हामीलाई। सुरु गर्नुहोस् है।
1: हुन्छ म्याम, म छोटो गाउँछु है।

ஆசானோட கிட்டில் மாசதோ மயாகனி முதுலை.

0: سن سر بیٹھی سسورا یہ دن سانو مکارا اودا گیری کی تم لے ستے سن سر بیٹھی سسورا
1: आफ्नो प्रतिभालाई ल्याउनु होला भन्दै कार्यक्रममा भन्न चाहन्छु। र प्रशान्तजी अब भने छुट्ने मन नहुँदा नहुँदै पनि छुट्नु पर्ने बाध्यता छ, त्यसैले छुट्नु भन्दा अगाडि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौं है।
0: हजुर हजुर, भन्नुपर्दा चाहिँ खासै सन्देशहरू चाहिँ केही छैन, साथीहरू सबै नै मबाट चाहिँ अहिले सम्पर्क विहीन भएको छु, केहीसँग केही भनौँ न केही महिनादेखि नै। अनि साथीहरूको लागि चाहिँ म सन्देश चाहिँ यही नै छु, मेरो नम्बर छोड्ने साथीहरूको लागि चाहिँ साथीहरू नम्बर साथीहरूले सुनिरहनु भएको छ भने मेरो नम्बर टिपेर मलाई अथवा मिस गरेर अथवा कल गर्नु होला भनेर चाहिँ मेरो नम्बर चाहिँ 97 97 61 075 370 97 61 075 370 मा अनि लास्टमा म्यामले पनि एकचोटि भनिदिनु होला। अनि विशेष गरी फोन उठाउने विवेक सरको लागि र अनि मिसलाई अनि तपाईँको विशेष तपाईँको लागि र अनि रेडियो बिहानी होल टिमको लागि र मलाई प्रशान्त तामाङ भनेर चिन्ने नचिन्ने माया गर्ने घिर्ण गर्ने सम्पूर्णको लागि अब म अर्को हप्ता भेट्ने बाचा गर्दै
1: प्रशान्त तामाङ हुनुहुन्छ मकानपुर जिल्ला घर हाल भने पक्कै पनि बर्दियादेखि हुनुहुन्छ, कार्यक्रममा आइसक्नु भएको छ, मिठो भाका लोक भाका गुनगुनाएर पनि गइसक्नु भएको छ। अतिखेर भने म साथीहरूबाट स्तब्ध भएर अलिकति टाढा छु, त्यसैले मलाई फोन गर्नुहोला भन्दै भन्नुभएको छ। 97 61 075 370 97 61 075 370 मा प्रशान्तजीलाई तपाईँ उहाँहरूको साथीले फोन गरेर कन्ट्याक्टमा आइदिनु होला भन्दै कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा फेरि पनि कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ, कोही मित्र आउनु भएको छ अनि फेरि गइसक्नु भएको छ। प्रशान्तजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ भने सुनिदा 5267 फेरि पनि फोन डायल गर्दै गर्नुहोला, म भने तपाईँको माझमा एउटा लोक भाका राख्दैछु, रेडियो सेट छोडेर टाढा नजानुहोला।

0: प्रकृतिजी अनि सञ्चारमा हुनुहुन्छ?
1: हजुर एकदमै सन्चै छु भन्नु पर्यो अनि हजुरको
0: मलाई पनि एकदमै ठिक छ। अनि खाजा खानुभयो कि बाँकी छ प्रकृति?
1: एकदमै दिदी खाजा खाइसक्यो अनि हजुरको?
0: मेरो पनि बाँकी छ, अब के गर्ने होला है?
1: हजुर
0: ल ठिकै छ, मेरो बाँकी छ, कुनै दिन सँगै बसेर खाउँला। अलिकति समयले पनि नेटो काटिसकेको छ प्रकृतिजी। त्यसरी कार्यक्रममा आइसक्नु भएको छ, तपाईँलाई थाहा छँदैछ आज भने शनिबार हो, हामीले एउटा लोकभाका गाउनुपर्छ भनेर है?
1: हजुर थाहा छ।
0: ल सुरु गरौँ है त।
1: हस् दिदी।

0: यत्ने दिदी
1: कस्तो माया गरी भाग्यमा छैन नि केही रमाइलो लोभाका गाउँ देख्नु हुन्छ। धेरै धेरै धन्यवाद छ जसको लागि फेरि पनि अर्को हप्ताको बसाइमा आउनुहोला। अहिले पनि छुट्टीमा नहुँदा नहुँदै छुट्नु पर्छ, समय पनि सकिसकेको छ। त्यसैले छुट्नुभन्दा अगाडि आफ्नो आफन्तलाई छोटो एकदमै मिठो रूपमा सम्झनुहोस् है।
0: हजुर, फर्स्ट अफ अल त हजुरको लागि
1: धन्यवाद।
0: अनि अघि भर्खर फोन उठाएर साथ दिनुहुने विवेक दादाको लागि, मेरो घर परिवारको लागि, मामा घर परिवारको लागि, पानीको लागि, बहिनीहरूको लागि, अनि चितवनमा हुने अङ्कल आन्टीहरूको लागि, अनि अहिले विदेश छ मेरो साथीहरूको लागि भन्दै छुट्टिन्छु। नमस्ते दिदी।
1: नमस्ते नमस्ते बाबाई भन्दै टाढिसक्नु भएको छ हाम्रो प्रकृति थापाजी हुनुहुन्छ गजेरीदेखि। कार्यक्रम हाम्रै भएका हाम्रै ढुढुकी निकै नै रमाइलो भइराखेको थियो। तपाईँ र मेरो भएको शरीरलाई साथमा निकै नै रमाइलो लोक भएका अनि तपाईँकै आवाजबाट गुन्जिने भएकाहरूलाई पनि राखिराखेको थिएँ। श्रोता मित्र, कार्यक्रम हाम्रै भएका हाम्रै ढुढुकीमा जहिले पनि मैले भनिराखेकी छु, किनभने समय सकिसकेको छ, विवेकजीले हामीलाई उठाइराख्नु भएको छ, समय सकिसकेको छ है दिदी भन्दै हुनुहुन्छ। धेरै मित्रले फोन गरेर साथी राख्नु भएको छ, कतिपय मित्रले रेडियो सुनेर भने, कतिपय मित्रले फेसबुक पेजमा लाइभ सुनेर अनि कमेन्ट पनि गरिराख्नु भएको छ। सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। रेडियो सुन्ने मित्र, कमेन्ट गर्ने मित्र, सम्पूर्ण मित्रहरूलाई अनि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। त्यसै गरी एक घण्टासम्म फोन गरेर साथ दिनुहुने मित्र हुनुहुन्छ खानी खोलादेखि हुनुहुन्छ कृष्णमाया तामाङजी, त्यसै गरी बुद्धाराम चेपाङजी हुनुहुन्छ भने सन्त तामाङ हुनुहुन्छ, मित्र कुमारी गोर्खादेखि भने मुरारी कोइराला हुनुहुन्छ, चितवनदेखि गणेश साके लम्जुदेखि किसान पौडेल पोखरादेखि भने, त्यसै गरी प्रशान्त तामाङ मकानपुरदेखि, अन्त्य मित्र हुनुहुन्छ प्रकृति थापा यहीँ छिमेकी मित्र गजुरीदेखि, सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि फोन गर्दा गर्दै नलाग्ने मित्रलाई भन्न चाहन्छु निराश नहुनुहोला, फेरि अर्को हप्ताको मंगलबारको बसाई 10 गतिबाट भाका लिएर म तपाईँको माझमा आइ नै हाल्छु भन्दै कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा एक घण्टासम्म साथ दिनुहुने सम्पूर्ण मित्रलाई जुन जुन माध्यमबाट सुनिराख्नु भएको छ सबै मित्रलाई धेरै धेरै धन्यवाद दिँदै एक घण्टासम्म परिधिमा रहेर साथ दिनुहुने विवेक सुवेदीलाई पनि धेरै धेरै धन्यवाद, त्यसै गरी भैरवी टारमा रहनुहुने राजु श्रेष्ठलाई पनि धेरै धेरै धन्यवाद दिँदै उही तपाईँहरूको सुख दुःखको साथी काली ओदाली अनि भन्ज्याङ चौधरीको कार्यक्रम सञ्चालिक म सपना कुमार अर्को हप्ताको मंगलबारको बसाईसम्म विदा हुन चाहन्छु। सक्नुहुन्छ भने सबैको राम्रो गर्नुहोस् तर नराम्रो भने कसैको नगर्नुहोस् भन्दै विदा हुन्छु। नमस्ते, जय गीत, जय सङ्गीत।

0: 우리 이러다 라우.
1: 아하, 코티 남로 뭔가 수트라 까바데 라고.
0: 까바데 오노니 मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
1: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनसारी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73 9861-75-49-88 9861-75-49-88।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111 9849241111। शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
5: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरीद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
3: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह। सम्पर्क नम्बर 9845-55-66-56 9828-049-215। ए पख्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह। सम्पर्क नम्बर 9812-2025-53 9812-2025-53। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9841-68-67-64 9841-68-67-64।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
8: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470
6: 9851-87-882 गल्छी बजारको लागि 010
9: दस चालीस एकतीस सोह्र र नौ बीस बजार को लागि अन्ठानब्बे एकाउन्न बीस उनपचास नब्बे ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग ओम टंकेश्वर इंटरप्राइजेस तपाईको सेवामा सधैं तत्पर।
10: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: लस्तो है भेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरदिङ प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी याङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङ्जिम सेगो है रोमा। के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झेललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए
5: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन B12,
2: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, UPS, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
2: सिद्धलेख गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248443।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
1: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपडा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाइमा विशेष छुटको व्यवस्था गरेको छ।
5: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 9812252553, 9812252553।
6: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002, 9510638002।
7: राष्ट्रको लागि बक्सिङ,
8: स्वास्थ्यको लागि बक्सिङ,
7: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
8: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट रायटारतर्फ ओम शान्ति भवन नजिकै।
7: समय बिहान र बेलुका।
8: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564499, 9841564499।
7: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 6.9 को शानदार डिस्प्ले AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: हैन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ। सिद्धलेक गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णतः गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। काभ्रे बस दुर्घटनाको छानबिन गर्न समिति गठन। बाजुराको धुलाचोर सड़क खण्ड तीन दिनपछि सञ्चालनमा। रेसुङ्गामा खुला रूपमा माछा मासु र दुग्धजन्य पदार्थ ढुवानी गरे कार्यवाही हुने।
1: अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौं।
0: 11 वर्षपछि औषधिको मूल्य समायोजनको बहस पुनः शुरू। मूल्य समायोजनका लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार। औद्योगिक क्षेत्रको भाड़ा 700% बढ़ाएको उद्योगीको आरोप। माग पूरा नभए उद्योग बन्दको चेतावनी।
2: सरकारले हामी छुन्छौ कार्यवाही गर्छौ भनेर जुन तरिकाले अगाडि बढ्नुभएको छ त्यो गैर कानूनी हो। त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ़न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौं।
0: कांग्रेसमा देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद गर्न शीर्ष नेताहरूलाई उपसभापति शर्माको आग्रह। एमाले पुनर्गठन अभियानमा प्रदेश स्तरबाट सुझाव संकलन शुरू।
3: अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो यो।
0: र फिफा विश्वकप 2026 आज राति कतार र स्विजरल्याण्ड, भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: कृत्रिम बुद्धिमत्ता एआई को प्रयोग तीव्र रूपमा बढ़दै जाँदा यसले जीवनलाई सहज बनाएको छ, तर साथसाथै गोपनीयता, रोजगारी र गलत सूचना जस्ता चुनौती पनि बढ़िरहेका छन्। डीप फेक र साइबर अपराध जस्ता जोखिमले समाजमा नयाँ समस्या थपेका छन्। त्यसैले एआई को जिम्मेवार र सुरक्षित प्रयोगका लागि स्पष्ट कानूनी तथा नैतिक नियमन आवश्यक छ। प्रविधिको विकाससँगै मानव हितलाई प्राथमिकतामा राख्दै सन्तुलित नीति निर्माण आजको आवश्यकता हो।
5: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा मासु दूध दही लगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुला रूपमा ढुवानी गर्न रोक लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्डाई र खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढ़ेकाले यस्ता गतिविधि नगर्न निर्देशन दिएको जनाएको छ। सीआईएनसँग कुरा गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले सूचनाको अभिज्ञ गर्दै खुला, असुरक्षित वा अस्वस्थकर ढंगले खाद्य सामग्री ओसार पसार गरेको पाइएमा आवश्यक अनुगमन गरी प्रचलित कानून बमोजिम जरिवाना वस्तु जफत तथा अन्य कानूनी कार्यवाही गरिने चेतावनी दिनुभयो।
1: नागरिकहरूको व्यापक जनगुनासो पनि थियो यो विषयमा। वधशालादेखि अब जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवानी गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्य त्यो झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ। अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौँ। त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।
5: नगरपालिकाले अब यस्ता सामग्री ढुवानी गर्दा अनिवार्य रूपमा सफा, सुरक्षित, चुहावट नहुने र पूर्ण रूपमा ढाकिएको कन्टेनर वा उपयुक्त प्याकेजिङ प्रयोग गर्नुपर्ने जनाएको छ। काभ्रे प्लान्चोको नवबुद्ध नगरपालिकामा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन नेपाल प्रहरीले 6 सदस्यीय छानबिन समिति गठन गरेको छ। बनेपाबाट रोशीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई करिब 300 मिटर तल खस्दा 8 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने 16 जना घाइते भएका छन्। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई दुर्घटनाको वास्तविक कारण र जिम्मेवार पक्ष पहिचान गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने निर्देशन दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका सबै 8 जनाको पहिचान खुलिसकेको छ र थप घटनाबारे अनुसन्धान जारी रहेको छ। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रको भाडा 700% सम्म बढ़ाइएको भन्दै सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति जनाएको छ। महासंघका अध्यक्ष एजाज अलामले भाडा वृद्धि र बोक्यौता रकम तिर्न दिएको 7 दिने सूचनाले देशभरका करिब 700 उद्योग संकटमा पर्ने र हजारौं श्रमिकको रोजगारी जोखिममा पर्ने बताउनुभयो। उद्योगहरूका अनुसार भाडा वृद्धि सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उद्योगहरूको नाम सार्वजनिक गर्दै रकम असुल्न खोजिरहेको छ। महासंघले दुवै पक्षले दायर गरेको पुनरावलोकनका मुद्दा फिर्ता लिएर अदालतको पुरानो फैसला कार्यान्वयन गर्न आग्रह गरेको छ। माग अनुसार नभए देशभरका उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको सीआईएनसँग कुरा गर्दै एजाज आलमले भन्नुभयो,
2: हामीले पहिलाको 30 छौँ, पछिको भाडा हामी तिर्न तयार छौँ, त्यो अनुरूपले जाउँ। तर उहाँहरूको भनाइ के भने 75 देखेकै बढेको भाडा तिर्नुहोस् भन्नुहुन्छ। अब सर्वोच्चले गरिसकेको फैसला पनि नमान्ने हो भने कानूनी राज्यमा के मान्ने त? त्यसले गर्दा कानूनको विज्ञहरूको भनाइ अनुसार अन्तिम फैसला आइसकेपछि त्यसलाई यदि तपाईँले अथवा कसैले पनि चित्त नबुझेर फेरि पनि पुनरावलोकनको लागि गए तापनि त्यो निर्णय तत्काललाई मानेर जानुपर्ने हुन्छ र पछि यदि अर्को निर्णय आयो भने त्यसलाई पनि फेरि मान्नुपर्ने हुन्छ भनाइयो। हामीले त्यति मात्र अहिले भनिरहेका छौँ। र अर्को पाटो औद्योगिक क्षेत्रको व्यवस्थापनको भाडाको पैसा बाँकी हो, सरकारको कुनै कर अथवा अन्य भ्याटको कुनै पैसा बाँकी होइन। र सरकारले हामी छुन्छौँ कार्यवाही गर्छौँ भनेर जुन तरिकाले अगाडि बढ्नुभएको छ त्यो गैर कानुनी हो। त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ्न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौँ।
5: नेपालमा 11 वर्षदेखि रोकिएका औषधिको मूल्य समायोजन फेरि चर्चामा आएको छ। औषधि उत्पादकहरूले उत्पादन लागत, कच्चा पदार्थ, ढुवानी खर्च र डलर विनिमय दर घटेकाले मूल्य पुनरावलोकन आवश्यक भएको बताएका छन्। उपभोक्ताहरूले भने मूल्य वृद्धिले उपचार खर्च बढ्ने चिन्ता व्यक्त गरेको छ। नेपालमा औषधिको मूल्य निर्धारण र नियमनको जिम्मेवारी औषधि व्यवस्था विभाग अन्तर्गत रहेको छ। विज्ञहरूको सुझाव अनुसार औषधिको मूल्य प्रत्येक 2 वर्षमा पुनरावलोकन गर्नुपर्ने, छुट्टै मूल्य निर्धारण षड्यन्त्र बनाउनुपर्ने र अत्यावश्यक औषधिमा विशेष मूल्य नियन्त्रण लागू गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद आवश्यक रहेको भन्दै 5 शीर्ष नेतालाई ध्यान आकर्षण पत्र पठाउनु भएको छ। शर्माले शीर्ष नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला र शशांक कोइरालालाई सम्बोधन गर्दै आफूले अघि सारेको 7 बजे प्रस्तावमाथि छलफल गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार जेठ 16 गते प्रस्तुत गरिएको प्रस्तावमाथि हालसम्म कुनै औपचारिक छलफल नभएको भन्दै चाँडै बैठक आयोजना गरी संवाद अघि बढ़ाउनु पर्ने आवश्यकता रहेको छ। शर्माले पार्टीभित्रको मतभेद समाधानको लोकतान्त्रिक उपाय भेटघाट संवाद र सहमति भएको उल्लेख गर्दै आवेग भन्दा माथि उठेर प्रस्तावको अध्ययन र छलफल गर्न शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको हो। कांग्रेसभित्र आन्तरिक एकता र संवादलाई बलियो बनाउन उनले सकारात्मक जवाबको अपेक्षा गरेको बताएका छन्। नेकपा एमाले पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि प्रदेश स्तरबाट सुझाव संकलन अभियान शुरू गरेको छ। पार्टीका अनुसार प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै संगठनलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलले आज बागमती प्रदेशबाट सुझाव संकलन अभियान शुरू गरेको छ। आगामी असार महिनाभर विभिन्न प्रदेशमा भेला आयोजना गरी केन्द्रीय प्रदेश र जिल्ला तहका नेताहरूबाट सुझाव लिइने नेता भानुभक्त ढकालले सीआईएनलाई बताउनुभयो।
3: अनि अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो। यो प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म, प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग 1 दिने कार्यक्रम गर्छौं सबै प्रदेशमा जनसंगठनको सम्पर्कको, त्यसपछि विभाग र निकायहरूको पनि 1 दिन गर्छौं।
5: कार्यदलले जनसंगठन विभाग प्रमुख तथा पार्टीका विभिन्न निकायसँग पनि छलफल गरी सुझाव संकलन गर्ने जनाएको छ। संकलित सुझावका आधारमा पार्टी पुनर्गठन र रूपान्तरणका योजना तयार गरिने एमाले जनाएको छ। कर्णाली करिडोर अन्तर्गतको बाजुरा धुलाचौर सड़क खण्ड तीन दिनपछि सञ्चालनमा आएको छ। हुम्ला र बाजुराका बासिन्दा बीच रानीसेन क्षेत्रको सीमा स्वामित्वलाई लिएर विवाद भएपछि बाजुराको हिमाली युवा क्लबले बुधबार राति 10 बजेदेखि सड़क अवरूद्ध गरेको थियो। सड़क बन्द भएपछि हुम्लाबाट बाहिरिने र भित्रिने बस ट्रक लगायत साना सवारी साधन गरी झण्डै 80 वटा गाड़ी बीच बाटोमै रोकिएका थिए भने झण्डै 300 यात्रु अलपत्र परेका थिए। दुवै जिल्लाको स्थानीय प्रशासनको सक्रियतामा सड़क खुलाइएको बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले जानकारी दिनुभयो। आज बिहान 8 बजेदेखि सड़क खुलेको हो। सड़क असार 2 गतेसम्मको लागि खुलाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले सीआईएनसँग बताउनुभयो।
6: 3 र 5 गते घटना घटेपछिको दोषीहरूलाई चाहिँ पक्राउ गर्नुपर्छ भन्ने उहाँहरूको माग थियो। त्यो अनि हालसम्म पनि पक्राउ नपरेको हुनाले चाहिँ त्यो पक्राउ गर्न दबाव दिनको लागि भनेर उहाँहरूले त्यहाँका स्थानीय बासिन्दाहरूले जुन धुलाचौर हिमाली गाउँपालिका स्थानीय बासिन्दाहरूले बन्द गरेका थिए सड़क मार्ग कर्णाली करिडोर। अनि अब हुन त पक्राउ त अहिलेसम्म भइसकेको छैन, तर उहाँहरूले चाहिँ अब हामीले पनि उहाँलाई बारम्बार यो यसरी राष्ट्रिय राजमार्ग यसो बन्द गर्न मिल्दैन भन्ने खालको कुराहरू गरेर राजेन्द्रसँग छलफल गरेर अनि यसलाई हटाउन धेरै आग्रह गर्यौं, धेरै अनुरोध गर्यौं, पहल गर्यौं, राजेन्द्र साहब दलका व्यक्तिसँग बैठकमा छलफल गर्यौं। अनि अहिले चाहिँ उहाँहरूले त्यहाँका जस्तै अब हुम्लाका बासिन्दा पनि त्यही बाटो हिँड्ने अनि अब दैनिक जनजीवन असर परेको अनि त्यसपछिबाट चाहिँ मानवीय संवेदनशीलतालाई ख्याल गर्दै अब 2 गतेसम्मको लागि चाहिँ अहिले खुल्ला गरेका छौ।
5: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 छनौट अन्तर्गत आज राति र भोलि बिहान 2 रोमाञ्चक खेल हुँदैछन्। समूह बी अन्तर्गत कतार र स्विजरल्याण्ड बीचको खेल नेपाली समय अनुसार राति 1:15 बजे शुरू हुनेछ। दुवै टोली जित निकाल्दै समूहमा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन्। यस्तै समूह सी अन्तर्गत फुटबलको महाशक्ति मानिएको ब्राजिल र मोरक्को बीचको प्रतिस्पर्धा भोलि बिहान 1:45 बजे हुनेछ।
7: सन्तोषी रावल दाङमा अपाङ्गता भएका महिला अचार बनाउँदै व्यवसायतर्फ उन्मुख।
8: के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
7: तालिमले सिप आत्मविश्वास र रोजगारीको अवसर दिँदै रिपोर्ट सँगै युवाको रोजाई बन्दै सुगम संगीत तर कलाकारको जीविका कति सुरक्षित, विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नेपालमा अपाङ्गता भएका व्यक्तिहरूमध्ये महिलाहरू अझै पनि शिक्षा, रोजगारी र आर्थिक अवसरबाट तुलनात्मक रूपमा बढ़ी वञ्चित हुने गरेका छन्। यस्तै चुनौतीबीच दाङको घोराहीमा सञ्चालन भइरहेको अचार बनाउने तालिमले अपाङ्गता भएका महिलाहरूलाई आत्मनिर्भर बन्ने नयाँ सम्भावना देखाएको छ।
13: कोराही उपमहानगरपालिका चौधकी 35 वर्षीय सुमन चौधरी शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ। दैनिक जीवनका धेरै चुनौतीका बीच उहाँ अहिले कोराही 15 स्थित अमृत टोलमा सञ्चालन भइरहेको 15 दिने अचार बनाउने तालिममा सहभागी हुनुभएको छ। सिप सिकेर आफ्नै खुट्टामा उभिने अवसर पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
14: अचार बनाउने तालिम भन्दाखेरि अब हामी घरमा त बनाउँछौ हुन त, तर यहाँ आउँदाखेरि म अलि छुट्टै किसिमको अनुभव पाए भनौँ होइन, अनि कसरी बनाउनु पर्ने रहेछ, कतिजनाको सहभागी हुनुपर्छ, के के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
13: कोराही 15 के 27 वर्षीय कृष्ण केसीका अनुसार तालिमले अचार बनाउने विधि, सरसफाई, गुणस्तर कायम गर्ने तरिका तथा बजार व्यवस्थापन बारे जानकारी दिएको छ। सिप सँगै व्यवसाय सञ्चालनको आधार सिक्न पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
15: बाहिर देख्नेले यसले के गरी खान सक्छ र भन्ने एउटा त्यो देख्ने व्यक्तिलाई भन्दा हामी भोग्नेले चाहिँ यो गरेर खान सक्छौ है भन्ने वातावरण एउटा मिलाइदिनु भएको छ। साङ्गलाई त एउटा तालिम दिँदा पछि सिकलाई धेरै गाह्रो हुन्छ। यो समयमा हाम्रो सुशीला म्यामले लगनशीलता लिएर आफ्नो सिकाइलाई आफ्नो शिक्षालाई हामीलाई दिनु भएको छ।
13: तालिमको अर्को विशेषता भनेको समावेशी सहभागिता हो। बोल्न र सुन्न नसक्ने महिलाहरूले पनि दोभाषीको सहयोग र प्रत्यक्ष अभ्यास मार्फत अचार बनाउने सिप सिकिरहेका छन्। कोराही 17 की सीता कुमारी चौधरी अवसर पाए अपाङ्गता भएका व्यक्तिले पनि सफल व्यवसाय सञ्चालन गर्न सक्ने बताउनुहुन्छ।
16: घर बनाउनु र म्यामले सिकाइदिएकोमा धेरै फरक छ, राम्रो सकिन्छ। अब एक्लै त होइन, अब साथीहरू सबै एक्लै त सम्भव, पछि एक्लै पनि गर्न सकिएला। सरकारले त अब हामी व्यवसाय गर्दाखेरि बिक्री पनि गरिदिन पर्यो, सहयोग पनि गर्न पर्यो, अब हामीसँग त धेरै पैसा पनि त हुँदैन नि त।
13: तालिमका प्रशिक्षक सुशीला थापाका अनुसार सहभागीहरू निकै सक्रिय र उत्साहित छन्। अपाङ्गता भएका महिलालाई आय आर्जनसँग जोड्न सकिए उनीहरूको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको विश्वास छ।
17: अपाङ्गता भएका व्यक्तिहरूले पनि सिक्न पाउनु भएको छ, मैले सिकाउन पाए खुसी लागेको छ। उहाँहरूलाई चाहिँ साथ सपोर्ट हजुरहरूको सबैबाट सबै पछिले चाहिँ गरिदिनु होला र गरिदिनु पनि पर्छ भन्ने चाहिँ मेरो पनि सोच विचार चाहिँ रहेको छ। उहाँहरूले पनि यतिसम्म जिज्ञासा राख्नु गर्नु भनेको धेरै राम्रो।
13: विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजनामा तथा अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङको समन्वयमा सञ्चालन भइरहेको तालिममा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको छ। अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष देवका खनालले अपाङ्गता भएका महिलालाई राहत होइन सिप र उत्पादनसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो।
18: अपाङ्गता भएका महिला दिदी बहिनीहरू पछाडि परेको हुनाले सिप सिकौं आत्मनिर्भर बनाऊ भन्ने मूल नाराका साथ हामी अगाडि बढ्नेछौ भनेर एउटा हामीले सिप सिकेर ओरेर भोलि यही सिपलाई प्रयोगमा ल्यायौं भनेर भनेपछि भोलि रोजी रोटी यहीबाट नै हुन्छ, कतिपय कुराहरू अचार बनाउन त थाहा छ हामीलाई भनेर भन्ने कुरामा यो अचारको तालिम ल्याइसके पछाडि हो अचार भन्ने कुरो यस्तरी बन्दो रहेछ भन्ने सिक्नु भएको छ उहाँहरूले।
13: नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सहभागिता अझै न्यून रहेको अवस्थामा तालिमले उनीहरूलाई सिप आत्मविश्वास र रोजगारीको अवसर प्रदान गरिरहेका छन्। तर सिप सिकाएर मात्र पर्याप्त हुँदैन, उत्पादन बजारीकरण सहुलियत ऋण तथा व्यवसाय विस्तारका कार्यक्रमसँग जोड्न सके यस्ता प्रयास अझ प्रभावकारी बन्न सक्ने सहभागीहरू बताउँछन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
7: साझा खबरमा अब बाँकी खबर। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67,01,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि वार्षिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50,00,000,000 बजेट विनियोजन गरिएको छ। ग्वार्को सातदो बाटो एकान्तकोना फ्लाई घरका लागि 12,66,00,000 छुट्याइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। त्यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3,77,80,000 बजेट छुट्याइएको छ। मन्त्रालयले टोखा सहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि 11,48,000 बजेट विनियोजन गरेको छ। यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट छुट्याइएको छ। यस्तै सुर्खेतको भेरी नदीको वर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरिएको छ। दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000 विनियोजन गरिएको छ भने हात्तीसार बवई सुरुङ मार्गका लागि 7,56,000 छुट्याइएको छ। आउने हप्ता देशका पहाड़ी र तराई भेगमा हल्का गर्मी बढ़ने सम्भावना रहेको मौसमविदले बताएका छन्। आउँदो बुधबार र बिहिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा गर्मी बढ़ेर तातो दिन हुने सम्भावना समेत रहेको मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार कोशी प्रदेशमा बिहिबार समय केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ। तराईको हकमा मधेस बागमती र गण्डकी प्रदेशमा मंगलबारभित्र थोरै ठाउँमा तथा बुधबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो। यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार थोरै ठाउँमा तथा आइतबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। युवाको मञ्चित्दै नेपाली सुगम संगीत

0: धेरैले मन पराउनु भयो. त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छरेको
1: श्रष्टा र गायक आत्मनिर्भर बन्ने बाटोमा विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला. संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब अनिवार्य विशेष. नेपाली सुगम संगीतप्रति युवा पुस्ताको आकर्षण तीव्र रूपमा बढ़दै गएको छ. आधुनिक प्रविधि, सामाजिक सञ्जाल र नयाँ पुस्ताका स्रष्टाहरूको आगमनले सुगम संगीतलाई नयाँ उचाइमा पुर्याएको छ. प्रेम, समाज र जीवनका यथार्थ भावनालाई सरल शैलीमा प्रस्तुत गर्ने भएकाले युवाहरू यस विधातर्फ बढ़ी आकर्षित भएका छन्. तर गायक र स्रष्टालाई आत्मनिर्भर बनाउन सकेको छ? साथी सन्तोष गन्धर्वले गायिका बुनु श्रेष्ठसँग यसै विषयमा कुराकानी गर्नुभएको छ.

0: 2054 सालमा रेडियो नेपालमा यहाँले गीत गाउनुभयो, यही गीत चाहिँ है शुभारम्भ यहाँको चाहिँ लोकगीतबाट भयो, तर अहिले चाहिँ यहाँको जडा चाहिँ ठ्याक्कै फरक छ। अहिले आधुनिक गीतमा अलिक बढी चाहिँ तपाईँको आवाज सुन्न पाइन्छ। यहाँले अहिले पछिल्लो समय यहाँको सोसियल मिडियामा हेर्यो भने पनि यहाँले आधुनिक गीतमा अलिक बढी चाहिँ आफ्नो आवाज दिएको पाइन्छ होइन। पछिल्लो समय चाहिँ यहाँले जुन धार समाइरहनु भएको छ आधुनिक गीतको होइन, कसरी आयो यो?
1: जब त्यो रेडियो नेपालको स्टेजबाट प्रोग्राममा गाइसकेर ओर्ले, त्यो बेलामा मलाई यति धेरै गाउनको लागि अफर आएको थियो। नर्मल्ली मैले त्यो बेलामा 50-60
0: तर अहिले चाहिँ यहाँको जडा चाहिँ ठ्याक्कै फरक छ। अहिले आधुनिक गीतमा अलिक बढी चाहिँ तपाईँको आवाज सुन्न पाइन्छ। यहाँले अहिले पछिल्लो समय यहाँको सोसियल मिडियामा हेर्यो भने पनि यहाँले आधुनिक गीतमा अलिक बढी चाहिँ आफ्नो

0: सागर बीच भन्ने त्यो बेलामा धेरै चर्चित गीत पनि हो मेरो फर्स्ट आधुनिक फर्स्ट गीत हो त्यो मेरो. अनि त्यसपछि थिएन मेरो कोही भने हाम्रो गोपाल इन्द्रन सरको पनि गाएँ मैले र त्यो गीत अलिकति रिलिज चाहिँ भएको छैन अहिले आएर अलिकति त्यसमा समस्याहरू भइराखेको छ सायद पछि त्यो मिल्यो भने मेरो भोइसमा पनि म रिलिज गर्छु होला. त्यो गाउनु अगाडि लोकगीत गाउनु अगाडि चाहिँ लोकगीतहरू खासै सुन्दिनँ थिएँ कि म प्रायः अब गजलहरू नै सुन्थे अनि जस्तै अरुणा लामा दिजुको गोपालञ्जन सरको भयो अनि मनपर्ने अब नारायण गोपाल सरको त भइ नै हाल्यो होइन अरुण थापा दाईको मेरो फेभरेट सिङ्गरहरू हुनुहुन्थ्यो उहाँहरूको गीतहरू धेरै सुन्ने धेरै आउँथ्यो पनि कि गाउनलाई कहीँ साथीभाइ बस्दाखेरि लगाउन भन्दाखेरि फ्याटक गाउने पनि त्यो हिसाबले मलाई जिन्दगी सागर बीच गाउन त्यस्तो कुनै गाह्रो नै भएन जति बरु त्यो लोकदोहोरीमा मैले मेहनत गर्नु पर्यो मलाई अलिकति त्यो भाकाहरू टिप्न गाह्रो भयो त्यो आधुनिकमा त्यस्तो गाह्रो भयो.
1: कस्तो भन्दाखेरि अहिले चल्छ कि चल्दैन या श्रोताहरूले मन पराइदिनुहुन्छ कि पराइदिनुहुन्न भन्ने खालको एउटा मनमा त्रास बढ्दै जाँदा यहाँले त्यो गीत रेकर्ड गर्नुभयो होइन त्यस पछाडिको प्रतिक्रिया सुनाउन कस्तो भयो?
0: अचम्मै लाग्यो मलाई यति धेरै बज्यो रेडियोहरूमा होइन यति धेरै फरमाइस आउने गीतहरू त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा पपुलरै थियो अनि सँगसँगै फेरि यता आधुनिक ट्राई गरे आधुनिकमा पनि त्यत्तिकै के राम्रो कि धेरैले मन पराउनु भयो. त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले पनि.

0: एकदमै धेरै मञ्चले आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौन?
1: सर्जकहरूको गीतहरू त अनगिन्ती छन् धेरै। फ्याट भन्नुपर्दाखेरि मलाई हाम्रो अर्ण लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ। कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ कि त्यो गीतले।
0: सुन्न सक्छौ हामी?
1: हुन्छ हुन्छ, सानो टुक्रा हुन्छ।

बोनु श्रेष्ठ भनेर चिनिएको मेरो आफ्नै शब्द रचना र हाम्रो स्वर्गीय सुनिल बलदेवा दाईको कम्पोजमा एउटा गीत सुनाउनु मन लाग्छ।

0: झिम झिम परली माँ, हे झिम झिम परली माँ।
1: काभ्रे बस दुर्घटना को छानबीन गर्न समिति गठन गरिएको छ। बाजुरा धुलाचोर सड़क खण्ड तीन दिन पछि संचालन में आएको छ। रेसुंगामा खुला रूप में माछा मासु र दुग्धजन्य पदार्थ ढुवानी करे कारवाही हुने भएको छ। 11 वर्ष पछि औषधी को मूल्य समायोजन को बहस पुनः शुरू भएको छ। मूल्य समायोजन का लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार औद्योगिक क्षेत्र को भाड़ा 700% बढ़ाएको उद्योगी को आरोप छ। माग पूरा नभए उद्योग को बन्द को चेतावनी दिए।
2: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको

0: लस्सहे मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरदिन प्रे रखोरमा नगफारममा असिन टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहिनै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा
1: ओ मेजु नमस्कार है
2: नमस्कार नमस्कार मेजु नमस्कार
1: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
2: ल धन्यवाद धन्यवाद मेजु अनि बधाईले मात्रै त पुग्दैन है मेजु जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेजु म त बिहेमा आउँदिन होला
2: ल मेजु मेरो बिहेमा किन नआउने नि
1: किन आउने नि मेजु धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
2: ल्या मेजु त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
1: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
2: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 98455656656 अनि 98280495215 फोन गरेर जानुहोस् है
1: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
1: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98494131 98494131
4: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
0: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470
4: 98511 87882 गोल्सी बजारको लागि 01041316 र 920 बजारको लागि 98512049090 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: बाबा बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नु
5: भयो छोरा छोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोरा छोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
7: 9861705544
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 우리 에러다
1: 라우
2: 아하 코티 라므로 먹었었어 까바도 라고
0: 까바도 오노니 मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
2: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
3: दिदीबहिनी सुनसारी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
4: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
5: ओ मेज्यू नमस्कार है
6: नमस्कार नमस्कार मेज्यू नमस्कार
5: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
6: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
5: खै मेज्यू म त बिहेमा आउँदिन होला
6: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
5: किन हो नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
6: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
5: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
6: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है
7: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
8: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
9: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
7: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
9: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
8: किन नि बाबा
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
8: हस् बाबा
10: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
11: सम्पर्क मोबाइल 97140-031-429
12: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
13: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
12: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
13: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा
12: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: पावर वाला चश्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
13: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
13: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
13: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त. भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने. सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन. धादिङ बेसी स्थित त धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि. त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि. यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ.
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु. 1227 कुरा सुन्दिन म.
3: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98340-057-437 र 010-590-093 सम्पर्क गर्नु होला नि.
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि. प्रोप्राइटर बिरबहादुर श्रेष्ठ. सम्पर्क मोबाइल नम्बर 98340-057-437.
4: राष्ट्रको लागि बक्सिङ,
3: स्वास्थ्यको लागि बक्सिङ,
4: आत्मरक्षाको लागि बक्सिङ. जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ.
3: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट रायटार तर्फ ओम शान्ति भवन नजिकै.
4: समय बिहान र बेलुका.
3: थप जानकारीका लागि रेगन श्रेष्ठ. सम्पर्क नम्बर 98-41-65-64-99, 98-41-65-64-99.
4: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ.

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यु थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। ओहो, होइन के हो, नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि?
3: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: धादिङको सिद्धलेक गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेक गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
3: भिटामिन डी,
1: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
0: के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान।
3: हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: किने पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजार माउले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्तृत पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
1: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
5: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
1: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि त्यहाँ त प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपञ्चर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँखस्वी समस्या आदिको उपचार गरिन्छ हाड जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिरिएको प्यारालाइसिस युरिक एसिड जोड्ने दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोराइसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि आरोग्य जीवनको आधार आयुर्वेद उपचार
6: आदरणीय भीमसेन थापा गाउँपालिका वासी दाजुभाइ तथा दिदी बहिनीहरू फोहोर जथाभावी फाल्ने बानी त्यागौं आफ्नो घर टोल र गाउँ सफा राखौं घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस् बाटो खोल्सा नदी जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस् सफा गाउँ स्वस्थ नागरिक यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
7: कहाँ हुनु नि सर, हाम्रै दार्जिलिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
7: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
3: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
6: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
2: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोपराइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97 41 01 30 429।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्ड का घड़ी तथा चश्माहरू अब एकै ठाउँमा।
2: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323354।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843062437 र 010590093 सम्पर्क गर्नु होला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843062437।
6: राष्ट्रको लागि बक्सिङ,
7: स्वास्थ्यको लागि बक्सिङ,
6: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
6: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
6: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
1: शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
2: एसई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 98455656, 98280249215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 98122553, 98122553।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
6: भिटामिन डी,
2: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

दुर्योधन नामगिरी को महाराज को दुर्योद्रवाच्य विदुर महाराज काका कान्छाले राज्य संचालन पक्षलाई छोडेर वहां बदरी का आश्रम में जानु भएको थियो। धेरै काल बित्यो र अनि त्यसपछि पांच पांडव को विजय भरे कौरवहरु सारा मरिसके रे यो समाचार सुनिसकेपछि अत्यंत खुशी राजी को साथ में अहिले विदुर नाम गरिएको महाराज त्यस ठाउँबाट निस्किएर अहिले जब हरिद्वार को बाटो जान्छु भनेर आइरहनु भएको थियो र बीच बाटो में जब इसकिसिमबाट ऋषिकेश भन्ने जग्गा छ जहां त्यो ऋषिकेश भन्ने जग्गा में भेटघाट भयो विदुर महाराज को र अनि त्यसपछि बाटो उद्धव जी को उद्धवलाई भगवान को भक्त सोध्न लाग्नु भो विदुरले अब तपाई ज्यादै मलिन हुनुहुन्छ तपाई शारीरिक मलिनताले छाएको शरीर छ शरीरमा बेचैनको महसुस छ तपाईलाई हाँसेको बोलेको खाएको सुहाएको पनि छैन तपाईलाई के भयो भनेर विदुर महाराजले सोधी बक्सेपछि उद्धव बताउनुहुन्छ राजन मेरो वर्णन सुन्नुहोस् माउ तलास्ने बचराहरू सरी बाछो नपाइए कन माउजै गरी प्रेमी प्रवासी कन कामिनी सरी म दर्शनार्थी प्रभुमा छु यो घरी मेरो अवस्था यस्तो छ अहिले माउबाट छुटिएको बाछो जस्तो बाछोबाट छुटिएर गएको माउ जस्तो प्रेमी प्रवासी कामिनी पुरुष त्रिबाट वियोग भए जस्तो भगवानको मठ मन्दिरबाट छुटेर गएको भक्त जस्तो म सारै दुखी र ज्यादै कष्टदायक जीवनमा छु यसैले म माथि क्षमा राख्नुहोस् भन्नुभयो विदुर महाराजलाई उद्धवले होइन तपाईँ त भगवान कृष्णको स्वकीय सचिव यस्तो व्यक्तिले दुःख पाउनु मानेमा के रह्यो के कारणले दुःख पाउनुभयो भन्दा हरे भगवान आज कृष्ण भगवानको स्वर्गारोहण भयो त्यसै कारणले म जब ज्यादै दुखी छु भनिदिनुभयो विदुरलाई उद्धवले हो पक्का हुरीले ढालेको वृक्षसँग लडेर बडा समवेदनशीलबाट प्रस्ताव राख्नुभयो भगवान म त सारै चिन्ताजनक भए सारै कष्टले बिहोरी आज म कहाँ जाउँ कसो गरौं मेरो प्रभु म माथि क्षमा राखी बोक्छ हजुरलाई कोटि कोटि कोटि प्रणाम छ दण्डवत प्रणाम छ मेरो परमात्मा हजुर दयाको सागर हुनुहुन्छ मैले केही जानेको छैन तपाईँ यस्तो प्रकारको विद्वान हुनुहुन्छ कि यस किसिमबाट भगवान कृष्णको सल्लाहकार मण्डलको तपाईँ अध्यक्ष त्यस्तो व्यक्ति भगवानलाई सुझाव दिने त उही व्यक्ति आज तपाईँ रुँदै आउनु भएको छ कृष्ण सम्बन्धी बारेमा केही प्रचार प्रसारको बारेमा मलाई पनि आज्ञा गरिबोक्छुस् भनेपछि हुन त मलाई ज्यादै कष्ट छ यो कुरो बताउनका लागि मेरो मनमा मुटुमा गाँठो परिराखेको छ मेरो हृदयबाट जब सारा विधारक छन् मेरो गलामा अवरुद्ध भएको छ आँखाबाट टिलिल्ला आँसुहरू झरिरहेका छन् मोतीका दाना तुल्ले तर पनि तपाईँले प्रश्न गरिहाल्नुभयो भगवान कृष्ण सम्बन्धीको वर्णन अब आउने अध्यायको प्रतापबाट म केही संक्षिप्त रूपमा केही मतलब मोटामोटी रूपमा प्रकाश पार्नेछु भनेर विदुरलाई उद्धवजी ज्ञानका भण्डारका खाने उहाँले आफ्नो विषयगत कुरोलाई भन्दा कृष्ण भगवान परमात्माको कर्तव्य माथिको बोध पहिचान गराउँदै हुनुहुन्छ उद्धवले विदुरलाई भन्ने सम्बन्धको कथा यस अध्यायबाट

महाराज परीक्षित सुखदेव स्वामी आज्ञा सुनका ऋषि प्रणाली यतापट्टि को वर्णन में विदुर महाराज को मैत्री ऋषि विदुर महाराज को उद्धव को संवाद चलिराखे विदुर नाम गरिएको राजाले के आज्ञा भो भने बड़ो गंभीर वाणी में मत भगवान कृष्णबाट ठगिए नि म बड़ो समस्या में पड़े त कृष्ण परमात्माबाट मैले धेरै प्रकारको जब आशावादी थिए चाहेको थिए वहांसंग भेटघाट वहांसंगको संवाद वहांले दिनुपर्ने उपदेश मैले ठूलो आशा राखेको थिए र पंच पाण्डवहरू सारा सम्पूर्णको विजय अब भयो मेरो शत्रुको रूपमा चिनिएको दुर्योधन पनि गयो यो मलाई आशावादी थिए कृष्णबाट तर आज म बहुत नराम्रोसँग ठगे यसको बारेमा मलाई अब केही तपाईले सुझाव दिनु पर्यो भनेर सोध्दा उद्धव भन्नुहुन्छ हेर्नुस् महाराज म कहाँ सक्छु म त सामान्य नागरिक हो त्यसमा पनि कृष्णको बाहुबलको प्रभावबाट मात्र उभिएको प्रभुको परम कृपाबाट त्यसमा प्रभुको अहिले जब परम धाम सवारी भइसकेपछि मेरो कोही छैन संसारमा न मेरो माताजी न पिताजी न बन्धु बान्धव र न मेरो सँगसँगैका मेरा साथी छन् 125 वर्ष प्रभुको पूर्ण आयुमा 114 वर्ष प्राप्त प्रभुको पाउको सेवा गर्न सक्ने सेवकको रूपको हैसियतमा मर्ने तर अन्तमा गएर प्रभुले मलाई विदा नदीकन आफू अन्तिममा ल अब मैले विदा लिन आँटे भनेर आज्ञा गरिबक्सु अनि त्यसको प्रभावबाट परेको चोट मरमरमा घाउ भइरहेकै छ कृपया निदान अब मसँग यहाँ धेरै लामो प्रश्न गर्दै नगर्नुहोस् भनेपछि सृष्टि सम्बन्धी परमात्माको गाथा कथाकै आज्ञा होस् भनेपछि सृष्टि सम्बन्धी वर्णन सुन्नुहोस् भगवानले सृष्टिमा धेरै प्रकारको महत्वलाई विशेष रूपमा जान्नुभएको छ अब मन्त्र शक्ति तन्त्र शक्ति यन्त्र शक्तिका विधानले विश्व ब्रह्माण्डको सञ्चालन गर्नुभयो प्रभुले तर मुलुकको समस्याको समाधान एक तवरबाट प्रभुले गरिबक्सेको छ एक तवरबाट प्रभुले के गरिबक्सेको छ भनेर भनेदेखि सबै नागरिक समाजले सारा सम्पूर्ण काम कर्तव्यमाथिको बोध र पहिचानले भगवानबाट यस्तो प्रकारको आज्ञा गरिबक्सेको छ कि सत्य धर्म नीति न्याय कानून यी मर्यादाका पाटाहरू हुन् यस प्रकारबाट त्यो मर्यादाको पाटोलाई प्रभुले स्वीकार्नुभयो समाजलाई त्यो उपदेश प्रदान गर्नुभयो र प्रभु अन्ततोगत यो जीवन र जगत केही होइन भनिकन मलाई उपदेश गरेर विदावादी भइबक्स्यो र गोकुलमा जन्मिएर मथुराको बास मथुराबाट जब माने मथुरामा जन्मिएर गोकुलको बास अनि फेरि मथुरामा आएर फेरि हुर्की बलाई लाई बलाई ठूलो र आखिरमा गएर जब यो द्वारावती धाममा गएर परमात्माको सम्पूर्ण प्रकारको काम कर्तव्यमाथिको पहिचान पूर्ण भयो र जीवन जगत अध्ययन गरेर परमात्मा परमधाम जानुभयो यो त मैले यहाँलाई बताए अब के सुन्ने इच्छा छ भनेदेखि तपाईँ मसँग कुरा नगर्नुहोस् भनेर विदुर महाराजले मैत्री ऋषिका आश्रममा जाने अनुमति दिनुभयो तपाईँ अहिले सरासर मैत्री ऋषिको आश्रममा जानुहोस् मैत्री नामरेको ऋषि हुनुहुन्छ त्यहाँ त्यही जब मैत्री नामरेका ऋषिका आश्रममा गएर एउटा काम गर्नुहोस् उहाँले उपदेश पाउनु भएको छ कस्तो उपदेश पाउनुभयो उहाँले भनेदेखि मलाई ज्ञान दिए भन्नुभएको थियो मैले सम्भव छैन भन्ने मैले अनि त्यसपछिबाट तपाईँ अहिले भर्खरै यस्ता किसिमबाट मैत्री ऋषिको आश्रममा गएर यस किसिमले सारा ज्ञानको बारेमा तपाईँ भण्डारमा पुग्नुहोस् त्यसपछिबाट उहाँले सारा कुरा तपाईँलाई बताइदिनुहुनेछ ज्ञानको विषयमा कोही अर्को भने छैन किनकि हम्सावतारमा परमात्माले प्रकट भएर दिनुभएको उपदेश ब्रह्माजी लागि जो थियो त्यो आज सम्पूर्ण कण्ठ रूपले जानेर बस्नुहुने एक व्यक्ति हुनुहुन्छ जसको नाम हो मैत्री ऋषि जानुहोस् हस् त्यसो भनेदेखि म जान्छु भनेर विदुर राजा र मैत्री ऋषिको अनि विदुरको र उद्धवको सम्वाद टुङ्गो लागिसकेपछि मैत्री ऋषिको आश्रममा पुग्नुभयो मैत्री नाम गरेको ऋषिको आश्रम कहाँ थियो भनेदेखि जहाँ सती देवीको देहावसान भएको थियो कहाँ थियो सती देवीको देहावसान हरिद्वारको कनखल भन्ने जग्गामा हरिद्वारको कनखल भन्ने पवित्र पावन जग्गा छ त्यस ठाउँमा उहाँको बसोबास थियो र त्यस ठाउँमा पुगिसकेपछि विदुर महाराजलाई आउन साथ देख्नुभयो ओहो कुरुवंशी राजा विदुर कहाँबाट आउनुभयो भन्नुभयो प्रभु म हजुरलाई दर्शन गर्नु केही काम थियो भन्दाखेरि म त भगवान कृष्णबाट ठगे कृष्ण सम्बन्धी सम्पूर्ण केही कुरा बुझबुझारत गर्नुपर्ने भयो हजुरले मलाई बताइदिनुहुन्छ कि भन्न साथ ठिकै छ र कृष्ण भगवान परमात्माको बारेमा मैले बुझाउनु पर्दाखेरि तपाईँलाई एउटा प्रश्न गर्छु भन्नुभयो के कुरा तपाईँ ज्ञानीमा श्रेष्ठ हुनुहुन्छ ध्यानीमा पनि तपाईँ श्रेष्ठ हुनुहुन्छ तर एउटा कुरा छ तपाईँलाई कुन मानेमा तपाईँलाई मैले बुझाउनु पर्छ अब त्यो बारेमा तपाईँ राम्रोसँग अध्ययन गर्नुहोस्
तर तपाईलाई मैले बुझाउनु पर्ने कुरा चाहिँ के छ भनेदेखि तपाई पात्र बन्नुस् पहिला पात्र माने नचुइने भाँडो बन्नुस् अब नचुइने भाँडोमा चीज राख्यो भने अनि त्यो चीजको महत्व पनि हुन्छ राख्नेलाई पनि आनन्द आउँछ भाँडाले पनि त्यो चीजको जतन गर्न पायो अरूले पनि त्यो भाँडोबाट झिकेर फेरि खान पायो त पात्रै चुइने छ भने के नै प्रयोजन भयो भनाएको मतलब सुनेर नबुझिदिने हो भने तपाईलाई मैले किन सुनाउने भन्नुभएको है हामीलाई भनेको कुरा हो त्यो उता सुन्ने होइन यता आफूपट्टि हो हामीलाई भनेको म बरबरा बरबराई गर्ने त्यो कुरोलाई कति पनि रेडियो मानस पटलमा नभिजाउने हो भनेर भनेदेखि किन आइरहने किन सुनाइरहने म पो किन बरबराइरहने त्यसै है त केही कुरा भिजोस् नि यो त यो हो रे त नि भन्ने कुरा होस् भरे घरकाले सोध्यो भने पनि यसो यसो भयो नि त नि आज भन्ने यो सम्मान होस् यदि त्यो कुनै किसिमबाट पटक्कै जब प्रवेशै गर्न सकेन त्यो कानै बुझिएर बस्यो अब मुखले खाने कुरा होइन कथा कानले पिउने हो यहाँबाट छिर्दै छिरेन प्रवेशै लिएन भने त बर्बाद भयो यसकारण तपाईँ त्यस्तो पात्र बन्नुहोस् त्यति राम्रो पात्र बन्नुहोस् कि तपाईँ त्यस्तो प्रकारको प्यासी भन्नुहोस् कि तिर्खालु भन्नुहोस् अनि त्यो तिर्खालु बनिसकेपछि म तपाईँलाई तिर्खा मेटाउने प्रकारको सामग्री प्रदान गर्छु अनि यसको प्रभावबाट अवश्य मेरो तपाईँ र मेरो अनि गन्तव्य स्थलमा पुग्नेछ फेरि बुझ्ने जनले बुझाउने जनलाई सुन्ने र सुनाउनेको दूरी कति हुनुपर्छ भन्दा सुनाउनेवालाको विद्वत्ता 100 सुन्नेवालाको विद्वत्ता 50 भयो भने अनि 75 गएर मिल्छ सुन्नेवाला 0 डिग्री भन्नेवाला 100 भयो भनेदेखि बुझाउनै सक्दैन जस्तै विद्यावारिधि गरेको पीएचडी पास गरेको मान्छेले कख पढाउन जान्दैन उसले जान्दै जान्दैन कख पढाउन कसले जान्दछ भन्दा एसएलसीमा फेरा 5 फेला भएको भयो भने ठिक्क हुन्छ त्यो आफू भुक्त भइन्छ त्यति लटपटिया लटपटी थियो 5-6 वर्षसम्म त्यसले जान्दछ त्यसले गर्दाखेरि यो विचार गर्नुहोस् अब उद्धवजीलाई भगवान परमात्मा परमेश्वरले विदुरलाई आज्ञा गरी बस्नुहुन्छ महाराज विदुर तपाईँ ज्ञानीमा श्रेष्ठ हुनुहुन्छ भने अब तपाईँ 50% म सयमा अनि तपाईँको र मेरो प्रश्नको उत्तरको प्रभावबाट 75 दूरीमा आएर समायोजन हुन्छ सुन्नुहोस् त अब जे शुभेच्छा लाग्छ त्यही भन्छु भनेर विदुर महाराजका उपमा मैत्रीले भन्दा विदुर भन्नुहुन्छ प्रभु अरू कुरा मलाई केही चाहिएको छैन अब सृष्टि कति किसिमको हुन्छ त्यो आज्ञा गरी बक्सियोस् भनेर सुन्नुभएको थियो आध्यात्म आदि दैवम छ आदि भूत इति त्रिधा भनिदिनु भयो आध्यात्मिक आदि दैविक र आदि भौतिक यो तीन प्रकारको वाद हुन्छ आध्यात्मिक वाद भनेको कस्तो आदि दैविक वाद भनेको कस्तो र आदि भौतिक वाद भनेको कस्तो अब त्यसको बयान सुन्नुहोस् आध्यात्मिक वाद भनेको पुरानो वाद हो ज्यादै पुरानो ज्यादै पुरानो ज्यादै गहन ज्यादै पुरानो वाद आध्यात्मिक वाद हो अनि आदि दैविक वाद भनेको के हो जब भई परि आउने वाद हो जस्तो दैवी प्रकोप भन्छ नि भन्दैन पानी पर्यो डुबायो भूकम्प गयो अनि मात्रै होइन हावाहुरी तुफान बाढ़ी आयो भलबाढ़ीले सारा लगो भूकम्प आदिको दोष सूची दोष भयो अग्नि प्रकोप भयो यो चाहिँ के भयो दैवी प्रकोप हो दैव लायो दैवी प्रकोप भयो भन्छन् नि यो दैवी दैवी वाद भयो यो कुन बेला हुन्छ वा हुँदैन त्यो थाहै छैन अब दैव पनि यस्तो प्रकारबाट दैवी प्रकोप वाद आध्यात्मिक वाद भनेको ज्यादै पुरानो वाद भौतिक वाद भनेको सुविधाको वाद आध्यात्मिक वाद नभइकन भौतिक वादको विकास हुन सक्दैन निलो छ बुझ्नुहोस् यसरी म अहिले बिस्तारै बोलिराखेको छु यतिको आवाज आइराखेको छ ठुलो त केले सुनाएको यो माइक्रोफोनले यो माइक्रोफोनलाई सुनाउनेवाला यसलाई सहयोग गर्नेवालाको ऊ त्यहाँ थुपारेर राखेको छ एम्प्लिफायर त्यो त्यसलाई कसको सहयोग छ ए तार टाँगिया चाहिँ सारा इलेक्ट्रिक इलेक्ट्रिक उत्पादन केले गरेको कुलेखानी ओ जल मर्स्याङदीको जल त्रिशुलीको जल बस यिनै जलले अब त्यो कुलेखानीको मर्स्याङदीको